0: स्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको छ। सदनमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलको भनाइ छ। यसै गरी मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्ने स्वीकृति प्रदान गरेको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले प्रधान न्यायाधीश सिफारिश गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाएको टिप्पणी गर्नुभएको छ। काठमाण्डुमा शुक्रबार आयोजित एक कार्यक्रममा कंग्रेस सभापति थापाले सो टिप्पणी गर्नुभयो। संवैधानिक परिषदमा प्रधानमन्त्रीको दादागिरी चल्नु हुँदैन भनेर संविधानमा नै त्यस्तो व्यवस्था गरिएको भन्दै थापाले प्रधानमन्त्रीले पुनः त्यसको धज्जी उडाएको टिप्पणी गर्नुभयो। उहाँले संवैधानिक परिषदमा प्रधानमन्त्रीको दादागिरी चल्नु हुँदैन भनेर शब्दै लेखिएको छ। सरकारका प्रमुखले जबरजस्ती गर्ने भएकाले उसको नियन्त्रण गर्नका लागि संवैधानिक परिषद बनाइएको छ भनेर लेखिएको थापाको भनाइ थियो। यो बीचमा संवैधानिक परिषदको प्रधान न्यायाधीश सिफारिश गर्ने निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन दिनुभएको हो। शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधान न्यायाधीश सिफारिश भएकाले रिट दिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताउनुभयो। रिट दर्ता हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो। त्यस्तै अधिवक्ता विपिन ढकालले पनि सर्वोच्चमा रिट दिनुभएको छ। उहाँले पनि प्रधान न्यायाधीशमा शर्मालाई गरिएको सिफारिश विधि र प्रक्रिया विपरीत भएको जिकिर गर्नुभएको छ। जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसूनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। यो वर्षको मनसून आकलन सार्वजनिक गर्दै शुक्रबार गत वर्षहरूभन्दा यो वर्ष देशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यो वर्ष अधिकतम तथा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना रहेको विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गर्मी बढ़ी हुने सम्भावना देखिएको छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका दक्षिणी लुम्बिनी प्रदेशका अधिकांश भूभाग मधेश प्रदेशका पूर्वी र कोशी प्रदेशका दक्षिणी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 45-55% सम्म रहेको महाशाखाको भनाइ छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूप र साउथ एसिया सिजनल क्लाइमेट आउटलुक फोरमका आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून मान्ने गरिन्छ। यो अवधिमा वर्षभर झण्डै 80% वर्षा हुने गरेको छ। यो वर्ष मनसून ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना आकलन गरिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विशेष सतर्कता अपनाउन र उपयुक्त प्रविधि अपनाउन किसानमाझ आग्रह गरेको छ। मन्त्रालयले जलवायु परिवर्तनका कारण वर्षाको प्रकृतिमा आएको फेरबदल र सम्भावित खडेरीको जोखिमलाई मध्यनजर गर्दै धान खेतीका लागि आवश्यक रणनीति तय गर्न किसानहरूलाई आग्रह गरेको हो। मन्त्रालयका अनुसार यो वर्ष नियमित वर्षाको अभाव हुन सक्ने प्रक्षेपण गरिएकाले कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने क्षमता भएका धानका जात लगाउनु पर्नेछ। यसका लागि मन्त्रालयले विशेष गरी सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 जस्ता जातका धान छनौट गर्न सिफारिश गरेको छ। यी जातहरूले पानीको अभावमा पनि आफ्नो उत्पादन क्षमता नगुमाउने भएकाले खडेरीको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास राखिएको छ। वर्षाको अनियमिततालाई सम्बोधन गर्न मन्त्रालयले किसानहरूलाई परम्परागत विधिमा मात्रै भर नपरी वैकल्पिक उपायहरू अपनाउन सुझाव दिएको छ। आकाशे पानी संकलन गर्ने र खेतबारी नजिकै पोखरीहरू निर्माण गरी वर्षाको पानी जम्मा गर्न मन्त्रालयले आग्रह गरेको छ। काठमाण्डुमा सुकुम्बासीको बस्तीमा जबरजस्ती डोजर चलाएर उठीवास लगाएको भन्दै भूमिहीन र सुकुम्बासीहरूले थाल चम्चा बोकेर विरोध गरेका छन्। सुकुम्बासी बस्तीमा डोजर चलाएर क्रूरतापूर्वक जबरजस्ती उठीवास लगाइएको भन्दै उनीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे। संयुक्त सुकुम्बासी मोर्चा नेपालले आह्वान गरेको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले थाल चम्चा बोकेर आएका थिए। उनीहरूले मानव अधिकारको सम्मान गर, विकासका नाममा विस्थापन बन्द गर, सुकुम्बासीको रगतले रंगिएका हात कहाँ गएर धुन्छौ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। काठमाडौँ उपत्यकाको विभिन्न ठाउँको सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ। बस्तीबाट विस्थापित भएकाहरूले सरकारलाई होल्डिङ सेन्टरमा राखिरहेको छ। तिलोत्तमा नगरपालिका 15 कोटीहोबा स्थित नेपाल अविनाश अनाथ आश्रममा नयाँ भान्साघर, किचन र डाइनिङ हल निर्माण हुने भएको छ। बुधबार नयाँ भान्साघर, किचन र डाइनिङ हल निर्माणको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 पी नेपालका डिस्ट्रिक्ट गवर्नर बालाराम भट्टराई, पूर्व डिस्ट्रिक्ट गवर्नर अरूण प्रताप राणा, निवर्तमान गवर्नर पुरूषोत्तम भक्त प्रधानंग, सेकेण्ड भाइस डिस्ट्रिक्ट गवर्नर मीना पन्थीले शिलान्यास गर्नुभयो। 75,92,471 रूपियाँ लागतमा एकतल्ले भवन निर्माण हुन लागेको लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन LCIF डिस्ट्रिक्ट कोअर्डिनेटर अर्जित कुमार श्रेष्ठले जानकारी दिनुभयो।
1: यो चार तल्ला बन्ने गरी फाउण्डेशन चाहिँ तयार गरेको छौँ। यसको चार तल्ला माथिसम्म चाहिँ जान सक्ने फाउण्डेशन चाहिएको र भविष्यमा पनि हामीले सक्यो भने लाइन्सहरूले मिल्यो भने पनि त्यो फाउण्डेशनलाई अझै माथि पनि तल्ला चाहिँ हामी अगाडि थप्दै जान्छौँ र कम्युनिटीमा चाहिँ यो एउटा एक्जाम्पलको रूपमा चाहिँ LCIF जुन चाहिँ ग्रान्ट आएर हामीले चाहिँ गरेको छौँ। यो कम्युनिटीमा चाहिँ हामीले यसलाई चाहिँ राम्रो रूपमा चाहिँ मेसेज दिनेछौँ।
0: हगर रिलिफ अन्तर्गत अविनाश अनाथ आश्रममा भवन निर्माण कार्यका लागि लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ भुटोल चौतारी र लायन्स डिस्ट्रिक्ट 325 पी नेपालले पहल अगुवाई गरेको डिस्ट्रिक्ट एडभाइजर धीरज कुमार मल्लिकले बताउनुभयो। शिलान्यासमा प्रमुख अतिथि अरूण प्रताप राणाले नेपाल अविनाश अनाथ आश्रम राम्रोसँग सञ्चालन भएको भन्दै लायन्सले स्थानीय सरकारसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम अघि बढ़ाएको बताउनुभयो। बालाराम भट्टराईले शिलान्यास भएको भान्सा र घर एवं डाइनिङ हल सपनाको परियोजना भएको बताउँदै यसलाई पूरा गर्न आफूहरूले हरसम्म प्रयास गर्ने र सो अनुसार अगाडि बढ़ने बताउनु भएको छ।
2: यो वर्ष हामीले स्ट्रङ टिमको माध्यमबाट डिस्ट्रिक्टमा धेरै राम्रो एचिभमेन्ट गर्यो तर समाजले खोजेको र हाम्रो लिडरसिपले चाहेको त्यो होइन। यसका लागि त नयाँ नयाँ अनुहारहरू, शक्तिशाली अनुहारहरू हामी लिडरसिपमा ल्याइरहेको छौँ। 26-27 र 28 यही कार्यक्रमको आयोजक संस्थाको चार्ज प्रेसिडेन्ट हाम्रो अतिथिजी जले एसियाको 2 वर्ष कार्यकाल एकदम सुखद ढंगले सम्पन्न गर्दै हुनुहुन्छ र सँगसँगै डिस्ट्रिक्टको समेत नेतृत्व पाउँदै हुनुहुन्छ। यो सुखद क्षणमा यो वर्ष तपाईँहरूले पर्याप्त सहयोग गर्नुभयो, मद्दत गर्नुभयो, माया दिनुभयो र आफ्नो विश तर्फलाई 7 वर्षमा सार्थक बनाउनुभयो। एउटा मात्रै मेरो चाहना छ, तपाईँहरूले क्लोजिङ अझ राम्रो गर्नुहुन्छ भन्ने विश्वास थियो। त्यसको प्रारम्भ शुभारम्भ पनि आज भएको छ। क्लोजिङ हामीसँग करिब करिब 2 महिनाको पिरियड छ। अब हामीले क्याबिनेट काठमाडौँ गर्दैछौँ। काठमाडौँमा केही ग्याप भएको थियो, हाम्रा विविध घटनाक्रमले काठमाडौँ पछाडि परेको तर काठमाडौँलाई नै अगाडि बढाउनु पर्ने हाम्रो परिवेशमा अहिले 4 क्याबिनेट सँगसँगै हामीले अवार्ड सेरेमनी पनि गर्दैछौँ।
0: पुरूषोत्तम भक्त प्रधानंगले एलसीआईएफको काम कर्तव्य अनुसार अर्षित श्रेष्ठले राम्रो उदाहरण प्रस्तुत गर्नुभएको बताउनुभयो। कार्यक्रममा नवराज नेउपाने, यस्तै गरी लुकराज नेउपानेले भवन निर्माण समयमा सम्पन्न गर्न सुझाव दिनुभएको छ। ब्रिटिश एजुकेशन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिश ग्रामर स्कूल रूपन्देहीद्वारा आयोजना गरिएको एसईई सहभागी विद्यार्थी बीचको 3 दिने बास्केटबल प्रतियोगितामा छात्रतर्फ आयोजक ब्रिटिश ग्रामर स्कूल तथा छात्रातर्फ एभरेस्ट बोर्डिङ स्कूल बुटोल विजेता बनेका छन्। वैशाख 23 गतेदेखि सञ्चालन भएको प्रतियोगिताको सेमी फाइनल तथा फाइनल खेल सम्पन्न भएका हुन्। छात्रतर्फको फाइनलमा ब्रिटिश ग्रामर स्कूलले दिप बोर्डिङलाई 31-26 अङ्कले पराजित गर्दै उपाधि चुम्यो। यसै गरी छात्रतर्फ एभरेस्ट बोर्डिङ बुटोलले आयोजक ब्रिटिश ग्रामर स्कूललाई 8-2 अङ्कले हराउँदै विजेता बन्न सफल भएका छन्। प्रतियोगितामा छात्रतर्फ 10 तथा छात्रतर्फ 5 टोलीको सहभागिता थियो। छात्रतर्फ आयोजक ब्रिटिश ग्रामर स्कूलका 2 टोलीसहित सिद्धार्थ बोर्डिङ, न्यू होराइजन, न्यू इन्भाइरोमेन्ट, त्यस्तै गरी दीप बोर्डिङ, शान्ति नमूना, सगरमाथा बास्केटबल क्लब, सैन्यमैना बास्केटबल क्लब र एभरेस्ट बोर्डिङ सहभागी थिए। छात्रातर्फ भने एभरेस्ट बोर्डिङ, होराइजन, सिद्धार्थ र ब्रिटिश ग्रामर स्कूलका टोली सहभागी थिए। फाइनल खेलपछिको पुरस्कार वितरण समारोहमा जिल्ला बास्केटबल संघ रूपन्देहीका अध्यक्ष राजन श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले ब्रिटिश ग्रामर स्कूलले शैक्षिक क्षेत्रसँगै खेलकुद क्षेत्रमा पनि महत्वपूर्ण उपलब्धि हासिल गरेको र लुम्बिनी प्रदेशकै नमूना विद्यालयको रूपमा आफूलाई स्थापित गरेको बताउनुभयो। प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई कप मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ। छात्रतर्फ ब्रिटिश ग्रामर स्कूलका नमसिन राणा र छात्रातर्फ एभरेस्ट बोर्डिङ स्कूलका सुहाना पौडेल उत्कृष्ट खेलाड़ी घोषित भए। समापन समारोहमा विद्यालयका निर्देशक विष्णु प्रसाद भूषाल दिल्ली नारायण पाण्डे पुष्पा कर्णेल लगायतले शुभकामना दिनुभयो। विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख रोमा शर्माले सञ्चालन गरेको कार्यक्रम बास्केटबल प्रशिक्षक आइस कुवरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका सह प्राचार्यद्वय महेश पौडेल र इन्जिनियर रमेश कणेलले पनि मन्तव्य दिनुभएको थियो। मुफसलकै एकमात्र क्याम्ब्रिज सर्टिफाइड विद्यालयको रूपमा स्थापित ब्रिटिश ग्रामर स्कूलमा नर्सरीदेखि कक्षा 12 सञ्चालन हुँदै आएको छ। विद्यालयले कक्षा 11 र 12 विज्ञान तथा व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको छ भने कक्षा 8, 10 र 12 100% नतिजा हासिल गर्दै आएको जनाइएको छ। विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले कक्षा 1 10 सीमित सीट तथा कक्षा 11 व्यवस्थापन र विज्ञान संकायमा 30-32 सीटसम्मका लागि रजिस्ट्रेशन खुल्ला गरिएको जानकारी दिँदै विश्वस्तरीय शिक्षाका लागि अभिभावकलाई विद्यालयसँग सम्पर्क गर्न आग्रह गर्नुभयो। विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलाप सँगसँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ दिँदै आएको छ। विद्यालयमा हरेक दिन जसो विभिन्न खालका कार्यक्रमहरू हुँदै आएका छन्। पञ्चकन्या रूपन्देही सुपर लीग अन्तर्गत ए डिभिजनको शुक्रबारको खेलमा तिरुपति क्रिकेट क्लब विजय भयो। तिरुपतिले न्यू होराइजन स्पोर्ट्स क्लबलाई 4 विकेटले पाखा लगाउँदै जीत हात पारेको छ। भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले निर्धारित 50 ओभरमा 22 ओभर 3 बल खेल्दै सबै विकेट गुमाएर 76 रनको झिनो योगफल खड़ा गरेको छ। जवाफे ब्याटिङ गरेको तिरुपतिले 14 ओभर 1 बलमा 6 विकेट गुमाएर 79 रन बनाउँदै जीत निकालेको छ। खेलमा मोहम्मद हुसेन प्लेयर अफ दि म्याच भई 1000 रूपियाँ प्राप्त गर्नुभयो। रूपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिताको विजेता टीमले 1,00,000 रूपियाँ र उपविजेताले 50,000 रूपियाँका साथै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यता एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो दिनको खेलमा नेपालको यही टोलीले अमेरिकाको टोलीलाई 3 विकेटले पराजित गर्यो। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। नेपाल एका लागि मन यादवले 72 रन बनाए। अमेरिकाका मिलिन्द कुमारले 2 विकेट हात पारे। यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनाएको थियो। अमेरिकाका स्मिथ पटेलले शतक बनाएका थिए। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरको हामी अन्त्यमा आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक पुनः एकपटक। सुकुम्बासी व्यवस्थापनबारे बोल्यो सरकार। होल्डिङ सेन्टरमा रहेकाहरूको डिजिटल लगत संकलन गरिँदै 15 अवैधानिक दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय। वैशाख 28 गते संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रधान न्यायाधीश सिफारिश संविधान विपरीत भएको कंग्रेस सभापति थापाको टिप्पणी। सिफारिश गर्ने निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट। यो वर्ष अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने आकलन। कृषि मन्त्रालयद्वारा कम वर्षा हुने प्रक्षेपणसँगै सुक्खा जातका धान रोज्न किसानहरूलाई आग्रह। कुटीवास लगाएको भन्दै भूमिहीन र सुकुम्बासीहरूले थाल र चम्चा बजाएर काठमाण्डुमा विरोध गरे। नेपाल अविनाश अनाथ आश्रममा नयाँ भान्सा घरको शिलान्यास। ब्रिटिश बास्केटबल कपको उपाधि छात्रतर्फ आयोजक र छात्रातर्फ एभरेस्टलाई। पञ्चकन्या रूपन्देही सुपर लीगमा शुक्रबार तिरुपति 4 विकेटले विजयी र नेपाल एको लगातार दोस्रो जीत। अमेरिकामाथि 3 विकेटको शानदार जीत। बिहान 5:40 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। रेडियो लुम्बिनीबाट अब यहाँहरूले काठमाण्डुको सीआईएन साझा खबर सुन्न सक्नुहुन्छ। नमस्कार।
3: सम्मत 1146 ज्येष्ठ कृष्ण सप्तमी तिथि कानून दिवस।
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: यो वर्ष धान बाली लगाउने समयमा खडेरी हुने सम्भावना, खडेरी सहन सक्ने धानको बिउ लगाउन विज्ञको सुझाव, गहुँको उत्पादन 2.5% बढ़्यो।
4: सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको पुनः तथ्याङ्क संकलन गर्दै मध्यपूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट, हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ़दै
3: पर्यटनको सम्भावनाका लागि ऐन संशोधन भए पनि सामुदायिक वनले अभ्यास गर्न सकेनन्। त्रिशुलीमा पाइने असला माछा संरक्षणका लागि अनुदान सहायता स्वीकृत, रायोको सागमा अत्यधिक विषादी जैविक विषादी मात्रै प्रयोग गर्न विज्ञको आग्रह।
4: अमेरिकी र इरानी सेनाबीच हर्मुज नाह क्षेत्रमा पुनः तनाव, आफ्नो जहाजमाथि भएको विस्फोटबारे दक्षिण कोरियाले अनुसन्धान गर्ने, रूसमा तेल र ग्यासबाट हुने राजस्वमा कमी,
3: बेल्जियममा हुने यू T20 लीगमा नेपालका 9 खेलाड़ी छनौट, अभ्यास खेलमा नेपाल ए द्वारा अमेरिका तीन विकेटले पराजित, बागमती गोल्ड कपको उपाधिका लागि आज चितलाङ र बागमती भिड्ने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा, यो वर्ष धान बाली लगाउने समयमा खडेरी हुने सम्भावनाको प्रसंग।
4: यस वर्ष धान बाली लगाउने बेलादेखि नै देशभर खडेरीको आकलन गरिएको छ। पोहोर वर्खाको डेढ़ महिना तराईमा खडेरी लागे पनि देशभर मनसून सिजनमा भने सरदर पानी परेको थियो, तर यसपटक भने प्री मनसूनमा हरेक दिन जसो पानी पर्दा धेरै गर्मी बढ़न नपाए पनि वर्खाको शुरूआतबाटै गर्मी झेल्नुपर्ने र खडेरी खेप्नुपर्ने देखिएको छ। मौसम विभागले 18 जेठ देखि 14 असोजसम्मका 4 महिना देशका अधिकांश स्थानमा कम पानी पर्ने सम्भावना, अधिकतम न्यूनतम तापक्रम समेत सरदर भन्दा बढ़ी रहने प्रक्षेपण गरेको छ। विभागका मौसमविद सुदर्शन हुमागाईले कर्णाली, बागमती र कोशीका उत्तरी भूभाग बाहेक देशका अधिकांश क्षेत्रमा कम पानी पर्ने सम्भावना रहेको बताउनुभयो।
6: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान गरे, बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ र जति गाढा रंग भयो त्यसले चाहिँ सम्भावना बढ़ी छ भन्ने देखाउँछ। हामीले यो सबै पहेँलो र रातो लागेको भागमा सरदर भन्दा कम वर्षा आकलन गरेका हौं। सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने चाहिँ आकलन छ।
4: यसैबीच कर्णालीका दक्षिण भूभाग, लुम्बिनीका अधिकांश भूभाग, मधेसका पूर्वी भूभाग र कोशीका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको विभागले जनाएको छ। यसबाहेक सुदूरपश्चिमका अधिकांश भूभाग, मधेसका पश्चिम र कोशीको मध्य भूभागमा पनि सरदर भन्दा कम पानी पर्ने सम्भावना रहेको छ। बागमती गण्डकी क्षेत्रमा पनि सरदर भन्दा केही कम पानी पर्ने देखिएको छ। नेपालमा जेठ अन्तिम साता मनसून भित्रिने पनि विभागले जनाएको छ। यता नेपाल कृषि अनुसन्धान परिषदले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जात लगाउन विज्ञहरूले सुझाव दिएका छन्। नार्कले कृषि मौसमको सल्लाह बुलेटिन जारी गर्दै सुक्खा तथा हिले छौवा धान खेती प्रविधि अपनाउन समेत भनेको छ।
3: भक्तपुरको मध्यपुर ठिमीबाट ल्याइएको रायोको सागमा अत्यधिक विषादी भेटिएपछि त्यसलाई नष्ट गर्न निर्देशन दिइएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा खतरनाक स्तरमा पुगेको पाइएको हो। प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमुल सिन्हाका अनुसार उक्त सागमा अर्गानोफोस्फेट समूहको विषादी 55.72% पाइएको छ। सरकारले तय गरेको मापदण्ड अनुसार 45% भन्दा बढ़ी विषादी भएको तरकारी वा फलफूल खानका लागि अयोग्य मानिन्छ। त्यसैले उक्त रायोको साग तत्काल नष्ट गर्न निर्देशन दिइएको उहाँले CIN बताउनुभयो।
7: हाम्रो अब आरईपीआर टेस्ट हुन्छ कि कालीमाटीमा, त्यसमा चाहिँ अब हामीले बजारमा आएको रायोको सागको स्याम्पल लियौं र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढ़ी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो, त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
3: यस घटनाले बजारमा पाइने तरकारीको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। उपभोक्तालाई तरकारी राम्रोसँग पखालेर मात्रै प्रयोग गर्न र सम्भव भएसम्म सुरक्षित स्रोतबाट किनमेल गर्न विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका विषादी विज्ञ मनोज पोखरेलले किसानहरूलाई रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न समेत अनुरोध गर्नुभयो।
8: जैविक विषादीहरू चाहिँ रासायनिक विषादीको तुलनामा धेरै हिसाबले मानव स्वास्थ्य वातावरणको लागि सुरक्षित छन्। त्यस्ता विषादीहरू चाहिँ को प्रमोशन गर्ने, त्यस्तो विषादीहरू प्रयोग गर्न लगाउने, र अर्को कुरा रासायनिक विषादी प्रयोग गरिसकेपछि पर्खनुपर्ने समय अवधि छ। प्रत्येक विषादीलाई चाहिँ तोकिएको छ, त्यो तोकिएको समयको पालना गर्न लगाउने र विषादीलाई विष हो भन्ने व्यवहार चाहिँ किसानहरूले पनि चिन्नु पर्यो। उहाँहरू आफू पनि सुरक्षित भएर प्रयोग गर्ने र उत्पादनलाई सुरक्षित बनाउनको लागि पर्खनुपर्ने समय अवधि पर्खेर र सिफारिस मात्रामा मात्र विषादीको प्रयोग गर्ने, विषादी छनौट गर्दाखेरि प्राविधिकहरूको चाहिँ सल्लाहहरू लिने, त्यो चाहिँ अत्यन्त जरूरी हुन्छ।
4: सरकारले मध्य त्रिशुली नदी बेसिनमा पाइने लोप उन्मुख रैथानी माछा संरक्षणका लागि अन्तर्राष्ट्रिय अनुदान सहायता स्वीकार गरेको छ। वैशाख 22 गते बसेको मन्त्रीपरिषद बैठकले असला, कत्ले र शहर जातका माछा संरक्षणका लागि प्रस्तावित कार्यक्रम स्वीकृत गरेको हो। यी माछा प्रजाति चिसो पानीमा पाइने रैथानी प्रजाति हुन् जसको संख्या पछिल्लो समय घट्दो अवस्थामा छ। अनुदान विश्व वातावरण सुविधा अन्तर्गतको विश्व जैविक विविधता संरक्षण कोषबाट प्राप्त हुने भएको छ। कुल 1.45 मिलियन अमेरिकी डलर प्रस्तावित रकममध्ये प्रस्तावित खर्च कटाएर करिब 1.27 मिलियन डलर नेपाल सरकारले खर्च गर्नेछ। उक्त रकम संघीय संस्कृति कोष मार्फत परिचालन हुने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले संचालन गर्ने मध्य त्रिशुली नदी बेसिनमा चिसो पानीमा पाइने लोकमुख प्रजातिका माछाको संरक्षण र माछा मार्ने समुदायको दिगो जीविकोपार्जनका लागि परियोजना अन्तर्गत यो कार्यक्रम कार्यान्वयन हुने यस कार्यक्रमले रैथानी माछा प्रजातिको पुनर्संरचना, रैथानी माछा प्रजातिको संरक्षण र पुनर्स्थापनासँगै स्थानीय माछा मार्ने समुदायको आय आर्जन सुधार गर्न सहयोग पुग्ने लक्ष्य पनि मन्त्रालयले लिएको छ।
3: यस वर्ष गहुँको उत्पादन 2.5% बढ़ेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 6,85,000 हेक्टर क्षेत्रफलमा 21,07,000 मेट्रिक टन गहुँको उत्पादन भएको छ। गत आर्थिक वर्षमा भने 6,83,000 हेक्टर क्षेत्रफलमा 20,56,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष गहुँको उत्पादकत्व समेत बढ़ेको छ। गत वर्ष प्रति हेक्टर 3.01% गहुँको उत्पादकत्व रहेकोमा यस वर्ष बढ़ेर प्रति हेक्टर 3.07% पुगेको मन्त्रालयले जनाएको छ। गहुँ हिउँदे बाली भएकाले हिउँदमा वर्षा नभए उत्पादन घट्छ, वर्षा भए उत्पादन बढ़छ। उन्नत जातको गहुँको बिउको प्रयोगले पनि गहुँ उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ। यसैबीच बाजुराका किसानलाई भने हिउँदे बाली गहुँ भित्र्याउन समस्या भएको छ। वैशाखको पहिलो सातादेखि लगातार भारी वर्षासँगै कहिले असिना पानी परेकाले यहाँका किसानलाई हिउँदे बाली गहुँ भित्र्याउन समस्या भएको हो।
4: प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह किप्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको छ। सरकारले पछिल्लो समयमा काठमाडौँ होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुम्बासीको विवरण संकलन गर्ने गरेको छ भने त्यसपछि क्रमशः यो प्रक्रियालाई अन्य जिल्लामा पनि विस्तार गर्ने योजना अघि सारेको छ। होल्डिङ सेन्टर बाहिर रहेका व्यक्तिका लागि सरकारले चारै सार्वजनिक सूचना जारी गरी तोकिएको समयभित्र आवश्यक कागजात सहित उपस्थित हुन आग्रह गर्ने पनि तयारी गरेको छ। लगत संकलन कार्यलाई व्यवस्थित बनाउन सरकारले आवेदनलाई 3 श्रेणीमा वर्गीकरण गरेको छ। राष्ट्रिय परिचय पत्र भएका नागरिक तथा भएका र कुनै पनि परिचय पत्र नभएका व्यक्तिलाई छुट्टा छुट्टै समूहमा राखेर समेत लगत संकलन गरिने बताइएको छ। यता सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा हिजो न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासको सुनाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना, वन ऐन संशोधन र अवसर।
9: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ विस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
4: मध्य पूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट, हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ़दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: कान्तिपुरको भित्री पृष्ठमा निम्न वर्गीय ग्राहकलाई मोबाइल ब्यालेन्स म्याथको शास्त्री शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ भने दैनिक शेयर कारोबार 5 अर्ब ननागेको साता शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा भत्काइएको स्थानमा पार्क बनाउने तयारी शीर्षकमा खबर प्रकाशित छ। काठमाडौँ सुकुम्बासी बस्ती हटाएर खाली गरिएको ठाउँमा पार्क बनाउन सरकारले तयारी गरेको छ। नदी किनारलाई खाली गरेर करिडोर, सड़क विस्तार र बाँकी ठाउँमा पार्क बनाउने योजना रहेको शहरी विकास मन्त्रालयले जनाएको हो। त्यस्तै आजको नागरिक दैनिक को पहिलो पृष्ठमा हिमाल आरोहणमा विदेशी मोह शीर्षकमा खबर प्रकाशित छ। यसपटक 7 समिट ट्रेक्सबाट 85 जनाले सगरमाथा आरोहण गर्दैछन्। सगरमाथा आरोहणका लागि 464 जनाले अनुमति लिएको 7 समिटबाट आरोहण गर्ने 85 जना रहेको 7 समिट ट्रेक्सका संचालक मिङमा शेर्पाले बताउनु भएको छ। उहाँका अनुसार सगरमाथा आरोहण गर्नलाई विदेशी विभिन्न देशबाट आएका नागरिकहरू रहेका छन्। यसबाहेक अन्य देशबाट पनि नागरिकहरू रहेको सगरमाथा आरोहणमा संख्या बढ़ेको 7 समिटले जनाएको छ। यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न 1072 आरोहीले अनुमति लिएको पनि बताइएको छ। पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि सन् 2026 मार्च 1 देखि मे 8 सम्म 79 देशका 1072 आरोहीले अनुमति प्राप्त गरेका छन्।
3: गोर्खापत्र दैनिकमा उपकुलपतिका लागि एकीकृत कार्यविधि शीर्षकमा ईश्वर चन्द्र झाले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ। सरकारले विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 व्यवस्था बमोजिम 8 विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि सरकारले नयाँ कार्यविधि बनाएर उपकुलपति छनौट प्रक्रिया अगाडि बढ़ाएको खबरमा उल्लेख रहेको छ। यस्तै भित्री पृष्ठमा सेवा प्रवाहका लागि दुई स्थानीय तह छनौट शीर्षकमा सिन्धुलीबाट खबर पठाउनु भएको छ। सिन्धुलीमा जग्गा प्रशासन सम्बन्धी सेवा प्रभारका लागि दुईवटा स्थानीय तह छनौट भएको खबरमा उल्लेख रहेको छ। जिल्लाका नौवटा स्थानीय तह मध्ये सातवटाले उक्त सेवा प्रभारका लागि भूमि व्यवस्था तथा अभिलेख विभागमा आशय पत्र पेश गरेकोमा पहिलो चरणमा दुधौली नगरपालिका र मरेन गाउँपालिका छनौटमा परेका हुन्। यस्तै मन्त्रालय गाभेकोमा आपत्ति शीर्षकमा अर्को खबर छापिएको छ भनेदेखि डेंगु र स्क्रब टाइफसका संक्रमित बढ़े शीर्षकमा चितवनबाट खबर प्रकाशित छ। चितवनमा डेंगु र स्क्रब टाइफसका संक्रमितको बिरामीको संख्या 1000 नागेको छ। स्वास्थ्य कार्यालय चितवनका भेक्ट कन्ट्रोलर रामकेसीले चालू आर्थिक वर्षको साउनेता जिल्लामा दुई रोगबाट संक्रमित हुनेको संख्या 1027 पुगेको जानकारी दिनुभएको हो। जिल्लाभर हालसम्म डेंगु संक्रमितको संख्या 258 पुगेको छ, जसमध्ये चितवनका स्थानीय तहका 206 जना र अन्य जिल्लाबाट उपचारका लागि आएका 52 जना रहेका छन्। डेंगूका लागि हालसम्म 10123 जनाको परीक्षण गरिएको कार्यालयले जनाएको छ। बिहे भोज खाएपछि बिरामी शीर्षकमा खबर छापिएको छ। यो पनि चितवनकै खबर हो। चितवनमा विवाह भोज खाँदा 30 जना बिरामी परेको खबरमा उल्लेख रहेको छ। यसै गरी मनोहरीमा दूध उत्पादन बढ़ेको खबर पनि रहेको छ भने फरार प्रतिवादी पक्राउ रहेको खबर छ। यो हेटौडाको समाचार हो। कर्तव्य ज्यान मुद्दापछि फरार रहेका दुईजना प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको खबरमा उल्लेख रहेको छ।
4: साझा खबरमा अब हेलो सीआईएन सन्तोष सिंह रावलबाट।
12: म नवीन तन। शिक्षक सेवा आयोग अन्तर्गतको प्रावी तहको विज्ञापन दरबन्दी मिलान भएपछि खुल्छ कोही खुल्दैन भन्छन्।
13: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ शिक्षक सेवा आयोगका सूचना अधिकारी शिव प्रसाद रेग्मी।
14: शिक्षक सेवा आयोगले 82 साल श्रावण 1 गते नै शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका प्रकाशन गरिसकेको छ। विज्ञापन गर्नुभन्दा अगाडि त्यो मार्ग पद उपलब्ध हुनुपर्छ। जबसम्म हामीलाई मार्ग पद उपलब्ध हुँदैन तबसम्म शिक्षक सेवा आयोगले यो विज्ञापन सम्बन्धी काम गर्न सक्दैन। त्यसमाथि अहिले मौजुदा वर्तमान अवस्थामा शिक्षक सेवा आयोगमा आयोगका पदाधिकारीहरू पनि नरहेको अवस्था हुँदा यो वर्ष प्राथमिक तहको विज्ञापन हुने सम्भावना न्यून रहेको व्यवहारा म सबैमा व्यक्त गर्न चाहन्छु।
15: रामछाप जिल्लाबाट आफ्नो बच्चाले इच्छाएको आमाको नामबाट चाहिँ आफ्नो जन्मदाता पनि बनाउन मिल्छ कि मिल्दैन।
13: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ रामेछाप जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राम बहादुर केसी।
16: त्यो आमाको नामबाट जनदर्ता गर्ने कुरामा चाहिँ ओडाले गर्ने हो होइन, स्थानीय तालिकाले ओडाले गरिसकेपछि हामीले यहाँ नागरिकता गर्नमा हामीहरू हुँदैन, उहाँ जनदर्ता भएर आइसकेपछि।
13: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाब लिनेछौं।
3: साझा खबरमा अब विदेशको खबर। अमेरिका र इरानी सेनाबीच हर्मुज क्षेत्रमा पुनः तनाव बढ़ेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम जारी रहेको बताइरहँदा कसले आक्रमण गर्यो भन्ने विषयमा आरोप प्रत्यारोप शुरू भएको छ। पछिल्लो घटनाले मध्य पूर्वमा पुनः युद्धको संकेत गरेको विश्लेषण भइरहेका छन्। यता अमेरिकी प्रस्तावबारे तेहरानले छलफल अघि बढ़ाएको छ। यसैबीच दक्षिण कोरियाले हर्मुजमा आफ्नो देशको जहाजमा भएको विस्फोटको कारणबारे अनुसन्धान शुरू गरेको छ। त्यहाँको समुद्री मन्त्रालयले बताए अनुसार सरकारले सो घटनाको छानबिन थालेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यूएई नजिक रहँदा सोमबार उक्त जहाजको इन्जिन कक्ष क्षेत्रमा विस्फोट र आगलागी भएको थियो। जहाज संचालन कम्पनी तथा दक्षिण कोरियाली अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्। संयुक्त राष्ट्रसंघले विश्वका देशहरूको विकासलाई अझ समावेशी सन्तुलित र दिगो रूपमा मूल्यांकन गर्न नयाँ विश्वव्यापी सूचक पटल प्रस्ताव गरेको छ। उक्त प्रस्तावले कुल गार्हस्थ्य उत्पादनसँगै नागरिकको जीवनस्तर, सामाजिक अवस्था, समानता र वातावरणीय संरक्षणलाई पनि विकासका महत्वपूर्ण आधारका रूपमा समेट्ने उद्देश्य राखेको छ। प्रतिवेदनमा आर्थिक वृद्धिसँगै मानव कल्याण, सामाजिक न्याय र वातावरणीय दिगोपनालाई समान महत्व दिइएको छ। र रूसको तेल र ग्यासबाट हुने राजस्वमा कमी आएको छ। सन् 2026 पहिलो चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा तेल र ग्यासबाट हुने आमदानी 38.3% घटेर करिब 30.95 अर्ब अमेरिकी डलरमा झरेको रूसी अर्थ मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
4: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय टोलीका आक्रमक ब्याट्सम्यान लोकेश बमले बेल्जियममा हुने यू टी ट्वेन्टी लीग क्रिकेट खेल्ने हुनुभएको छ। यू टीम ले लोकेशलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको हो। त्यस्तै सो लीगमा नेपालका नौ खेलाड़ीहरू पनि अनुबन्धित भएका छन्। नेपालको राष्ट्रिय ए टोलीले लगातार दोस्रो अभ्यास खेलमा शानदार जीत निकालेको छ। मुलपानी क्रिकेट मैदानमा नेपाल ए टोलीले आईसीसी विश्वकप लीग दुईमा प्रतिस्पर्धा गर्न आएको अमेरिकाको सिनियर टोलीलाई 3 विकेटले पाखा लगाएको हो। नेपालले पहिलो अभ्यास खेलमा स्कटल्याण्डलाई 45 रनले हराएको थियो। अभ्यास खेलमा शुक्रबार पछि पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 262 रन बनाएको थियो। र चितलाङ एफसी र बागमती युवा क्लबले आज 8 बागमती गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। उनीहरूले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने भएका हुन्।
3: वन ऐन पूर्ण कार्यान्वयनमा सामाजिक वनको अभ्यास, चुनौती र अवसर, कुराकानी, कार्टुन लगायतका सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: गर्मी तथा सुक्खा याममा वन डढ़िलो लाग्न सक्ने हुनाले आगोको प्रयोग सचेत र विवेकपूर्ण रूपमा गरौं।
18: सलाई, लाइटर, बिडी, चुरोटका ठुटा राम्ररी निभाएर मात्र विसर्जन गरौं।
17: तपाई हाम्रो सानो लापरवाही तथा हेलचेक्राईले गर्दा अमूल्य वन सम्पदा डढ़िलोको चपेटामा परि क्षणभरमै सखाप हुन्छ।
18: वन डढ़िलोले जनधन, जैविक विविधता, माटोको उर्वरा शक्ति, स्वच्छ वायु र पानीको मूलमा ठूलो क्षति पुर्याउँछ।
17: वनमा आगो लगाउँदा वा डढ़िलो लाग्ने कार्य गरे गराएमा वन ऐन अनुसार फौजदारी कसुर ठहरी दण्ड सजाय समेत हुन्छ।
18: त्यसैले वन डढ़ेलो हुन सक्ने कार्य रोकौं, डढ़ेलो नियन्त्रण तथा रोकथाममा सचेत र सभ्य नागरिकको भूमिका निर्वाह गरौं।
17: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: साझा खबरमा अब मध्यवर्तीसँग जोड़िएका पर्यटनका राम्रा अभ्यासका कुरा। निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँगै जोड़िएका पर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पुनः कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकिरहेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फिकुफनका महासचिव पार्वता गौतमसँग साथी लील प्रकाशनले सोध्नु भएको छ।
9: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखे भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू शुरूआत गर्नुभएको छ।
4: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छन्?
9: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिना चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नुभएको छ।
4: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो गरिराखेका छन् भन्ने तपाईँको निष्कर्ष?
9: नानीहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठूलो आमदामी, धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो सानो।
4: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यापर्यटनको राम्रो सम्भावना हुने,
8: साँच्चै सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न
19: यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ त्यसको प्रतिफल कसले लिन्छ होइन त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ होइन, सानो लगानीमा धेरैजनालाई सानोतिनो रोजगार दिनुभएको छ त्यहाँ, चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस् होइन, कम्तीमा नि त्यही सामुदायिक भनेर चार पाँचजनाले रोजगारी पाएका हुन्छन्, एक दुईजनाले रोजगारी पाएका हुन्छन्, त्यो कुरा ठूलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ।
8: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर साँच्चीकै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
19: उदाहरण छन् उदाहरणकै रूपमा छन् त्यो त, उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
8: त्यहाँ के छ त्यस्तो उदाहरण बताउनलाई? आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
19: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र सिरेपछि त। काहीँ कुनै सामुदायिक वनले अब सानोतिनो अब त्यो भित्र जाँदाखेरि धेरै कुराहरू त्यहाँ, मैले भने नि अघि रमणीय कुरा भन्दा नि मिनी त्यो अब वन्यजन्तु उद्धारै गर्दा वन्यजन्तु हेर्न पनि पायो, सानो पिकनिक स्पोटहरू तयार गरेका छ त्यहाँ जाँदाखेरि पिकनिक खान पनि पायो, वातावरण हिसाबले रमाउन नि पायो, कुनै जंगली जनावरको उहाँहरूलाई डर पनि छैन, कुनै गाइड लिएर जानु पनि पर्दैन, त्यो हिसाबले पनि यसै राम्रो छ भन्छौँ हामीले त्यो गरिरहेका कामलाई।
20: सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका महासचिव पार्वता गौतमसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: यो वर्ष धान बाली लगाउने समयमा खरेरी हुने सम्भावना, खरेरी सहन सक्ने धानको बिउ लगाउन विज्ञको सुझाव, गहुँको उत्पादन 2.5% बढ़्यो।
20: सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको पुनः तथ्याङ्क संकलन गर्दै मध्यपूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट, हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ़दै
4: पर्यापर्यटनको सम्भावनाका लागि ऐन संशोधन भए पनि सामुदायिक वनले अभ्यास गर्न सकेनन्, त्रिशुलीमा पाइने असला माछा संरक्षणका लागि अनुदान सहायता स्वीकृत, रायको सागमा अत्यधिक विषादी जैविक विषादी मात्रै प्रयोग गर्न विज्ञको आग्रह।
20: अमेरिकी र इरानी सेनाबीच हर्मुज क्षेत्रमा पुनः तनाव, आफ्नो जहाजमाथि भएको विस्फोटबारे दक्षिण कोरियाले अनुसन्धान गर्ने, रूसमा तेल र ग्यासबाट हुने राजस्वमा कमी
4: र बेल्जियममा हुने यू T20 लीगमा नेपालका 9 खेलाड़ी छनौट, अभ्यास खेलमा नेपाल ए द्वारा अमेरिका 3 विकेटले पराजित, बागमती गोल्ड कपको उपाधिका लागि आज चितलाङ र बागमती भिड्ने। अब अन्त्यमा कार्टुन हामीले कान्तिपुरमा रविनले प्रकाशित गर्नु लेख्नु बनाउनु भएको कार्टुन लिएका छौं। गजब छ बा शीर्षकमा माथि राजनीतिक नियुक्ति खारेज लेखिएको छ, एउटा कार्यालय देखाइएको छ, त्यहाँ सबै कुर्सीहरू खाली छन्, राजनीतिक नियुक्ति खारेज भएको प्रसंगलाई अध्यादेश मार्फत राजनीतिक नियुक्ति खारेज भएको प्रसंगलाई लिएको छ, यहाँ सबै कुर्सीहरू यत्रतत्र छन् र सबै खाली छन् र बाहिर कोही व्यक्तिहरूले कसैलाई बोलाइरहेको जस्तो देखाइएको छ, तल यस्तो लेखिएको छ, अफिसमा कोही हुनुहुन्छ?
20: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

शांति समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: नयाँ वर्ष 2083 को पावन अवसरमा यस कुञ्ज पार्कलाई माया गर्ने सम्पूर्ण महानुभावहरू, तिलोत्तमा नगरवासी, कुञ्जलापुर निवासी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष लोकपुन, सचिव मोहन सिंह राणा, कोषाध्यक्ष धनेन्द्र पौडेल तथा कुञ्ज पार्क रात्रिकालीन उद्यान व्यवस्थापन समिति परिवार, तिलोत्तमा छ कुञ्जलापुर रूपन्देही।

0: नववर्ष 2083 को पावन अवसरमा
1: हाम्रा सम्पूर्ण उपभोक्ता सल्लाहकार संचालक समिति कर्मचारी लगायत देश विदेशमा रहनुहुने समस्त आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष यज्ञ गैरे तथा करैया मकरहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार तिलोत्तमा 8-4 नम्बर रूपन्देही।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण उपभोक्ता यस खानेपानी संस्थामा आबद्ध पदाधिकारी शुभेच्छुक तथा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: साथै आफ्नो टोलबाट सम्पूर्ण उपभोक्ता टोलवासी आमा समूहले तिलोत्तमा नगरपालिकाले भने बमोजिम सरसफाई कार्यक्रममा जोडिनु हुन हार्दिक अनुरोध गर्दछौ। स्थान
0: परैया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा सात जहदा दलका भलवारी रूपन्दे।

0: आजको सन्दर्भ सन्दर्भ
1: नमस्कार, रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भबाट प्राविधिक मित्र सुन्दर बस्याल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यस्तै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, रेडियोको आफ्नै वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दा बल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउने गर्दछौ र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष संवादमा जोड़िने गर्दछौ। काठमाण्डुको पुलचोक क्याम्पसमा इन्जिनियरिङ पढ्दै गर्दा कतिपयले भविष्यको सफल इन्जिनियरिङ बनेको देखिरहेको जुन सपनाहरू देखिरहेको हुन्छन् त्यो परिस्थितिमा बुटोल रामनगरका एक युवा जो इन्जिनियरिङ पढ्दै थिए मनमा शब्द संगीत र भावनाको दुनियाँमा उनी हराइरहन्थे। गणितका सूत्रहरू भन्दा जीवनका अनुभूति लेख्न मन पराउने र पेशा भन्दा प्यासन रोज्ने त्यो युवाले आज आफूलाई अदृश्य नाम मार्फत गीतकार गायक तथा संगीतकारका रूपमा स्थापित गर्ने प्रयत्न गरिरहेको छ र त्यो बाटोमा अगाडि बढ़िरहेको छ। आखिर इन्जिनियरिङको बाटो हुँदै संगीतसम्मको यात्रा चाहिँ कसफल भयो र मनमा ती विभिन्न खालका उद्वेलित भावनाहरू किन आए यो विषयमा आज हामीले कुराकानी गर्दैछौ। एकजना गायक भन्न रुचाउँछु म, त्यस्तै गरी संगीतकार र यस्तै गरी गीतकार एवं इन्जिनियर पनि भन्न रुचाउँछु अदृश्य। अदृश्यजी, यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा।
2: हजुर, धन्यवाद।
1: यो नाम चाहिँ बडो गजबको लाग्यो, अदृश्य नाम चाहिँ किन रोज्नु भयो?
2: किनकि अब संगीत आफैमा अदृश्य हुन्छ।
1: हजुर,
2: मलाई चाहिँ यो नाम अलि मन पर्यो।
1: यो नामभित्र तपाईँको कुनै व्यक्तिगत कथा दर्शन या त्यस्तो कुनै कहानी लुकेको छ कि?
2: त्यस्तो त केही छैन, तर अब नाम सोच्दै जाँदाखेरि आफ्नो पर्सनल नाम चाहिँ मेरो दृश्य छेत्री हो।
1: हजुर,
2: अनि संगीत आफैमा अदृश्य हुन्छ, सो अलिकति पर्सनालिटी वाइज पनि म्युजिकली अलिक फरक पर्सनालिटी छ मेरो नर्मल पर्सनालिटी भन्दा, त्यस कारणले गर्दा मैले यो नाम रोजेको।
1: अब बुटोलको रामनगरदेखि पुलचोक क्याम्पससम्मको यात्राले तपाईँलाई चाहिँ संगीतमा जोड्यो भन्नुपर्छ। संगीतलाई तपाईँले कहिलेबाट माया गर्नुभयो र जुन यात्रा तपाईँले गर्नुभयो बुटोलबाट काठमाडौँ, त्यो यात्राले चाहिँ संगीतलाई अघि बढाउनलाई कतिको मद्दत गर्यो? खास गरी संगीतमै लाग्नुपर्छ भन्ने खालको भावना कसरी आयो कि यो मात्र तपाईँको चाहिँ एउटा प्यासन हो कि हो?
2: म चाहिँ आफै प्यासनै हो भनौँ, प्यासन जसरी नै गरिरहेको थिएँ। अनि जति मलाई याद छ सायद 10-11 वर्ष हुँदादेखि म अरूको गीत गाउने गुनगुनाउने गर्थे। अनि यस्तो यो कहिले गीतकार बन्नेला संगीतकार बन्नेला भन्ने चाहिँ मनमा त थिएन, तर एकचोटि भनौँ न अब मेरो स्टेजमा एउटा गीतको पर्फर्मेन्स थियो, त्यो मैले अब जस्तो फेसबुकमा साथीहरूसँग सेयर गर्नलाई यसो याद हुन्छ भन्ने हिसाबले हालेको थिएँ। अनि त्यो हेर्दाखेरि मलाई एउटा साथीले चाहिँ ऊ आफू चाहिँ म्युजिक गर्न इन्ट्रेस्टेड थियो अनि गर्न कोसिस गरिरहेको थियो, तर उसले मलाई यो भने कि दृश्य मेरो चाहिँ तिम्रो जस्तो फ्लो चाहिँ छैन, मलाई कता कता तिमी चाहिँ म्युजिसियन बन्न सक्छौ यार जस्तो लाग्यो। अनि उसले मलाई अलिअलि सजेस्ट गरे कि गीतमा राइम्स एन्ड अल हुन्छ भन्ने कुरा, त्यहाँदेखि चाहिँ मेरो आफै गीत बनाउने लेख्ने क्रम चाहिँ सुरु भएको।
1: जस्तो अब इन्जिनियरिङ पढ्ने विद्यार्थीबाट गीतकार गायक तथा संगीतकार बन्ने मोड चाहिँ कसरी आयो भनेर तपाईँले थोरै जानकारी दिनुभयो। जस्तो अब तपाईँलाई चाहिँ संगीतमै लाग्नुपर्छ भनेर कुनै त्यस्तो एउटा ठेट कुराले छोएर तपाईँ संगीतमा लागेको हो कि चाहिँ तपाईँलाई चाहिँ अब अरू अरू गायक बनिरहेको देख्दा लोकप्रियता कमाइरहेको देख्दा होइन संगीतमा लाग्यो भने त नेम र फेम दुवै कमाउन सकिन्छ र अर्को मनीको कुरा पनि हुन्छ होइन त्यो पनि राम्रो कमाउन सकिन्छ भन्ने त्यो खालको मनस्थिति पो आयो कि के हो?
2: यो नेम फेम र मनी कमाउन सकिन्छ भन्ने कुरा चाहिँ मैले पछिल्लो 6 महिना बुझेको कुरा हो,
1: अहिले पछिल्लो।
2: हजुर, तर मैले म्युजिक सुरु गरेको सिक्न अनि बनाउनै पर्छ भनेको चाहिँ आजभन्दा 6 वर्ष अगाडिदेखि हो। लगभग
1: हजुर
2: सो हजुरले भनेको कुरा यो नेम फेम एन्ड मनीको कुरा चाहिँ विथ द टाइम बनि नै हाल्छ
1: हजुर
2: तर ममा चाहिँ पहिल्यै अब यसप्रति प्यासन नै भएको कारणले गर्दाखेरि म यो क्षेत्रमा आएको हो कि
1: म्युजिक के हो जस्तो लाग्छ यसलाई
2: मलाई म्युजिक चाहिँ तपाईँको साउन्ड कतिको तपाईँले कल्पना गर्न सक्नुहुन्छ
1: हजुर
2: त्यो खुबी हो जस्तो लाग्छ
1: अब जस्तो तपाईँ ऱ्याप प्याप पपमा चाहिँ अलिकति बढी चाहिँ मन पराउनुहुन्छ
2: हजुर
1: अब ऱ्याप पप भनेपछि अलिकति अब यो पश्चिमा टाइपको गीतहरू अलिकति ड्याङडुङ पारेर गाउने गीतहरू होइन त्यस्तो भनेर मान्छेहरूले बुझ्छन् अब त्यो गीतहरूको चाहिँ सम्भावना कतिको छ नेपालमा र त्यो गीत कसरी गाइन्छ थोरै टुक्का पनि सुनौ न
2: पछिल्लो समय मलाई लाग्छ कि ऱ्याप त निकै नै राम्रो स्तरमा पुगिसक्यो नेपाली साङ्गीतिक क्षेत्रमा
1: हजुर
2: पप त अब विश्वभरि नै अलिकति लोकप्रिय भनौँ न एउटा जनरामा पर्छ अब अलिकति हजुरलाई मेरो गीतको टुक्का सुनाउनु पर्दाखेरि भो अब बिर्सिदेऊ मेरो नै गल्ती भयो किन पो सम्झि सम्झि बस्नु कुरो अस्तिको माया यो मनमा छ तिमी नै मन परे जे लाग्छ त्यही नै गर तिम्रै चल्छ मन परे जे लाग्छ त्यही नै गर तिम्रै चल्छ मन परे
1: बडा मिठो गाउनु भयो अत्यन्तै खुसी लाग्यो यसका अलावा पनि अरू पनि तपाईँलाई मनपर्ने त्यस्तो छ धेरै सुन्नु छ है फेरि जोगाएर पनि राख्नु होला फेरि एकैचोटि नसक्नु होला अरू कुनै टुक्काहरू छ तपाईँकै या अरू कसैको गाएको पनि तपाईँको स्वर चाहिँ गजबको रहेछ
2: मेरो आफ्नै गीतको एउटा टुक्का जुन जिन्दगी गीत छ
1: हजुर
2: त्यसको म्युजिक भिडियो पनि आउँदैछ विदिन नेक्स्ट टु विक्स
1: हजुर
2: त्यो गीतको चाहिँ मलाई यो लाइन चाहिँ मनपर्छ यो आधी बाँकी जिन्दगी अब जसरी नि भन्नु छ बाँकी आधी फाले जिन्दगी किन बाँचे जुनी भन्नु म
1: अत्यन्तै सुन्दर गीत यहाँले गाउनु भएको छ र जस्तो अहिले तपाईँले चाहिँ गरिरहेको पेसा इन्जिनियरिङ पेसा
2: हजुर
1: त्यसको अलावा गीत सङ्गीतलाई पनि तपाईँले चाहिँ समय दिइरहनु भएको छ
2: हजुर
1: सम्भव हुन्छ दुईवटा ढुङ्गामा एउटा ढुङ्गामा दुईवटा खुट्टा राख्न या दुईवटा ढुङ्गामा दुईवटा खुट्टा राख्न के भन्छ त्यो सम्भव हुन्छ भन्नुहुन्छ
2: अब त्यो अरूको लागि सम्भव छ कि छैन मलाई थाहा भएन
1: हजुर
2: मेरो लागि चाहिँ किन सम्भव छ भन्दाखेरि जस्तो अब आफ्नो युजुअल अब आइटीको सफ्टवेयर बनाउने कामहरू चाहिँ मेरो एउटा प्रोफेसन जस्तो भयो भने एउटा मान्छे अब दिनभरि काम गर्छ
1: हजुर
2: त्यसपछि उसले मजाको लागि सायद साथीभाइ भेट्छ रक्सी खान्छ
1: हजुर
2: या अब उसको के छ होइन आफ्नो पर्सनल मजाको लागि के गर्छ
1: हजुर
2: त्यो उसको इच्छाको कुरा भयो मेरो चाहिँ म्युजिक गर्ने बनाउने चाहिँ एक हिसाबले मजै पऱ्यो क्या यो प्रोफेसन भन्दा पनि यो प्रोफेसन बन्न सक्छ भन्ने चाहिँ सम्भावना म देख्छु
1: हजुर
2: तर मेरो लागि चाहिँ यो मजाकै विषय हो क्या अझै पनि
1: जस्तो तपाईँलाई यो इन्जिनियरिङ पेसा सँगसँगै सङ्गीत गीत सङ्गीतले छोएको कुरा तपाईँले हाल गरिरहँदा जस्तो दुवै यो इन्जिनियरिङ र सङ्गीत दुवै फरक संसार हो जस्तो लाग्छ तपाईँलाई कुन संसारमा आफूलाई बढी जीवित बनाए जस्तो या कुन संसारमा आफू बढी हराउन मन लागे जस्तो फिल हुन्छ इन्जिनियरिङ र सङ्गीतको कुरा गर्दै पनि
2: ओके सो दुइटै संसारमा चाहिँ मलाई मनपर्ने भने चाहिँ क्रिएटिभ एस्पेक्ट नै हो है
1: हजुर
2: हजुर कतिको सृजनशील हुनुहुन्छ आफूबाट कतिको सृजनाहरू भइरहेको छ चाहे हजुर सफ्टवेयर बनाउनुहोस् या गीत बनाउनुहोस् सो त्यसमा चाहिँ म अलि बढी भनौँ न आफूलाई जीवित देख्छु दुवै पक्षमा
1: हामी कुराकानीकै क्रममा छौँ तपाईँलाई जानकारी गराउन चाहन्छौँ आज अलिकति फरक धारमा रहेर हामीले कुराकानी गरिरहेका छौँ एकजना ठिटो जो इन्जिनियर हुनुहुन्छ र उहाँले चाहिँ देखेको सपना संगीतको यात्रा र उहाँले चाहिँ गीत संगीतको क्षेत्रमा आफूलाई स्थापित गर्ने कोसिस पनि गर्दै हुनुहुन्छ काठमाडौँको पुल्चोक क्याम्पसमा इन्जिनियरिङ पढ्दै गर्दा कतिपयले भविष्यको सफल इन्जिनियर बन्ने सपना देखिरहेका थिए भने त्यो छिटोले चाहिँ इन्जिनियर त बन्छु नै त्यसका अलावा गीत संगीतमा पनि आफूलाई अब्बल बनाउँछु भन्ने खालको सपना देखिरहेको थियो भुटोलको रामनगरको त्यो युवा काठमाडौँको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गर्दै गर्दा गीत संगीत लेख्न त्यो गीत संगीतलाई चाहिँ भावमा उतार्न र आफैले गाउन मन पराउने एउटा ठिटो बन्न पुग्यो र त्यो ठिटोलाई हामीले अदृश्य नाम मार्फत चिनेका छौं तपाईँले पनि उहाँका गीत संगीतहरू सुन्नु भएको होला एउटा त म्युजिक भिडियो यहाँले चाहिँ बजारमा ल्याइसक्नु भएको छ होइन
2: हजुर हजुर
1: अनि अरू कतिवटा गीतहरू यहाँले चाहिँ अहिलेसम्म कम्पोज गर्ने गाउने गर्नुभएको छ
2: मेरो अहिलेसम्म नौवटा अडियो गीतहरू चाहिँ रिलिज भएको छ
1: हजुर र
2: म्युजिक भिडियो भएको गीत चाहिँ मेरो मन परि युट्युबमा पनि छ
1: युट्युबमा पनि छ है मन परि भन्ने गीत त्यहाँ म सुन्दरजीलाई खोज्न लगाउँदैछु अहिले हामी त्यो गीत चाहिँ म्युजिक सहित सुन्दैछौ अदृश्य नाम टाइप गरेर मन परि भन्ने गीत खोज्दै गर्नु होला हामी चाहिँ यहाँ कुराकानी गर्छौ सुन्दरजी जस्तो अब कुराकानीको प्रसंगलाई फेरि अगाडि बढाउँ अब अदृश्य तपाईँको चाहिँ नामबाट तपाईँ चाहिँ परिचित हुँदै गर्दा तपाईँलाई चाहिँ अब जस्तो पुलचोक क्याम्पसको प्राविधिक वातावरणले तपाईँको सृजनशीलतालाई यो गीत संगीतमा लाग्नुपर्छ भन्ने कुरालाई चाहिँ त्यो दबाउन सकेन
2: हजुर
1: तपाईँलाई झन् धारिलो बनाउने काम गर्यो
2: हजुर
1: भनेर हामीले भन्यौँ भने सही हुन्छ कि गलत हुन्छ
2: सही नै हुन्छ किनकि मैले पुलचोक पढ्दाखेरि जुन किसिमको वातावरण देखेँ
1: हजुर
2: त्यहाँ एक किसिमको भनौँ न सृजनशील मान्छेहरूको लागि एउटा वातावरण छ
1: पुलचोक इन्जिनियरिङ क्याम्पस
2: हजुर हजुर
1: तपाईँले गीत बनाउने प्रक्रिया चाहिँ अब कसरी गर्नुहुन्छ जस्तो गीतहरू त अहिले अब एआईले पनि गीतहरू बनाइदिने गीतहरू गाइदिने होइन कति सजिलो भएको छ अहिले सजिलो भनौँ कि अब गायककारहरूको चाहिँ अब पेसा नै खोसिने उनीहरूले खाइपाई आएको जागिरै खोसिने हो कि भन्ने खालको अवस्था पनि आइरहेको छ मान्छेहरूले चाहिँ मान्छेले गाएको गीतभन्दा एआईले गाएको गीत बढी सुनिरहेको अवस्था छ नि त मार्केटमा के भन्नुहुन्छ यो विषयलाई कसरी हेर्नुहुन्छ
2: म पर्सनल्ली चाहिँ आफ्नो गीत बनाउनलाई एआई युज चाहिँ गर्दैन
1: हजुर
2: कुनै पनि क्रिएटिभ एस्पेक्टमा तर यद्यपि अब एआईले जुन मार्केट खान्छ भन्ने कुरा छ मलाई लाग्दैन कि यसले एउटा गतिलो भोइस भएको एउटा गतिलो सृजनशील क्षमता भएको मान्छेको चाहिँ कहिल्यै जागिर खाला
1: हजुर हजुर
2: तर जति पनि मार्केटमा अलिकति फाट्टफुट्ट जान्ने टालटुल पार्ने उहाँहरूलाई चाहिँ म चाहिँ अलिकति गाह्रै देख्छु अब आउँदा दिनहरूमा
1: जस्तो सामान्य यताउति गरेर टाकटुक पारेर अनि गीत संगीतमा लागे भन्ने अनि विभिन्न प्रदर्शनीहरू मेलाहरू अब विभिन्न उत्सवहरूमा चाहिँ आफूलाई चाहिँ स्थापित गर्न कोसिस गर्नेहरूलाई चाहिँ अलिकति गाह्रो हुनसक्छ नयाँ हुनेलाई भन्न खोज्छ
2: हजुर हजुर
1: त्यो भन्दा नयाँ हुनेलाई भनौँ न अब स्थापितहरू त स्थापित भइ नै हाले उनीहरूको धाक र रवाफ अर्कै छ
2: हजुर
1: ठिक छ हामी कुराकानीकै प्रसङ्गमा छौँ र त्यो गीत सायद सुन्दरजीले खोजिसक्नु भएको छ फेरि फरक पर्ला सुन्दरजी त्यही गीत नै प्ले गर्नुहोला तपाईँले थोरै तपाईँले गाएर फेरि चाहिँ अनि त्यो गीत प्ले गर्ने कि
2: ओके बितिसक्यो वर्ष कति तिम्रो मेरो सँगै तिमीलाई बुझ्न कति गाह्रो पुगेन नि ढङ्गै हल्का हल्का कुराकानी गर्दा गर्दै कचकच भएको गल्ती वर्ष हो कि अहिले के को मतलब

0: भो अब गल्ती भो यो गीत हामीले सुन्यौं अदृश्यले गाउनु भएको अत्यन्त मिठो यो गीत तपाईँलाई पनि सुनायौं हामीले आजको सन्दर्भ स्तम्भमा जस्तो गीत संगीतमा लाग्दै गर्दा तपाईँ पुलचोकमा इन्जिनियरिङ पढ्दै गर्दा गीत संगीतमा लागेको घर परिवारबाट थाहा पाउँदै गर्दा तैले यसो किन गर्छस् बाबु यसो नगर्न तैले त पढ्नुपर्छ नि त इन्जिनियर बन्नुपर्छ तैले त देशको कन्स्ट्रक्सन निर्माण गर्नुपर्छ होइन बिग्रिएको अवस्थालाई सुधार्नुपर्छ भन्ने खालका चाहिँ कुराहरू घर परिवारबाट आएकी आएनन्
1: त्यतिसम्मको चाहिँ अलि आएन तर अब अभियसली म्युजिकमा लाग्ने भनिसकेपछि चाहिँ अलिकति अब त्यो विरोध किन केही बिग्रिस कि क्या हो टाइपको कुरा चाहिँ भयो
0: केटो चाहिँ अब यता गीत सङ्गीततिर लखारिएर हिँड्यो भने पढाइ बिगार्ने भयो भन्ने त हुन्छ होला
1: अनि ठ्याक्क ग्रेजुएट जस्तो भएको थियो फर्स्ट त्यो गीत निकाल्न खोज्दाखेरि
0: हजुर
1: अनि घर भन्दाखेरि सो अलिकति विरोध टाइपको चाहिँ भएकै थियो
0: अब जस्तो नेपाली पप संगीतको कुराहरू गरौं ऱ्याप संगीतको कुरा गरौं अहिले कुन दिशातर्फ जाँदैछ यसको माहौल चाहिँ कस्तो छ नेपालमा एउटा कुरा जस्तो जीवन्त बनाउने कुराहरूमा चाहिँ खासै गायक कलाकारहरू लागेको जस्तो देखिँदैन गीत संगीतलाई अहिले पछिल्लो पटक ह्याहु धेरै सुनिन्छ होइन के भन्नुहुन्छ
1: हो अलिअलि ह्याहु छ नै पछिल्लो समयमा मेरो हिसाबमा जुन शब्दहरूको स्तर छ त्यो चाहिँ खस्केको छ
0: हजुर
1: तर जुन हिसाबले साउन्डको प्रोडक्सन क्वालिटी छ त्यो गुणस्तर फेरि अलिक बढेको छ
0: तपाईँकै संगीतको कुरा गरौँ न तपाईँको गीत संगीतमा चाहिँ यो पश्चिमी प्रभाव बढी छ कि नेपाली जीवनको स्वाद चाख्न पाइन्छ के छ
1: यसमा अलिअलि दुइटैको मिश्रण छ भन्छु म होइन किनकि म आफै पनि अब अलिकति ट्रेकिङ र ट्राभलिङ धेरै गर्ने भएको कारणले गर्दाखेरि फरक फरक भेकको मान्छेहरूको फरक फरक बोलीहरू म सुनिरहेको हुन्छु अनि त्यो प्लस अब आफूले कुन किसिमको सानोमा गीत सुन्यो त्यसको एउटा इन्फ्लुएन्स त भइ नै हाल्छ सो त्यो अलिकति मुछेर आएको छ जस्तो मलाई लाग्छ
0: जस्तो आजभोलि त अब एउटा गीत भाइरल भइदियो भने मान्छेले अरू गीत नै नसुन्ने त्यही गीतको पछि लाग्ने मेला महोत्सव प्रदर्शनी जहाँ पनि त्यही गीत गुन्जाउने त्यो खालको परिपाटी परम्परा छ
1: हजुर
0: त्यस्तै भाइरल गीत बनाऊ भन्ने जस्तो लाग्दैन त्यस्तो खालको गीत कसरी बनाउने भन्ने खालको त सोच्न आउँदैन के भन्नुहुन्छ
1: त्यस्तो सोच चाहिँ मलाई आउँदैन मलाई आउने सोच भनेको चाहिँ एउटा गीत बनाइसकेपछि अर्को गीत त्योभन्दा कसरी फरक बनाउन सकिन्छ भन्ने किसिमको सोच चाहिँ आउँछ फेरि त्यो भाइरल नै हुन्छ हुँदैन त्यस उसको भनौँ न कमर्सियल एस्पेक्ट के छ त्यो चाहिँ मलाई त्यति धेरै सोच्न मन लाग्दैन
0: तपाईँको घर परिवारमा को को हुनुहुन्छ
1: घर परिवारमा म ड्याडी मम्मी
0: हजुर
1: अनि त्यसपछि भाइ
0: तिनजना चारजना
1: चारजना
0: जस्तो एक्लै हुँदाखेरि तपाईँलाई चाहिँ के गर्न मनपर्छ
1: एक्लै हुँदाखेरि त्यही हो गीत सुन्ने
0: हजुर
1: अलिकति म पियानो पनि बजाउँछु
0: हजुर
1: पियानो बजाउने अनि कम्पोजिसन साउन्डहरू खोज्ने लिरिक्स सोच्ने त्यही नै मन पराउँछु अब यसबाहेक अरू रुचाउने एक्टिभिटी भनेको फुटसल खेल्न मनपर्छ
0: हजुर
1: साथीभाइसँग
0: अब जस्तो अब अहिले नेपालको गीत संगीतको क्षेत्रलाई हेरौँ धेरै गायक कलाकारहरू पलायन भएको अवस्था छ होइन
1: हजुर
0: नामुद ब्यान्डहरू कुनै बेलाका होइन
1: हजुर
0: हामीले नाम सुनेका ब्यान्डहरू पनि ती ब्यान्डका कलाकारहरू बाहिरिएको अवस्था छ अहिले चाहिँ नेपालमा गीत संगीतको अवस्था कस्तो छ जस्तो लाग्छ यसलाई कुनै बेला पप गीत बजारमा आउँदाखेरि मान्छेहरू अनौठो मान्थे त्यो खालको समय थियो होइन पानी मुनि ढुङ्गामा लेउ लाग्यो भने त्यसपछि ब्रुसिस ब्यान्डका गीतहरू मध्याह ब्यान्डका गीतहरू होइन त्यस्तै गरी पोखरा घरको चर्चित ब्यान्ड के नेपथ्य ब्यान्डका गीतहरू धेरै गीतहरू थिए अब नेपथ्य त अहिले पनि सकिरहेछ तर धेरै ब्यान्डहरू चाहिँ हामीले जुन सुन्थ्यौँ ती ब्यान्डहरू चाहिँ अलि चाहिँ अलिकति लोप भयो जस्तो पनि लाग्छ के लाग्छ अहिले अहिलेको अवस्था कस्तो छ गीत सङ्गीतको
1: अहिले त अब धेरै आर्टिस्टहरू आइ नै राख्नु भएको छ
0: हजुर
1: जुन अब पुरानो आर्टिस्टहरू विदेश पलायन हुने कुरा छ मलाई लाग्छ कि जो जो ब्यान्डहरूले ऊ बेलामा एउटा कालजोई गीत दिनुभयो एक किसिमको भाव आफ्नो शब्दमा राख्नुभयो उहाँहरूको त अझै पनि बजारमा एउटा ठाउँ छ जस्तो लाग्छ जस्तो अहिले नेपथ्य भन्नुभयो उहाँहरूको गीत नै आफैमा एउटा
0: ब्यान्ड हो
1: एउटा कम्पोजिसन वाइज शब्द वाइज अलिक कालजोई नै लाग्छ क्या मलाई पनि
0: अब अहिले फेरि पछिल्लोपटक कस्तो पनि देखिया छ भने स्वर नभए पनि अब ड्याङडुङ गर्ने हाउ गरेर पनि अनि मार्केट तताउने खालका गायक कलाकारहरू पनि हुनुहुन्छ नेपालमा यो विषयमा के छ यहाँको धारणा
1: त्यस्तो स्वरै नभइकनै मार्केट तताउनु चाहिँ गाह्रै छ जुन कुरा भन्नु अटोट्युनबाट एउटा गाउनै नसक्ने किसिमको मान्छे गायक बन्न चाहिँ गाह्रो छ अलिअलि त हुनै पर्छ
0: हजुर
1: अब यद्यपि हजुरले भने जस्तो एकदमै गुणस्तर नपुग्ला
0: टिप्नु चाहिँ पर्यो अलिअलि
1: अलिअलि टिप्न चाहिँ पर्छ
0: जस्तो अब तपाईँको व्यक्तिगत कुरा गर्दा तपाईँलाई चाहिँ अब सबैभन्दा धेरै डर के को लाग्छ, जस्तो असफलता या केही कुरा बिर्सिएर केही कुरा आफूलाई चाहिँ केही कुरामा हराएर या केही कुरा गर्न सकिन्न कि भन्ने कस्तो ढुक्क हुन्छ नि कहिले काहीँ मन एकदम मुटु फुले जस्तो, के कुराले त्यस्तो गराउँछ कि पैसा कमाउन सकिएन या सकिएला नसकिएला भनेर त्यस्तो हुन्छ लाइफमा?
1: त्यस्तो डर त मैले सोचेको छैन
0: हजुर,
1: अनि अलिक डर त्यस्तो डर त लाग्दैन, तर अब कामहरू नभन्दाखेरि अलिकति अब नराम्रो त लाग्छ, तर त्यो आँट गरिराख्नुपर्छ, गर्दै जानुपर्छ भन्ने चाहिँ छ।
0: फेरि अब तपाईँ सङ्गीतमा नलागेको भए तपाईँको चाहिँ जीवन पूर्णत इन्जिनियरिङ पेसामै समर्पित हुन्थ्यो होला होइन? सायद तपाईँले रोजेको पेसा हो इन्जिनियरिङ,
1: इन्जिनियरिङ
0: मुटु भित्रैबाट भन्नुहोस्, ढुक्क भएर भन्नुहोस्, बुवा आमाले सुन्दै हुनुहुन्छ भने नै केही छैन
1: हजुर
0: होइन, तर तपाईँले चाहिँ गीत सङ्गीतमा लाग्न पाए हुन्थ्यो भन्ने सानैदेखि थियो कि इन्जिनियर बन्न पाए हुन्थ्यो भन्ने थियो के थियो?
1: होइन, मलाई सानोमा त इन्जिनियरै बन्ने मनमा थियो
0: हजुर,
1: अनि त्यस्तै 20-21 हुँदाखेरि चाहिँ मलाई चाहिँ म म्युजिसियन बन्न सक्छु कि जस्तो लाग्यो क्या, त्यसपछि यतातिर ढल्केको।
0: अर्को एउटा गीत सुनौ न त तपाईँलाई मनपर्ने गीत र हामीलाई पनि मनपर्ने गीत तपाईँले सुनाइदिनुहोस् एउटा।
1: सो यो गीतको बोल चाहिँ मुटु छ
0: हजुर,
1: यो पनि अभाइलेबल छ युट्युबमा होइन अडियो। तिम्रो मुटुमा छैन नि म मलाई थाबो, तिम्रो मनमा बस्ने मान्छे पर्यो काको, यस्तै भो साथ तिम्रो मेरो भुल्न म खोज्दैछु, यादहरू मनभरि डन्नै बोकी एक्लै म छु, तिम्रो मुटुमा छैन नि म मलाई थाहा भयो।

0: मलाई थाहा अब हजुर यो अदृश्यको गीत तपाईँलाई सुनाएका छौँ। एकजना गायक कलाकारलाई हामीले आज यहाँ हाम्रो स्टुडियोमा डाकेका छौँ। काठमाडौँको पुल्चोक क्याम्पसमा इन्जिनियरिङ पढ्दै गर्दा कतिपयले भविष्यको सफल इन्जिनियरिङ या इन्जिनियर बनिरहेको दृश्य देखिरहेका हुन्छन्। तर एकजना छिटो जो इन्जिनियर पनि बन्ने, गीत संगीत पनि दुवै हातमा लड्डु चाहिँ जमाउन खोज्ने त्यस्तो युवा जसले चाहिँ अहिले गीत संगीतलाई पनि आफ्नो प्यासन बनाइरहेको छ, आफ्नो पेसा बनाइरहेको छ र इन्जिनियरिङ पेसामा पनि रमाइरहेको छ, हामीले उहाँलाई चाहिँ अदृश्य नामले चिन्छौँ। उहाँको चाहिँ युट्युब च्यानल पनि छ तपाईँको?
1: हजुर हजुर छ।
0: कुन च्यानल छ?
1: अदृश्य नै छ, स्पेलिङ AWDRISYAW।
0: अदृश्य नामकै युट्युब च्यानलमा पनि उहाँका गीत संगीतहरू सुन्न सकिन्छ र हामीले दुईवटा गीत उहाँका चाहिँ अब सुन्यौं र उहाँले आफैले प्रत्यक्ष पनि गीतहरू गाउनुभयो र उहाँको यो यात्रा जस्तो इन्जिनियरिङको बाटो हुँदै संगीतसम्मको यात्रा कसरी सम्भव भयो, किन सम्भव भयो, कसरी सम्भव भयो, यो महत्वपूर्ण विषयलाई हामीले कुराकानीको प्रसंग बनाइरहेका छौं। अब केही रमाइला प्रश्नहरू पनि गरौं न, जस्तो एक शब्दमा आफूलाई वर्णन गर्नु पर्यो भने के भन्नुहुन्छ?
1: संगीतकार।
0: रात कि बिहान?
1: रात।
0: स्टुडियो कि कलेज क्यान्टिन?
1: स्टुडियो।
0: सबैभन्दा धेरै सुनेको आफ्नो गीत चाहिँ कुन हो?
1: मन परि।
0: नेपालका अन्य गायक कलाकारहरूले चाहिँ गाएको मध्ये सबैभन्दा तपाईँलाई बढी मनपर्ने गीत चाहिँ कुन हो?
1: मलाई नेपाली गीतमा जोमसुमै बजारमा।
0: प्रेमले राम्रो गीत जन्माउँछ कि पीडाले?
1: ओहो, प्रेमले।
0: अब केही भावनात्मक प्रश्नहरू पनि सोधौ।
1: हजुर।
0: तपाईँको जीवनीमाथि फिल्म बन्यो भने त्यसको शीर्षक के हुन्छ?
1: शीर्षक अदृश्य नै हुन्छ।
0: अदृश्य नै हुन्छ है? भविष्यमा मानिसहरूले अदृश्यलाई चाहिँ कसरी सम्झिउन् भन्ने चाहनुहुन्छ?
1: एउटा संगीतकार।
0: तपाईँले आफ्नो 18 वर्षको उमेरलाई फेरि पाउनुभयो भने के गर्नुहुन्छ?
1: म म्युजिक सिक्नतिर थाल्छु, अलि ढिलो गरेँ क्या।
0: हुन्छ, अब जोमसुमे बजारमा भन्ने गीत मलाई पनि अत्यन्तै मनपर्छ। त्यो गीत तपाईँ केही मुखार बिन्दुबाट सुन्ने कि?
1: जम

0: जनसमय बजारमा 12 बजे हावा सरर यो गीत चाहिँ कुनै बेलाको अत्यन्तै चर्चित गीत थियो र यो गीतले बजार यसरी पिटेको थियो कि उनीहरूको मुख र दिल अनि दिमागमा यो गीत झुन्डिएको थियो। यो गीत चाहिँ हामीले अदृश्यको आवाजमा सुन्यौं। एकजना गायक कलाकार र एकजना इन्जिनियर हाम्रो स्टुडियोमा हुनुहुन्छ, उहाँ हुनुहुन्छ अदृश्य। उहाँले चाहिँ युट्युब च्यानल पनि अदृश्य नामबाटै सर्च गरेर खोज्न सकिन्छ र उहाँले चाहिँ धेरै गीत संगीतमा अहिले कम्पोज गर्ने, आफै गाउने र लिरिकहरू पनि आफै लेख्ने गरिरहनु भएको छ र काठमाडौँको पुल्चोक क्याम्पसमा अध्ययन गर्दा गर्दै संगीतको लत लाग्यो भन्ने खालको कुरा यो उहाँले गर्नुभयो र उहाँसँगको यो रमाइलो भलाकुसारी अझ धेरै बस्नु मन थियो। समय चाहिँ लगभग सकिसकेको छ, 7 बजेसम्म हाम्रो समय थियो, 7:30 भइसकेछ र फेरि अर्को पटक फेरि हामी यसै गरी बस्ने समय आउँछ होइन अदृश्यजी। आज केही अरू केही कुरा सोध्नुपर्ने मैले सोध्न बिर्सेँ कि के लाग्छ तपाईँलाई?
1: त्यस्तो छैन,
0: सबै भन्नुहोस्, फेरि पछि सोधेर नभन्नु होला। अनि जस्तो अब जाँदा जाँदै केही भन्नुपर्ने छ? रेडियो मार्फत रेडियो लुम्बिनी सुन्नुहुने हाम्रा तमाम श्रोतावृन्द, तपाईँलाई माया गर्ने, हामीलाई माया गर्ने, यो सिङ्गो रेडियो परिवारलाई माया गर्नेहरूलाई
1: अझै मेरो गीत संगीतहरू सुन्नुहोला, केही गरी राम्रो लागे अझ बढी साथ दिनुहोला, धन्यवाद।
0: अझ धेरै ऱ्यापिड फायर क्वेसनहरू गर्नु मन थियो, अब समय पनि त्यति धेरै छैन अनि अर्को कुरा हामी अलिकति तयारी पनि भएनौँ नि त्यो।
1: हजुर,
0: हिजो हामी चाहिँ अचानक चाहिँ कुराकानी भयो,
1: हजुर,
0: अनि आज यो कुराकानी भलाकुसारीमा बसिहाल्यौँ।
1: हजुर हजुर,
0: कल गरेसो आजकर, आजकर यसो अभिकर भन्छन् नि,
1: हजुर,
0: त्यही अनुसार हामी अगाडि बढ्यौं। हुन्छ, यो महत्वपूर्ण समयका लागि यहाँलाई फेरि धेरै धन्यवाद दिन चाहन्छु र अन्तमा चाहिँ जस्तो तपाईँका अरू केही गीत संगीतहरू आउँदैछन् कि बजारमा, अरू केही म्युजिक भिडियोहरू तपाईँले चाहिँ बजारमा लन्च गर्दै हुनुहुन्छ कि के छ, त्यस्तो केही छ आफ्नो नयाँ केही गर्दै हुनुहुन्छ भने र भन्नुपर्ने केही छ भने भनिहाल्नुहोस्।
1: अबको 2 हप्ता जस्तोमा मेरो जिन्दगी भन्ने गीतको चाहिँ भिडियो आउँदैछ,
0: हजुर,
1: अडियो चाहिँ अलरेडी युट्युब सबै प्लेटफर्महरूमा छ।
0: त्यो म्युजिक भिडियो आइसकेपछि फेरि हामीले त्यसको प्रमोसन गर्नेछौँ,
1: हजुर,
0: र हाम्रो पेज मार्फत, हाम्रो सिङ्गो यो मिडिया मार्फत। यो समयका लागि यहाँलाई धेरै धन्यवाद छ।
1: हजुर, धन्यवाद।
0: यहाँ हुनुहुन्थ्यो अदृश्य, जो गीत संगीतमा लागेर आफूलाई अब्बल बनाउने कोशिशमा हुनुहुन्छ, गीतकार, गायककार र संगीतकार। उहाँलाई चाहिँ हामीले आजको बसाईमा डाक्यौं। उहाँ इन्जिनियर पनि हुनुहुन्छ, बुटुल रामनगरका थाई बासिन्दा र काठमाडौँको पुल्चोक क्याम्पसमा अध्ययन सकिसकेपछि उहाँले अहिले इन्जिनियरिङ पेसालाई पनि सँगसँगै लिएर हिँडिरहनु भएको छ। उहाँसँगको यो महत्वपूर्ण बसाई सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समय सीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्दा बल्दा विषयवस्तुमा छलफल, बहस र कुराकानीका लागि आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: आजको सन्दर्भ

0: खुसीको खबर र खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गन्हाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ। ग्यास गन्हाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: जिल्ला तमाकु बडग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
2: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
3: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
3: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
3: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
3: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
3: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
3: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
4: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
5: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
6: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सुताई आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-3111 र 98-026-21-354।
7: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: खुशी को खबर, खुशी को खबर, खुशी को खबर।
1: होइन, के खुशी को खबर हो दाजु?
0: अरे भाई, लुम्बिनी नेत्रालय भैरुबा को विशिष्टीकृत सेवाहरू अब बुटोल शाखा मा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भिट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहीबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
1: सौजी क्यूआर भयो है?
3: ए, बगनुस् त, मेसेज आएको छैन। घरी एसएमएस

0: फोन पॉइंट संग सधै रिवार्डेड।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल। आगलागी तथा डडेलोबाट जोगियौं र जोगाऊ। चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ। सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ। जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ। परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ। सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ। वनका सुक्खा घाँस पात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं। चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ। डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं। आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ। कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
3: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
4: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
3: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
5: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
6: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक्सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
7: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
6: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
8: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
7: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
9: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
10: उन्नतिका लागि शान्ति, एकताका लागि शान्ति,
11: शान्ति समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: दाई ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
2: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबको दिनमा आफ्नो घर व्यवसाय प्रतिष्ठान धन्दा उद्योग कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर सेनेटरी प्याड सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ अनुरोधक देवदह नगरपालिका नगर कार्यपालिकाको कार्यालय रूपन्देही
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन् सान्त्वना दिउँ सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं आफ्नो घर वरिपरि झाडी नराखौं र सधैँ वातावरण सफा राखौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
6: ला,
1: ला, ला, ला, ला, ला, ला, ला,
6: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
6: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
6: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्ते डाक्टर सर
1: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
1: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
1: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुसी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
7: उन्नतिका लागि शान्ति एकताका लागि शान्ति
8: शान्ति समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

यति बेला हो घर आउने? 5 बजे अफिस छुट्टी हुन्छ, कहाँ गएको थियौ? सबैजना अफिस जान्छ नि त, न फोन उठाउँछौ? घर परिवारको अस्त व्यस्त केही छैन है? बाहिरै बस्छ, भित्र छिर्नु पर्दैन।

झुकिन्छ म हेर्छु खोज्न परिवारको हाँसो खुसी कुल्चिन्छु त्यो स्वार्थ एकमात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची कृतिले हाँसोको खोजी कृतिले आँसुलाई पुछी बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी दुई पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय घुमिन्छु हाकिमहरूको इसारामा पुगिन्छ कि किनारमा भवसागरलाई तरेर केले खेछ निधारमा के भएन पढेर चाप्लुसीको संसारमा सकिँदैन लडेर मन खुसी यो व्यापारमा बेमानीकै चल्दो रहेछ रूपमा पैसा फल्दो रहेछ इमान्दारी बेच्नेको टाउकोमा अर्को देख्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिनँ कहिले समाजले दुश्मन भयो अहिले छोरा किचित गर्छ जहिले हात हातमा आइफोन

कम्प्युटर ल्याएको छ रे, सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे, घोर्नेको पकेटमा हात्ती महँगो घडी लाएको रे, हजुरबाको फुल्छ छाती भ्रष्टाचारी भएकोले, छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे, छोरीलाई खेलौना छ यहाँ बार्बी डल ल्याइदियो रे, कहाँबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु, होइन म त्यो घुसखोरी बल्ल पेट भर्दैछु, हिन्दी नै म मर्दैछु, तौला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु, हाम्रो दिने औला कतै नानु तिमी नरुनु है, अर्को महिना किनिदिन्छु निन्याउरो चाहिँ नहुनु है, यसपालि चाहिँ ऋणी हुन्छु बुढी मलाई माफी देऊ, चाँडै बाला झिकिदिन्छु तिमी नै त साथी हौ, नरिसाउ किन दुखी हुन्छौ, नानी बाबु सानै छन् बुझ्दैनन् मेरो भावना, तिमी बुझ्न सक्छौ बिन्ती फकाई फुलाई राखन।

ज्ञानै छ आफन्तहरू आकाश छुदै घर मेरो ज्ञानै छ भित्र मन मेरो रुदै आकाश सामु ज्ञानै छ सास मेरो ढलिसक्यो उनीहरूको ज्ञानै छ हौसला यो गलिसक्यो जोस सागर जलिसक्यो होस् बेगर बर

छोड्ने समाजमा मन मैलो यो होइन पीडा छ मेरो आवाजमा कथा नौलो होइन नसुनाइ बसेको लाजमा आज म बिन्ती गर्छु माफी माग्छु बाबु मेरो माया गर्छ तँलाई धेरै गरिब छ यो बाबु तेरो स्थिति यो बुझ्दै

0: ए दाई पख्नुस् त पख्नुस्। के गर्नुभएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई लाइटर लेके बच्चन के पहुंच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के उका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो उका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
8: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
9: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
8: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
9: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
8: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
9: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
8: वनका सुक्खा घाँसपात, पात पतङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
9: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
8: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
9: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
8: आगलागीबाट आफू बचौं, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
9: तिलुत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मरिग्राम, रूपन्देही।
10: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधिया पण्डको जीवनी कवितालाई सत्सङ्ग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्म प्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
11: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्रांगण, अध्यक्ष मैनादेवी भण्डारी।

0: डम्बरले टिट्टु दिल्ली ब्यानर्जी जति दखल दियो त
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
2: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
1: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
2: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
1: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
2: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
1: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
5: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
6: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
6: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
8: ओए बहिनीलाई के गरेको हँ? त मान्छे नै रहेनछस्।
9: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
7: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
11: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
12: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
7: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
13: सम्पर्क नम्बर 0175-60-090, मोबाइल नम्बर 9874-12-882 र 9874-24-870।
14: उत्सवको पर्व
15: एसआर इप्सन क्यानन ब्रान्डको आत्मनिर्भर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
14: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
15: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
14: फोन नम्बर 0175-42-6-59, 5-49-6-59।
16: सौजी क्यूआर भयो है?
17: ए, बकुलिस त मेसेज आएको छैन।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: आगलागी तथा डडेलो बाट जोगियौं र जोगाऊ
2: चैत वैशाखमा सुखायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ. यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ.
1: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ.
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ. बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ.
1: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ.
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ.
1: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ.
2: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ.
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ.
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ. सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं.
1: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ.
2: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही.

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन्सुकुरा

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सुताई आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
2: मोबाइल 9806233111 र
0: 9806221354।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
8: हाम्रा सेवाहरू
7: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
8: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
7: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
8: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
7: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
9: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
6: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
5: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
10: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
5: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
11: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
12: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
14: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
15: सबै मिलाई खुवाऊ।
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुप को साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
17: सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
18: हो र होइन होला त्यस्तो त
19: सोइता तिमीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
18: के भएन मिस
19: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
18: हुन्छ
20: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
21: नेपाल सरकार विज्ञापन बोर्ड
17: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
22: उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
17: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
22: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
17: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
22: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
23: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
21: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
20: नेपाल सरकार विज्ञापन बोर्ड
17: यता नआऊ है बुहारी तलै बस छाचुट नगर आज कति दिन रे
18: 3 दिन भयो
17: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
18: केही हुन्न मुआ सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
17: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
18: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
24: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युवनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
17: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ
20: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
21: नेपाल सरकार विज्ञापन बोर्ड
25: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
26: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
25: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
26: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
25: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
26: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
25: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
26: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
25: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: शान्ति समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।
2: पूर्णले देख्ने ठाउँमा राख्दै त्यसले आफै कुरो बुझ्छ।

0: स्कूलमा बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

পিতো সান্তি কমোহান লুম্বিনী সান্তি কো আবাস রেডিও লুম্বিনী।

0: खास संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपतिले आज आफ्ना सांसदहरूलाई प्रशिक्षण दिँदै कांग्रेस सभापति थापा धनगढ़ीमा।
0: अध्यादेश जारी भएसँगै रिक्त पदमा नियुक्ति प्रक्रिया शुरू। दूरसंचार प्राधिकरणको अध्यक्ष र सदस्यहरूका लागि दरखास्त आह्वान।
1: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम। पुस यता मात्रै 600 जना संक्रमित भएको तथ्याङ्क।
0: रूस र युक्रेन बीच 3 दिनको युद्ध विराम भएको अमेरिकी राष्ट्रपतिको घोषणा। 1,000 बन्दी आदान प्रदान गरिने।
1: र नेपाल ए क्रिकेट टोलीले आज स्कटल्याण्डको राष्ट्रिय टोलीसँग दोस्रो खेल खेल्दै।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाक ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज।
0: समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रतिनिधि सभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई प्रशिक्षण दिँदैछ। राष्ट्रपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौँमा प्रशिक्षण दिन लागेको प्रशिक्षण विभाग प्रमुख विपिन कुमार आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान 11 बजेदेखि साँझ 5 बजेसम्म प्रशिक्षण चल्नेछ। यसअघि चैत 3 र 4 गते राष्ट्रपाले ललितपुरस्थित ग्वारकोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो। त्यति बेला विषय विज्ञ सहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए। प्रधानमन्त्री बालेन्द्र शाह भने उपस्थित हुनुभएको थिएन। यसपटक प्रशिक्षण दिँदा समेत धेरैजसो सांसदहरू विवादमा तानिने र असंसदीय गतिविधि देखाउने क्रम रोकिएको छैन।
1: नेपाली कांग्रेसका सभापति गगन थापा आज धनगढ़ी जाँदै हुनुहुन्छ। प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला उद्घाटनका लागि धनगढ़ी जान लाग्नु भएको हो। थापा सुदूरपश्चिम जान लागेको विशेष महाधिवेशनपछि यो पहिलो पटक हो। धनगढ़ीमा रहनुभएका सहमहामन्त्री प्रकाश रसाईली स्नेहका अनुसार उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरूराज घिमिरे बिहिबारै धनगढ़ी पुगिसक्नु भएको छ। वैशाख 23 बसेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको थियो। सोही अनुसार चल्ने भेला 2 दिनसम्म हुनेछ। प्रदेश सभापति वीरबहादुर बलायर जिल्ला सभापति नारायण भट्ट लगायत भने भेलामा सहभागी नहुने बताइएको छ।
0: सरकारले अध्यादेश ल्याएर खाली भएका 1500 भन्दा बढ़ी नियुक्ति पूर्ति गर्ने प्रक्रिया शुरू गरेको छ। सम्बन्धित निकायहरूले रिक्त स्थानमा धमाधम नयाँ नियुक्ति शुरू गर्न लागेका हुन्। संचार मन्त्रालयले दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणको नेतृत्व र संचालक समितिमा नयाँ नियुक्ति प्रक्रिया शुरू गरेको हो। इच्छुक र योग्य नेपाली नागरिकहरूले आगामी जेठ 5 गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। संचार मन्त्रालयले नै सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ। आवेदन दिने समय जेठ 5 गतेसम्म नै तोकिएको छ। यस्तै सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा पनि नेतृत्व चयनको प्रक्रिया शुरू भएको छ। प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले एक सूचना जारी गर्दै योग्य उम्मेद्वारहरूबाट दरखास्त आह्वान गरेको हो।
1: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम देखिएको छ। इपिडेमियोलोजी तथा सर्वरोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालका अनुसार पुस यता सबै स्थानीय तहको डेंगू संक्रमणको अवस्थाबारे सरकारले अध्ययन गरिरहेको छ। उहाँका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिरतामोड नगरपालिका, मेची नगरपालिका र कचना केवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितुवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा संक्रमण देखा परेको छ। पुस यता करिब 600 जनामा संक्रमण देखिएको थियो। दाहालले अहिलेको वर्षाले भने संक्रमण नबढ़ाउने पनि बताउनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन दर्ज।
6: यो हो महासंचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। दार्चुलाको अपि हिमाल गाउँपालिकामा यार्सा गुम्बा संकलनको सिजन शुरू भएसँगै सबै सामुदायिक विद्यालय बन्द गरिएका छन्। शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सा गुम्बा संकलनका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले 15 दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदनराज जोशीका अनुसार वैशाख 27 गतेदेखि जेठ 9 गतेसम्म पालिका वर्ष सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालय बन्द गरिनेछ। बर्खी विदासँग मिलान हुने गरी विद्यालय बन्द गर्न लागि हो। जेठ 10 गतेदेखि विद्यालय पुनः सञ्चालनमा आउनेछ। अपि हिमाल गाउँपालिकाभित्र रहेका 22 सामुदायिक विद्यालयमा करिब 1,100 विद्यार्थी अध्ययनरत छन्। तीमध्ये अधिकांश विद्यार्थी अभिभावकसँगै यार्सा गुम्बा तथा अन्य जड़ीबुटी संकलनका लागि पाटन क्षेत्रमा जाने गरेका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिनको युद्धविराम भएको घोषणा गर्नुभएको छ। उहाँका अनुसार आज मे 9 देखि 11 तारीकसम्म दुवै देशबीच युद्धविराम कायम रहनेछ। यो युद्धविरामको अवधिमा दुवै देशले 1,000 बन्दीहरूको आदान प्रदान पनि गर्ने ट्रम्पले सोशल ट्रुथ मार्फत जानकारी दिनुभएको छ। ट्रम्पले दुवै देशले भिक्ट्री डे मनाइरहेका बेला यो जानकारी दिन पाउँदा आफू खुशी भएको बताउनु भएको छ। यी दुवै देशले दोस्रो विश्वयुद्धको सम्झनामा विजय दिवस मनाउने गरेका छन्। यो युद्धविराममा सबै प्रकारका सैन्य गतिविधि रोकिने भन्दै ट्रम्पले दुवै देशका राष्ट्रपतिप्रति आभार प्रकट गर्नुभएको छ। उता अमेरिका र इरानबीच हालैका आक्रमणका कारण तनाव बढ़ेको छ। दुवै पक्षले एकअर्कामाथि आरोप प्रत्यारोप गरिरहेका छन्। अमेरिकाले आफूहरूले जवाफी आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकामाथि युद्धविराम उल्लंघनको आरोप लगाएको छ। उता इजरायलका राजनैतिक नेताहरूले युद्धविरामको मध्यस्थता गरिरहेको पाकिस्तानको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।
1: अब खेल समाचार। नेपाल ए क्रिकेट टीमले आज स्कटल्याण्डको राष्ट्रिय टोलीसँग दोस्रो खेल खेल्दैछ। खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा बिहान 9:30 बजे शुरू हुँदैछ। नेपाल ए ले यसअघि बिहिबार स्कटल्याण्डलाई र हिजो अमेरिकालाई पराजित गरेको थियो। मे 12 देखि 22 सम्म किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने विश्वकप क्रिकेट लीग 2 को तयारीका लागि क्यानले नेपाल ए टीमलाई स्कटल्याण्ड र अमेरिकासँग खेल खेलाइरहेको छ। नेपाल ए ले अर्को खेल पर्सी अमेरिकासँग खेल्ने तालिका छ। नेपाल ए टीममा कप्तान अनिल कुमार शाहसहित त्रितराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, सन्तोष यादव, हेमन्त धामी, रसिद खान, मयन यादव, नारायण जोशी, आकाश सन्त, दीपक डुमरे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम छन्।
0: अब मौसम। काठमाडौँ उपत्यका सहितका केही क्षेत्रमा आज पनि छिटफुट वर्षाको सम्भावना छ। मौसमविद डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा छिटफुट र हल्का खालको वर्षा हुने सम्भावना छ। यसअघि जस्तो लगातार र ठूलो वर्षाको सम्भावना भने छैन। काठमाडौँमा बिहानैदेखि बादल लागेको छ। घाम लाग्ने र एकछिनमा बादल देखिने क्रम जारी छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले आज दिउँसो हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपतिले आज आफ्ना सांसदहरूलाई प्रशिक्षण दिँदै कंग्रेस सभापति थापा धनगढ़ीमा।
0: अध्यादेश जारी भएसँगै रिक्त पदमा नियुक्ति प्रक्रिया शुरू। दूरसंचार प्राधिकरणको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान।
1: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम पुस यता मात्रै 600 जना संक्रमित भएको तथ्याङ्क
0: रूस र युक्रेन बीच 3 दिनको युद्धविराम भएको अमेरिकी राष्ट्रपतिको घोषणा 1,000 बन्दी आदान प्रदान गरिने
1: र नेपाल ए क्रिकेट टोलीले आज स्कटल्याण्डको राष्ट्रिय टोलीसँग दोस्रो खेल खेल्दै
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो धर्मराज र रविन्द्र विदा हुन्छौ नमस्कार
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू
7: डाउनलोड

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಹಾರ್ದಿಕ್ ನಿಮಂತ್ರಣ. हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय कर्णको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्म प्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्चन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ. मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म. समय 11:30 बजेदेखि 2 बजेसम्म. स्थान आश्रम प्रांगण. अध्यक्ष मैनादेवी भण्डारी.
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ. आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ.
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ. सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ. खाना पकाउने ग्यास सुरक्षित राखौ.
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ. क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं.
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं. पानीका स्रोतलाई व्यवस्थित गरौं. समुदायसँग सहकार्य गरौं.
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ. ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं.
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ. ठुटा जथाभावी नफालौ. वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं.
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ. नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना. फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ. साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ. तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ. अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही.
6: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू. सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ. सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ. सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ. गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं. आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं. आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं. लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल.
7: मन्जु, तिमी त विदेश जान लाग्यौ रे.
8: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन. अहिले त घर चलाउन साह्रै गाह्रो भयो. विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी.
7: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर. जाने नै भए बुझेर मात्र जाऊ.
8: खै के गर्ने दिदी,
9: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र

0: क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
1: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
2: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।

0: समा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कम मलबाट जोगाउनु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगु, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिऊ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राभिय कर्णको जीवनी कवितालाई सत्सङ्ग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म। समय 11:30 बजेदेखि 2 बजेसम्म। स्थान आश्रम प्रांगण। अध्यक्ष मैनादेवी भण्डारी।
8: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
9: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
8: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
9: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
8: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
9: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
8: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

नववर्ष 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण उपभोक्ता यस खानेपानी संस्थामा आबद्ध पदाधिकारी जीवहरू सम्पूर्ण शुभेच्छुक तथा देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ एवं दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष किशोर कुमार छेत्री एवं आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई

0: नववर्ष 2083 को पावन अवसर में हमारा संपूर्ण ग्राहक वर्ग शुभचिंतक एवं देश विदेश में रहने समस्त नेपालीजन में सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोपराइटर सूरज लोहागुन, श्री कैश आभूषण सुन चाँदी पसल, तिलोत्तमा 5 प्रेम भवन सटर लाइन। हामी कहाँ सुन चाँदी का अत्याधुनिक डिजाइन का 24 क्यारेट का रेडीमेड गरगहना पाउनु का साथै अर्डर अनुसार का गरगहना सुपथ मूल्य में बनाइन्छ। सीधा सम्पर्क 98570-60790।
2: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
3: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
2: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
3: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
4: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
7: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
6: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
9: किन झोक्राउनु भन्छ काका?
10: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
9: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
10: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
11: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
12: होइन पुर्खे बा, किन के भयो र?
13: बाह्र चौरा आइस घुमे गराउन।
12: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
14: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
12: होइन रे पुर्खे बा, फेरि दौडिँदै कता हो?
13: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
14: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नु।
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
2: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाइतो नगरोस्।
3: पहिला मलाई विश्वास लाग्दैन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यही एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ, म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
5: त्यही बाबु म बेस्तरी खुसी, म त अहिले
4: अब त म त बचेँ भनेको छ नि। म
5: रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, यहाँ घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहान बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
6: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570059934, लाइन सुख नारायणगढ चितवन, मोबाइल 98550509934।
7: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98-672-9618।
8: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
9: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल। आगलागी तथा डडेलोबाट जोगिउ र जोगाउ, चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ। सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ। जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ। परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ। सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ। वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं। चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं। डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं। आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ। कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
11: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलो स्लिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
10: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
13: फोन नम्बर 071-5136-141, 5-35-641।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
10: सूचना सूचना सूचना, निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
11: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
10: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
11: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतेसम्म।
10: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ।
11: उपचार हुने मुख्य समस्याहरू:
10: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
11: पोलेका कारण हात खुट्टाका औंलाहरू टाँसिएको,
10: पोलेर टाउको कपाल गुमेको,
11: एसिड आक्रमण वा विस्फोटनमा परिजलन भएका,
10: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औंला भएका वा पैतला भित्र फर्किएका।
11: विशेषता:
10: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
11: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
10: विस्तृत जानकारीका लागि 98513500 6 अथवा 98412553555।

0: नववर्ष 2083 को पावन अवसर में हमारा संपूर्ण रिसन में आबद्ध विद्यालय विद्यार्थी पदाधिकारी बुद्धिजीवी एवं संपूर्ण जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। अध्यक्ष फूल बहादुर सरांगको टिपवन रूपन्देही एकीकृत विद्यालय संगठन परिवार रिसन रूपन्देही।
1: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
2: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दै छौ क्या
1: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
3: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
1: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
4: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
5: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
6: सबै मिलाई खुवाऊ
5: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
8: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
9: हेलो
10: हेलो बहिनी सन्चै छौ?
9: हजुर सन्चै छु हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि हुलाकमा जाऊ न
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
10: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ?
9: ए सहरमा मात्र होला नि
10: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
13: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगर।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मद्यपान र धूम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर

0: मुहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: साउजी गुड्का दिनु न।
4: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
5: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
8: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
7: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
8: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
7: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
9: नव वर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, व्यवस्थापन समिति, अभिभावक, शिक्षक, कर्मचारी, शुभचिन्तक एवं देश विदेशमा रहनुहुने समस्त नेपाली जनमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष शिवप्रसाद भट्टराई, प्राचार्य दीपक गौतम तथा एपेक्स स्कूल परिवार, तिलोत्तमा 1 शंकरनगर रूपन्देही।

0: नमस्कार, म नारायण ढकाल, वार्ड अध्यक्ष, तिलोत्तमा नगरपालिका, वार्ड नम्बर 13। आउँदै गरेको 2083 सालको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनी एवं ओडावासीहरूमा सुख शान्ति एवं समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
1: शांति को मोहन लुम्बिनी, शांति को आवाज रेडियो।

नमस्कार, वार्ड नम्बर 12 वार्ड अध्यक्ष साधक थारू तरफबाट विदेशमा रहेका आमा बुवा दिदी बहिनी वार्डवासी हाम्रो संगसाथी सरकारमा बसेका माननीयजीहरूलाई आफ्नो तरफबाट धेरै भन्दा धेरै शुभकामना दिन चाहन्छु।

नमस्कार, म विष्णु बहादुर बराल छेत्री, तेलोत्तमा नगरपालिका वार्ड नम्बर 11 को वार्ड अध्यक्ष जनप्रतिनिधि। आउँदै गरेको हाम्रो 2083 साल नयाँ वर्षको चाहिँ उपलक्ष्यमा सम्पूर्ण वार्डवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू र स्वदेश विदेशमा रहने सम्पूर्ण महानुभावहरूमा पक्कै पनि यो 2083 साल सुखमय रहोस्, आफूले सोचे जस्तो होस्, फुलोस् फलोस् र हामीले गरेका कमी कमजोरीहरूलाई सुधारेर अगाडि बढ्ने एउटा हामीमा उत्साह जागोस्, जाँगर जागोस् र हामी थप प्रगति पथमा लम्किन सकौं, मैले यही शुभकामना टक्राउन चाहन्छु। धन्यवाद, नमस्कार।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक एवं देश विदेशमा रहनुहुने समस्त नेपालीजनमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: स्कूल तथा क्याम्पस ड्रेसको विश्वसनीय पसल उपहारमा नयाँ वर्षको उपहार प्रोप्राइटर पारस पौडेल तथा दामोदर पौडेल उपहार साडी सेन्टर तिलोत्तमा 5 मणिग्राम रूपन्देही। साथै हामी कहाँ विभिन्न प्रकारका साडी कुर्ता सलवार सटिङ सुटिङ स्कूल बोर्डिङ र क्याम्पसका ड्रेसहरू तथा स्कूल र कलेजका ब्यागहरू सुपथ मूल्यमा उपलब्ध छन्। थप जानकारीका लागि सम्पर्क 98470077118।

0: दुर्गन्या सबलाई अब तपाईँहरूको साथमा नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग शुभेच्छुक आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
1: अनि सुन न, त्यहाँ त नयाँ वर्षको अवसर पारेर जुत्ता कपडा र फेन्सी आइटम लगायत अन्य धेरै आइटमहरूमा सेल लागेको रहेछ नि। म हिजो मात्रै गएर सपिङ गरेर आएको, तिमी पनि जानी भए हिँड न। नयाँ वर्षको अवसरमा होम डेकोरमा 10% छुट, फेन्सीमा 15%
0: र जुत्तामा स्पेसल 40% छुटको व्यवस्था गरिएको छ। बडगिराम चौकदेखि 100 मिटर दक्षिण आकाशे पुल नजिकै
2: जुत्ता तथा कपडाको सेल अनलाइन डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क 071-5906085 बडगिराम

0: नववर्ष 2083 को पावन अवसरमा
1: हाम्रा समस्त तिलोत्तमा क्रिकेट विकास समितिमा आबद्ध सदस्य महानुभाव, खेलाडी, खेल प्रेमी महानुभाव, दर्शक लगायत क्रिकेटलाई माया गर्नुहुने देश तथा विदेशमा रहनुभएका समस्त आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष अर्जुन पराजुली तथा तिलोत्तमा क्रिकेट विकास समिति परिवार।

नववर्ष 2083 सालको पावन अवसरमा तिलोत्तमा व्यापार संघका पदाधिकारी ज्यूहरू, संघमा आबद्ध सम्पूर्ण सदस्य ज्यूहरू, व्यावसायिक मित्रहरू एवं देश विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष नेत्र प्रसाद नेउपाने एवं तिलोत्तमा व्यापार संघ परिवार।

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुमा 10 हिटोजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बचेँ भनेको छ नि।
4: रामराजीपुर कलिमपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 98550509934।
6: नयाँ वर्षको शुभकामना।
7: नववर्ष 2084 को पावन अवसर में हमारा संपूर्ण ग्राहक वर्ग शुभचिन्तक एवं देश विदेश में रहनुहुने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
8: प्रोपराइटर सूरज लोहागुन, श्री कैश आभूषण सुन चाँदी पसल, तिलोत्तमा 5 प्रेम भवन सटर लाइन। हामी कहाँ सुन चाँदी का अत्याधुनिक डिजाइन का 24 क्यारेट का रेडीमेड गरगहना पाउनु का साथै अर्डर अनुसार का गरगहना सुपथ मूल्य में बनाइन्छ। सीधा सम्पर्क 98570 60790।

नववर्ष 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण उपभोक्ता यस खानेपानी संस्थामा आबद्ध पदाधिकारी जीवहरू सम्पूर्ण शुभेच्छुक तथा देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ एवं दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष किशोर कुमार छेत्री एवं आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई

0: नववर्ष 2083 को पावन अवसर में
1: हाम्रा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक एवं देश विदेश में रहनुहुने समस्त आमा बुबा दाजुभाई एवं दीदी बहिनीहरुमा सुस्वास्थ्य दीर्घायु सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन में सुन र चाँदी का गहनाहरू ग्यारेन्टी का साथ बनाइन्छ। पालपाली सखी सुन चाँदी पसल तिलोत्तमा 5 मणिग्राम बजार प्रोप्राइटर सुरज सविता गहतराज। सम्पर्क नम्बर 071562964, मोबाइल नम्बर 9847077777 र 9847058627।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
0: नववर्ष 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक एवं देश विदेश में रहनुहुने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। अध्यक्ष राजेश कुमार कसौदन, महासचिव भूपराज अर्याल तथा पश्चिमांचल ट्यांकर व्यवसायी संघ परिवार तिलोत्तमा 7 भलबारी रूपन्देही।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले मध्यान्नको 12 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जनकपुरमा आजदेखि न्यायिक महोत्सव, न्यायिक प्रक्रिया बारे नागरिकलाई जानकारी उपलब्ध गराउने उद्देश्य। कर्णालीमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए, सुरक्षा पूर्वाधारमा सरकारको कमजोरी। कैलालीमा हस्तकलाका सामग्री बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार, मासिक 10,000 देखि 20,000 रूपियाँसम्म आमदानी। पश्चिम बंगालमा नयाँ मुख्यमन्त्री शुभेन्दुले आज शपथ लिँदै तमिलनाडुमा विजय बहुमत पुर्याउने प्रयासमा। र आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मधेश प्रदेशमा पहिलो पटक आजदेखि न्यायिक महोत्सव हुँदैछ। धनुषाको जनकपुरमा महोत्सव हुन लागेको हो। न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउने उद्देश्यसहित न्यायिक मेला गर्न लागेको जनकपुर उच्च अदालतका कायमुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले बताउनुभयो। मेलामा अदालतको समग्र कार्य सम्पादन, मुद्दा व्यवस्थापन, सेवा प्रवाह, पुराना मुद्दा फर्सेउटको अवस्था तथा नागरिकलाई न्यायिक प्रक्रियाबारे जानकारी उपलब्ध हुनेछ। कायमुकायम मुख्य न्यायाधीश कुँवरले न्यायपालिका प्रति नागरिकको विश्वास कायम राख्न छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादन आवश्यक रहेको बताउनुभयो। मेला मार्फत अदालतको सेवा, न्यायिक प्रक्रिया, वैकल्पिक विवाद समाधान, कानूनी सहायता तथा नागरिक अधिकार सम्बन्धी जानकारी सर्वसाधारणसम्म पुर्याउने पनि उहाँले जानकारी दिनुभयो। कर्णाली प्रदेशमा करेन्ट लागेर पछिल्ला 3 वर्षमा 33 जनाले ज्यान गुमाएका छन्। विकासको पर्याय मानिएको विद्युतीकरण बढ़े पनि आवश्यक सुरक्षाका मापदण्ड पालना नहुँदा र जीर्ण संरचनाको कारण ज्यान गुमाउनेको संख्या बढ़ेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतको तथ्याङ्क अनुसार बितेका 3 वर्षको अवधिमा करेन्ट लागेर कर्णाली प्रदेशभर 33 जनाले ज्यान गुमाएका हुन्। यो अवधिमा अन्य 4 जना करेन्ट लागेर गम्भीर घाइते भएका छन्। प्रदेश राजधानी रहेको सुर्खेत जिल्ला विद्युतीय दुर्घटनाको सबैभन्दा जोखिमपूर्ण जिल्ला रहेको छ। त्यहाँ 14 जनाले ज्यान गुमाएका छन्। सुर्खेतपछि रूकुम पश्चिममा 5, सल्यान, जुम्ला र कालीकोटमा समान 4-4 जनाले, दैलेख र जाजरकोटमा 1-1 जनाले ज्यान गुमाएका छन्। चालू आर्थिक वर्ष 82-83 को 10 महिनामा ज्यान गुमाउनेको संख्या 12 जना छ। विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युत प्राधिकरणको कमजोरी मुख्य कारण रहेको छ। नाङ्गा तार, होचा र जीर्ण पोलले जोखिम थपेको छ। सामान्य हावाहुरी चल्दा समेत तार चुडिने र पोलमा करेन्ट प्रवाह हुने समस्या छ। कैलालीको टीकापुर र भजनीको थापापुरमा हस्तकलाका सामग्री, गुडिया, जनावरका आकृति बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार भएका छन्। बिहान बेलुका घरको कामधन्दा सकेर दिउँसोको समयमा हातले गुडिया, विभिन्न जनावरको आकृति बनाएर महिलाले मासिक 10,000 देखि 20,000 रूपियाँसम्म कमाउन थालेका हुन्। कैलालीको भजनी छ थापापुरका जनक चौधरीले ह्याण्डीक्राफ्ट उद्योग नै सञ्चालन गर्नुभएको छ, जहाँ हात्ती, भेडा, एन्जल परी, स्पट परी, कुकुर लगायतका जनावर र चराका आकृतिहरू बनाइन्छ। यी सामग्री झोला, बस, कारका अगाडि झुन्याउन प्रयोग हुने गर्छन्। विभिन्न आकर्षक खालका ह्याण्डीक्राफ्ट देशका विभिन्न शहरसहित विदेशमा समेत निर्यात गरिन्छ। उद्योगमा काम गर्दा फुर्सदको समय सदुपयोग अनि आमदानी पनि हुने भएकोले सहज भएको गौलुरीकी राममती चौधरीले बताउनुभयो। घरको काम भ्याएर आउने गरेको र महिनामा 15,000 सम्म आमदानी गर्दै आएको उहाँ बताउनुहुन्छ। अहिलेको कमाईबाट खर्च चलेको र आफूलाई अप्ठ्यारो परेको बेला आर्थिक समस्या समेत टर्ने गरेकोले आय आर्जनमा लागेको महिलाहरू बताउँछन्। स्थानीय महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने गरी उद्योग सञ्चालन हुनु महिलाको लागि रोजगारीको अवसर भएको स्थानीय पवि रावलले बताउनुभयो। उहाँले महिलाहरू आय आर्जनमा जोड़िएमा जीवन समृद्ध बन्ने भएकोले महिलाले सिप सिक्नु र आय आर्जनका कार्यमा लाग्नुपर्नेमा जोड़ दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा ज्येष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने राष्ट्रपति पौडेलको भनाई, दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौं।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वाइरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
2: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एफएनजेल। हामीले जनकपुरमा आजदेखि न्यायिक महोत्सव, न्यायिक प्रक्रियाबारे जानकारी, नागरिकलाई जानकारी उपलब्ध गराउने उद्देश्य, कर्णालीमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले ज्येष्ठ नागरिकले गरेका काम अनि असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तर्क्रिया मार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्ने बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको जनसंख्या विस्तारै बुढ़ौलीतिर उन्मुख रहेको उल्लेख गर्नुभयो। यस्तो अवस्थामा ज्येष्ठ नागरिकको प्रभावकारी तथा उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशबाट नेपालले पनि सिक्ने अवसर रहने राष्ट्रपति पौडेलको भनाई छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज निकालेको सार्वजनिक सूचनामा प्राधिकरणको अध्यक्ष 1 जना र सदस्य 4 जनाको पदका लागि दरखास्त माग भएको उल्लेख छ। यी पदहरूमा नियुक्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकले आउँदो जेठ 5 गते मंगलबारसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। उम्मेद्वारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फारम र अन्य आवश्यक कागजातको विस्तृत विवरण संचार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध छ। अब विदेशको खबर। पश्चिम बंगालमा भारतीय जनता पार्टी भाजपाका नेता शुभेन्दु अधिकारीले आज मुख्यमन्त्री पदको शपथ लिँदै हुनुहुन्छ। कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउण्डमा विशेष समारोहको आयोजना गरिएको छ। शुभेन्दुको शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायत राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएका शीर्ष नेता सहभागी हुने भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी कोलकाता पुगिसक्नु भएको छ। कोलकातामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। यसैबीच तमिलनाडुमा टीवीके का प्रमुख एवं अभिनेता विजय बहुमत जुटाउने प्रयासमा हुनुहुन्छ। उहाँले हिजो राज्यपाल राजेन्द्र विश्वनाथ आरके करलाई भेटेर लगातार तेस्रो पटक सरकार बनाउने दावी पेश गरे पनि आवश्यक बहुमत जुटाउन नसक्दा आजका लागि तय गरिएको शपथ ग्रहण समारोह रोकिएको छ। विजयले राज्यपाल समक्ष 116 जना विधायकको समर्थन पत्र बुझाउनु भएको थियो। त्यहाँ सरकार बनाउनका लागि कम्तीमा 117 विधायकको समर्थन आवश्यक पर्छ। हालै सम्पन्न विधानसभा चुनावमा 234 सीट मध्ये विजयको पार्टी टीवीकेले 108 सीटमा जीत हासिल गरेको थियो। अन्य दलले स्पष्ट समर्थन बिना सरकार बनाउन आमन्त्रण गर्न नसकिने राज्यपालको अडान रहेको छ। अब खेल खबर। अभ्यास खेलमा अहिले नेपालको ए टोली र स्कटल्याण्ड खेलिरहेका छन्। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डले पहिला ब्याटिङ गरिरहेको छ। स्कटल्याण्डले ताजा अवस्थामा 41 ओभर 1 बलमा 5 विकेट गुमाएर 223 रन बनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए टोलीले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपालले स्कटल्याण्ड र अमेरिकासँग 2-2 अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको यो तेस्रो खेल हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए टोलीले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सि अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता शुरू हुनेछ। र आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल जयपुरमा नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। राजस्थान 10 खेलमा 12 अंकसहित तालिकाको चौथो र गुजरात समान 10 खेलमा समान 12 अंकसहित तालिकाको 5 स्थानमा छ। आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र गुजरात बीच 18 पटक खेल भएका छन्, जसमा राजस्थानले 9 पटक र गुजरातले समान 9 पटक जितेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जनकपुरमा आजदेखि न्यायिक महोत्सव, न्यायिक प्रक्रियाबारे नागरिकलाई जानकारी उपलब्ध गराउने उद्देश्य, कर्णालीमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए, सुरक्षा पूर्वाधारमा सरकारको कमजोरी, कैलालीमा हस्तकलाका सामग्री बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार, मासिक 10,000 देखि 20,000 रूपियाँसम्म आमदानी, पश्चिम बंगालमा नयाँ मुख्यमन्त्री शुभेन्दुले आज शपथ लिँदै तमिलनाडुमा विजय बहुमत पुर्याउने प्रयासमा र आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नववर्ष 2084 को पावन अवसर में हमारा संपूर्ण ग्राहकवर्ग शुभचिंतक एवं देश विदेश में रहनुहुने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: मणिग्राम जर्नल स्टोर्स मणिग्राम चोक रूपन्देह दैनिक उपभोग्य सामग्री को थोक तथा फुटकर विक्रेता हजुर इस मणिग्राम जर्नल स्टोर्स में विवाह व्रतबन्ध र पार्टी लगायत का शुभ कार्य का लागि आवश्यक पर्ने संपूर्ण घरायस्ती सामग्री सुपथ मूल्य में उपलब्ध छन्। सीधा संपर्क 071-562-477 र 98-470-59-25।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 98-570-59-934। लाइन्स चोक नारायणगढ़ चितवन। मोबाइल 98-550-50-934।
5: नयाँ वर्षको शुभकामना।
0: नववर्ष 2084 को पावन अवसर में हमारा संपूर्ण ग्राहकवर्ग शुभचिंतक एवं देश विदेश में रहनुहुने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोपराइटर कृष्ण रसाईली मनकामना सुन चाँदी पसल चिलोतमा 1 ड्राइवर टोल चोक रूपन्देह।
0: हामी कहाँ आधुनिक तथा झुनसुकै डिजाइनमा सुन र चाँदी का गहनाहरू ग्यारेन्टी का साथ बनाइन्छ। साथै विवाह लगायत का झुनसुकै शुभ कार्यमा सुन लगायतका गर गहनाका लागि सधैँ सम्झिनुहोला है। मनकामना सुन चाँदी पसल तिलोत्तमा 1 ड्राइभर टुल्छ।

0: नयाँ वर्ष 2083 को पावन अवसरमा यस कुञ्ज पार्कलाई माया गर्ने सम्पूर्ण महानुभावहरू तिलोत्तमा नगरवासी कुञ्जलापुर निवासी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष लोकपुन, सचिव मोहनसिंह राणा, कोषाध्यक्ष धनेन्द्र पौडेल तथा कुञ्ज पार्क रात्रिकालीन उद्यान व्यवस्थापन समिति परिवार तिलोत्तमा छ कुञ्जलापुर रूपन्देही।

0: यस खानेपानी संस्थामा आबद्ध पदाधिकारी शुभेच्छुक तथा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: साथै आफ्नो टोलबाट सम्पूर्ण उपभोक्ता टोलवासी आमा समूहले तिलोत्तमा नगरपालिकाले भने बमोजिम सरसफाई कार्यक्रममा जोडिनु हुन हार्दिक अनुरोध गर्दछौ। स्थान
0: परैया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा साथ जहदार दलका भलवारी रूपन्दे।

नववर्ष 2083 को पावन अवसरमा हाम्रा समस्त वनका पदाधिकारी, कर्मचारी, संचालक समिति, सल्लाहकार लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष हरिलाल पाण्डे, उपाध्यक्ष बाबुराम खरेल तथा करैया सामुदायिक वन परिवार किलोतमा 8 रूपन्दे।

नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ज्योतिष शास्त्रमा विश्वास गर्ने धार्मिक एवं बौद्धिक जगत आध्यात्मलाई सर्वोपरि ठान्ने हाम्रा सम्पूर्ण भक्तजनहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। युवा ज्योतिषी आचार्य बद्री प्रसाद भट्टराई, श्री गणेश ज्योतिष तथा वास्तु सेवा केन्द्र तिलोत्मा 5 मडिग्राम रूपन्देही। साथै हामी कहाँ शास्त्रीय विधिमा आधारित रही ग्रह गोचर सम्बन्धी सम्पूर्ण जानकारी, चिना टिप्पण कुण्डलीको निर्माण, घर उद्योग र व्यवसायको वास्तु परामर्श साथै सम्पूर्ण ज्योतिषीय परामर्श प्रदान गरिन्छ। मोबाइल 98 19 95 107 र 97 46 98 621। साथै हामी कहाँ अनलाइन मार्फत पनि सेवा प्रदान गरिन्छ।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा समस्त सेवाग्राही संचालक समिति अस्पताल प्रशासन कर्मचारी शुभचिन्तक एवं देश विदेशमा रहनुहुने समस्त नेपाली जनमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: झरना फार्मेसी तिलोत्तमा 5 मणिग्राम रूपन्देही हामी कहाँ हरेक खाले बिरामीहरूका लागि निशुल्क परामर्श सेवा उपलब्ध गराइनुका साथै स्वास्थ्य सम्बन्धी सम्पूर्ण चेक जाँच उच्च कोटिका फार्मासिस्टद्वारा स्वास्थ्य सम्बन्धी सम्पूर्ण सरसल्लाह निशुल्क बिरामी चेक जाँच र परामर्श सेवा 24 घण्टा उपलब्ध छन्। साथै हामी कहाँ सबै खाले औषधिहरू उपलब्ध छन्। सबैले जान्नै र बुझ्नै पर्ने नाउ झरना फार्मेसी आजै जाउँ। थप जानकारीका लागि सम्पर्क 9841676604।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक एवं देश विदेशमा रहनुहुने समस्त नेपालीजनमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: महादेव अटोमोबाइल्स होन्डा कम्पनीको अथोराइज सर्भिस सेन्टर तिलोत्तमा 5 मणिग्राम पर्बु ब्याङ्कको छेवैमा। साथै हामी कहाँ होन्डा बाइक तथा स्कुटर सर्भिस गरिनुका साथै होन्डाका जेन्युइन पार्ट्सहरू सुपथ मूल्यमा उपलब्ध छन्। थप जानकारीका लागि सम्पर्क 071-591-159 र 98-472-97-159।

0: नववर्ष 2083 को पावन अवसर में
1: हमारा समस्त सेवाग्राही ल्याब प्रशासन स्वास्थ्यकर्मी चिकित्सक एवं शुभेच्छुक संपूर्ण नेपाली जनमा उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अन्तर्राष्ट्रिय गुणस्तरयुक्त एवं नया प्रविधिले सुसज्जित गुणस्तरीय स्वास्थ्य परीक्षणका लागि तिलोत्तमा हाईटेक ल्याब तिलोत्तमा 5 मणिग्राम पुरानो मेडिटेक भएको भवनमा साथै हामी कहाँ स्वास्थ्य क्षेत्रमा लामो समयदेखि अनुभव प्राप्त विशेषज्ञहरूद्वारा होल बडी चेकअप लगायत विभिन्न स्वास्थ्य समस्याहरू जस्तै थाइराइड किडनी कलेजो बाथ डेंगु युरिक एसिड तथा दिशा पिसाबको परीक्षण घरमै गई निशुल्क रगत संकलन र चिकित्सकीय परामर्शका लागि हामीलाई सधैँ सम्झनुहोस्। बेसिक हेल्थ चेकअप मात्र ₹2000 थप जानकारीका लागि सम्पर्क 071590719 र 98672968।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
3: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो तर पनि रोग 20 भएन।
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नु।
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्। जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 पिताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
7: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
6: अब त म त बचेँ भनेको छ नि। म
7: सुमा सुधा रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने। खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यही बहनी त्यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खान त पनि दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
8: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855059934
9: नयाँ वर्षको
0: नव वर्ष 2083 को पावन अवसर में हमारा समस्त सेवाग्राही संचालक समिति अस्पताल प्रशासन कर्मचारी शुभचिंतक एवं देश विदेश में रहने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
10: संचालक रामकृष्ण पौड्याल हेल्दी स्माइल डेन्टल केयर परिवार तिलोत्तमा 5 मणिग्राम रेडियो लुम्बिनी को ठ्याक्कै अगाडि सम्पर्क 071-562-593 साथै हामी कहाँ वरिष्ठ डेन्टल सर्जन द्वारा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार र परामर्श सेवा उपलब्ध छ।

यस गुरुकुल एजुकेशनमा आबद्ध हाम्रा सम्पूर्ण सदस्य साथीहरू शिक्षाविद, बौद्धिक जगत, व्यवहारिक तथा समय सापेक्ष ज्ञान आर्जनमा क्रियाशील विद्यार्थी भाइ बहिनीहरूमा नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एमडी कृष्ण श्रेष्ठ तथा गुरुकुल एजुकेशन परिवार मणिग्राम तथा बुटोल फाइनान्स वाइज।

नववर्ष 2083 को पावन अवसरमा हाम्रा समस्त वनका पदाधिकारी, कर्मचारी, संचालक समिति, सल्लाहकार लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष तारा प्रसाद छन्तेल, 52 कोटी सामुदायिक वन उपभोक्ता समूह चिमटिप रूपन्दे।

0: रेडियो लुम्बिनी
1: नया बरसा को सुबह का मना
2: नववर्ष 2083 को पावन अवसर में इस वनवाटिकालाई माया गर्नुहुने सम्पूर्ण नेपाली जन कार्यसमिति पूर्व अध्यक्षहरू सल्लाहकार आजीवन तथा साधारण सदस्य र कर्मचारी सबैमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष छिमलाल पाण्डे शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वनवाटिका शंकरनगर रूपन्दे
3: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त
4: होइन के भन्छे हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र
3: के भनेको काका तपाईँ हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन् बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ इच्छाएको व्यक्तिसँग बिहे गर्ने सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ कानूनको सम्मान गरौ डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
5: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद मा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर शॉट मा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
6: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
7: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
6: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
8: तिलोत्तमा 5 मडगिराम रूपन्देही
7: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
9: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-882 र 98-70-24-870
10: खुसीको खबर खुसीको खबर खुसीको खबर
11: होइन के खुसीको खबर हो दाजु
10: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्ट चिकित्सक सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
11: हो र
10: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नाली प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
11: साउथ क्यूआर भए
12: ए भन्नुस् त मेसेज आएको छैन
13: घरी एसएमएस आएन घरी पेमेन्ट आएको छैन किन साउथ

सम्पूर्णमा नमस्कार। नववर्ष 2083 सालको उपलक्ष्यमा सम्पूर्ण वडावासी, नगरवासी, आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा यस नववर्ष 2083 पावन अवसरमा यहाँको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु। र 2083 सालबाट सम्पूर्ण आम नेपालीहरूमा एउटा सकारात्मक सोचको निर्माण होस्, सत्मार्गमा लाग्ने, सत्बाटोमा लाग्ने, सत्यको पथमा लाग्ने कुराले चाहिँ स्थान पाओस् र त्यसतर्फ लाग्नको लागि यस 2083 साल सफल होस् भन्ने कुराहरू।

नमस्कार, वार्ड नम्बर 12 वार्ड अध्यक्ष साधे थारू तरफबाट विदेशमा रहेका आमा बुवा दिदी बहिनी वार्डवासी हाम्रो संगसाथी सरकारमा बसेका माननीयहरूलाई आफ्नो तरफबाट धेरै भन्दा धेरै शुभकामना दिन चाहन्छु।

0: नमस्कार, म नारायण ढकाल, वार्ड अध्यक्ष, तिलोत्तमा नगरपालिका, वार्ड नम्बर 13। आउँदै गरेको 2083 सालको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनी एवं ओडावासीहरूमा सुख शान्ति एवं समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
1: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: <थुँग, थुँग, थुँग। laughs>

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।

0: फोन पॉइंटसँग सधैँ रिवार्डेड।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौ।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल। आगलागी तथा डडेलोबाट जोगिउ र जोगाउ।
3: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
3: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
3: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
3: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
3: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
3: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।

नमस्कार, म विष्णु बहादुर बराल छेत्री, तेलोत्तमा नगरपालिका वार्ड नम्बर 11 को वार्डाध्यक्ष जनप्रतिनिधि। आउँदै गरेको हाम्रो 2083 साल नयाँ वर्षको चाहिँ उपलक्ष्यमा सम्पूर्ण वार्डवासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू र स्वदेश विदेशमा रहने सम्पूर्ण महानुभावहरूमा पक्कै पनि यो 2083 साल सुखमय रहोस्, आफूले सोचे जस्तो होस्, फुलोस फलोस् र हामीले गरेका कमी कमजोरीहरूलाई सुधारेर अगाडि बढ्ने एउटा हामीमा उत्साह जागोस्, जाँगर जागोस् र हामी थप प्रगति पथमा लम्किन सकौं, मैले यही शुभकामना टक्राउन चाहन्छु। धन्यवाद, नमस्कार।

0: दुर्गन्या सपना अब तपाईहरुको स्वागतमा नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग शुभेच्छुको आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अनि सुन न, त्यहाँ त नयाँ वर्षको अवसर पारेर जुत्ता कपडा र फेन्सी आइटम लगायत अन्य धेरै आइटमहरुमा सेल लागेको रहेछ नि। म हिजो मात्रै गएर सपिङ गरेर आएको, तिमी पनि जानी भए हिँड न। नयाँ वर्षको अवसरमा होम डेकोरमा 10% छुट, फेन्सीमा 15%
0: र जुत्तामा स्पेसल 40% छुटको व्यवस्था गरिएको छ। बडगिराम चोकदेखि 100 मिटर दक्षिण आकाशको पुल नजिकै
2: जुत्ता तथा कपडाको सेल अनलाइन डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क 071-5906-85 बडगिराम रूपन्देही।

0: नववर्ष 2083 को पावन अवसरमा
1: हाम्रा समस्त तिलोत्तमा क्रिकेट विकास समितिमा आबद्ध सदस्य महानुभाव, खेलाडी, खेल प्रेमी महानुभाव, दर्शक लगायत क्रिकेटलाई माया गर्नुहुने देश तथा विदेशमा रहनुभएका समस्त आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष अर्जुन पराजुली तथा तिलोत्तमा क्रिकेट विकास समिति परिवार।

नववर्ष 2083 सालको पावन अवसरमा तिलोत्तमा व्यापार संघका पदाधिकारी ज्यूहरू, संघमा आबद्ध सम्पूर्ण सदस्य ज्यूहरू, व्यावसायिक मित्रहरू एवं देश विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष नेत्र प्रसाद नेउपाने एवं तिलोत्तमा व्यापार संघ परिवार।

नववर्ष 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण उपभोक्ता यस खानेपानी संस्थामा आबद्ध पदाधिकारी जीवहरू सम्पूर्ण शुभेच्छुक तथा देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ एवं दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष किशोर कुमार छेत्री एवं आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बचेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार आठ पटक गर्भ जाँच गराऊ
8: आमाको दुध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि छ महिनासम्म आमाको दुध मात्र खिलाऊ
7: जन्मेदेखि पन्ध्र महिनासम्मको नियमित खोप पूरा गराऊ
8: छ महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
7: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: गर्ने एउटा थाक्ने जहान दिनभर तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
3: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
3: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हो।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
6: सूचना सूचना सूचना, निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
7: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
6: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
7: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
6: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ।
7: उपचार हुने मुख्य समस्याहरू:
6: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
7: पोलेका कारण हात खुट्टाका औंलाहरू टाँसिएको,
6: पोलेर टाउको कपाल गुमेको,
7: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
6: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औंला भएका वा पैताला भित्र फर्किएका।
7: विशेषता:
6: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
7: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
6: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9840523555।
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू:
8: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
8: बाल रोग,
9: छाला तथा यौन रोग,
8: हार जोड्ने नसा तथा बात रोग,
9: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
9: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
8: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175268032, मोबाइल
13: 9857718335।
14: नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, व्यवस्थापन समिति, अभिभावक, शिक्षक, कर्मचारी, शुभचिन्तक एवं देश विदेशमा रहनुहुने समस्त नेपाली जनमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: अध्यक्ष अर्चित श्रेष्ठ, प्राचार्य वेदनारायण भट्टराई तथा श्री पशुपति माध्यमिक विद्यालय तिलोत्तमा 15 कोटी हबा रूपन्देही।

0: नववर्ष 2083 को पावन अवसर में हमारा समस्त सेवाग्राही संचालक समिति अस्पताल प्रशासन कर्मचारी शुभचिंतक एवं देश विदेश में रहनुहुने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोपराइटर जवाहरलाल न्यौपाने, पूजा मेडिकल हल, तिलोत्तमा 5 मणिग्राम रूपन्दे, सम्पर्क नम्बर 98570305588।
2: किन झोक्राउनु भछ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98571 7557 र 98472 98228।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: होइन, के खुसीको खबर हो दाजु?
5: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
6: हो र?
5: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नाली प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 0175538023।
7: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98026311 र 98026211।
10: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550509934।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता।

0: आजको कार्यक्रममा नेपाली जड़ीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जड़ीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाडी हातखुट्टा चल्दैनथ्यो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न, त्यो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति
4: राजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भई गएको के। यहाँ झस्का हानी, यहाँबाट झस्का हानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यही बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
6: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

नमस्कार। रूपन्देही जिल्लामा एउटा सानो तर रमाइलो गाउँ छ रुद्रपुर। वीर शमशेरका साइला छोरा रुद्र शमशेर यहाँ आएर बसेकोले यस ठाउँको नाम रुद्रपुर रहेको जनश्रुति छ। तराईको मलिलो समथर भूमि र रहरलाग्दो उब्जनीले गर्दा यहाँ पहाड़बाट विभिन्न जात जाति र भाषाभाषीहरू तराई झरे। रमाइलो बस्ती बस्यो, रमाइलो गाउँ बन्यो। यहाँ हरेकका आफ्ना आफ्नै भोगाई छ, आफ्ना आफ्नै स्मृतिका कथाहरू छन्। त्यसमध्ये यही समुदायको एक प्रेमिल जोडीको एउटा मार्मिक कथा हो यो। यहाँ अभावको दबावले गर्दा रुद्रपुरको एउटा ठिटो प्राणभन्दा प्रिय मायालुलाई यो रमाइलो गाउँलाई चटक्क छाडेर हिँड्नु पर्ने बाध्यता यहाँ कम मार्मिक छैन।

0: होइन, यो अल्लारेलाई कसले छोरी दिएला र? समयमा नसारेको खेती खलो न धनसारको भन्छन्। बेलैमा यसको बिहे नदेखि परान जान्छ कि क्या हो?
1: हो त नि, मैले पनि त्यही भनेको। पहाडमा उसकै मामाको छोरी छ, मान्छ भने अहिले बिहा दिन्छु।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सगरमाथामा अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए, 1 अर्ब भन्दा धेरै रोयल्टी संकलन, चौथो शिविरसम्म बाटो खुल्यो। आज चराहरूको विश्व बसाई सराई दिवस, हजारौं किलोमिटर यात्रा गर्ने चराहरू संकटमा, स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई। रासोपाका सांसदहरूको लागि 2 दिने प्रशिक्षण शुरू, सांसदहरूको सहभागिता न्यून भएपछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि। विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह ताप्ने क्रम तीव्र, विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेहरी लगायतका घटनाहरू बढ़ाउने चेतावनी। र अभ्यास खेलमा स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका छन्। यो संख्या अनुमति लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढ़िरहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1 अर्ब 7 करोड़ 40 लाख रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसअघि सगरमाथामा वसन्तकालीन आरोहणका लागि विदेशी नागरिकले $11,000 रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकोमा सरकारले यस वर्षदेखि बढ़ाएर $15,000 पुर्याएको छ। यसैबीच यो सिजनको आरोहणका लागि सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ। डोरी टाँग्दै बाटो खुलाउन खटिएका अनुभवी आरोहीहरूको टोली हिजो चौथो शिविरमा पुगेको निर्देशक गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहणका क्रममा चौथो शिविरसम्म शिविर स्थापना गरिन्छ। अब मौसमको अनुकूलता हेरेर शिखरसम्मको बाटो खुलाउने पर्यटन विभागले जनाएको छ। यो वर्षको वसन्तकालीन आरोहणका लागि नेपालका 30 वटा हिमालमा 1,134 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट सरकारले 1 अर्ब 24 करोड़ 41 लाख रूपियाँ रोयल्टी संकलन गरेको छ। आज चराहरूको विश्व बसाई सराई दिवस, हरेक वर्ष मे महिनाको दोस्रो शनिबार मनाइने यो दिवस, यस वर्ष हरेक चरा महत्वपूर्ण छन्, तपाईंको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ। अनुकूल मौसम, सुरक्षित वासस्थान र प्रजननका लागि चराहरू लामो यात्रा गर्छन्। यही यात्रालाई बसाई सराई भनिन्छ। विश्वमा पाइने 11,000 भन्दा बढ़ी प्रजाति मध्ये झण्डै 40% नियमित रूपमा बसाई सर्ने चराविद कृष्ण भुषालले बताउनुभयो। नेपाल मध्य एसियाली उडान मार्गमा अवस्थित भएकाले यहाँ बसाई सराई चराको आवागमन विशेष महत्वपूर्ण छ। हिउँद याममा रूस, चीन, मंगोलिया र युरोपबाट 150 भन्दा बढ़ी प्रजातिका हजारौं चरा नेपाल आउँछन् भने गर्मी याममा अफ्रिका र श्रीलंकाबाट झण्डै 62 प्रजातिका चरा बच्चा कोरल्न आउँछन्। यी चराको यात्रा अत्यन्तै चमत्कारिक छ। आर्कटिक टर्न हरेक वर्ष झण्डै 90,000 किलोमिटर पार गर्छ भने नेपालमा हिउँद बिताउन आउने खोया हाँस सगरमाथा भन्दा माथि झण्डै 9,375 मिटर उचाइबाट सीधै हिमाल नागेर प्रवेश गर्छ। तर पछिल्ला वर्षहरूमा यी चरा गम्भीर संकटमा छन्। वासस्थान विनाश, वन डढेलो, सिमसार अतिक्रमण, विषादीको प्रयोग र अवैध शिकारका कारण यिनको आवागमनमा बाधा पुगिरहेको चराविद भूषाल बताउनुहुन्छ। विज्ञहरूका अनुसार यी चराको दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारीसम्म को सक्रिय सहभागिता आवश्यक छ। राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि बारामा पालेका पंक्षीमा बर्ड फ्लू देखिएपछि झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुरमा रहेको राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पंक्षी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खमबहादुर प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार शुरूमा टर्कीमा बर्ड फ्लू देखिएका त्यसपछि अरू पंक्षीमा पनि देखिएको छ। बर्ड फ्लूको कारणले झण्डै 2000 कुखुराको चल्ला, झण्डै 1200 गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33 वटा, सेतो कालो टर्की 47 वटा, बटाई झण्डै 450 वटा नष्ट गरिएको कार्यालयले जनाएको छ। यसै गरी फार्म नजिक राखिएको तिनीहरूको दाना पनि नष्ट गर्नु परेको छ। अहिले फार्ममा चुना छर्किने, मल पुर्ने, आगोको ताप लगाउने लगायतका निर्मलीकरणका काम भइरहेको सूचना अधिकारी प्रजाले बताउनुभयो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद सशक्त संसद भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा भइरहेको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वागले महामन्त्रीद्वय कविन्द्र बोर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्य लगायतका पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा उहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको उल्लेख गर्नुभयो। पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाई छ। पराजुलीले यस विषयमा पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी समेत दिनुभयो। नागरिकले नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकाले सांसदहरूले अध्ययन, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नु पर्ने आवश्यकता रहेको बताउँदै उहाँले क्षमता र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड़ दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भाग दौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। तनहु जलविद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केवी प्रसारणलाई निर्माणका लागि चितवनको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा रूख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले प्रसारणलाई निर्माण क्षेत्रभित्र पर्ने रूखहरूको कटान र व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। अनुमति अनुसार अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1263 रूख कटान गरिने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। अब विदेशको खबर। युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले विश्वका महासागरहरूको सतही तापक्रम अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ। वैज्ञानिकहरूको भनाई अनुसार अहिलेको अवस्था सन् 2024 देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले मे महिनामा समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक रूपमा बढ़ेको छ। यसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सृजना गरेको छ। विश्व मौसम संगठनले पनि आउँदो मेदेखि जुलाई महिनाभित्र एल निनो अवस्था विकसित हुन सक्ने चेतावनी दिएको छ। एल निनो प्रशान्त महासागरको तापक्रम र वायु प्रवाहमा हुने प्राकृतिक परिवर्तन हो, जसले विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेरी र अन्य चरम मौसमका घटनाहरू बढ़ाउने गर्छ। अर्थ अनुसन्धान संस्थाका वैज्ञानिक जेक हाउस फादरका अनुसार आउँदो एल निनोका कारण सन् 2027 अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना अझ बढ़नेछ। वैज्ञानिकहरूका अनुसार अहिले देखिएको अत्यधिक तापक्रम प्राकृतिक एल निनोका कारण मात्र नभई जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइरहेको दीर्घकालीन जलवायु परिवर्तनले पनि प्रमुख भूमिका खेलेको छ। अब खेल खबर। अभ्यास खेलमा अहिले नेपालको ए टोली र स्कटल्याण्ड खेलिरहेका छन्। माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दिएको छ। स्कटल्याण्डले 8 विकेट गुमाएर 303 रन बनाएको हो। अहिले नेपाल ब्याटिङ गरिरहेको छ। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल तेस्रो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिकासँग खेल्नेछ। चार बन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सगरमाथामा अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए, 1 अर्ब भन्दा धेरै रोयल्टी संकलन, चौथो शिविरसम्म बाटो खुल्यो। आज चराहरूको विश्व बसाई सराई दिवस, हजारौं किलोमिटर यात्रा गर्ने चराहरू संकटमा, स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई। रासोपाका सांसदहरूको लागि 2 दिने प्रशिक्षण शुरू, सांसदहरूको सहभागिता न्यून भएपछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि। विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह तात्ने क्रम तीव्र, विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेहरी लगायतका घटनाहरू बढ़ाउने चेतावनी। र अभ्यास खेलमा स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दियो।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: काली नदीको शिर,
9: मणिचूडको काख,
8: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
9: शान्ति र आनन्दको अनुभूति,
8: भीडभाडबाट टाढा,
9: सहरबाट नजिकै,
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
9: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
10: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841549481, वेबसाइट झुले.com.np।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। पछिल्लो 24 घण्टामा 2034 गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 22,12,000 रूपियाँ राजस्व जम्मा भएको छ। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर 140, नियम विपरीत राइड सेयरिङ गरेका 184, ट्राफिक संकेत उल्लंघनकर्ता 87 र तीव्र गतिमा गाड़ी हुइकिएका 210 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 120, निषेधित क्षेत्रमा हर्न बजाउने 57, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 96, एकतर्फी सड़कमा गाड़ी चलाउने 110 र अन्य गाड़ी नियम पालना नगरेका 1,029 जनालाई कार्यवाही गरिएको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कानून विपरीत काम गरेको पाएपछि 3 व्यावसायिक फर्मलाई जरिवाना गरेको छ। विभागले हिजो काठमाडौँ र ललितपुरका गरी 23 पसल तथा फर्ममाथि अनुगमन गरेकोमा 3 जनालाई नगद जरिवाना तिराएको छ। विभागका अनुसार काठमाडौँ महानगरपालिका 31 शंख मूलमा रहेको सीजलाई 10,000 जरिवाना गरिएको छ। यसै गरी काठमाडौँ महानगरपालिकाकै 32 सहयोगी मार्गमा रहेको सत साहेब कस्मेटिक स्टोर र काठमाडौँ 10 बानेश्वरमा रहेको चाँद ब्यूटी कलेक्शन सेन्टरलाई 10,000 रूपियाँका दरले जरिवाना तिराइएको हो। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ज्येष्ठ नागरिकहरूको सम्मान र हितका लागि महानगरपालिकाले विभिन्न रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनु भएको छ। पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजित अन्तर्राष्ट्रिय सिम्पोजियमलाई सम्बोधन गर्दै मेयर महर्जनले आफ्नो कार्यकालमा ज्येष्ठ नागरिकको मर्यादा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ। महानगरले ज्येष्ठ नागरिकका लागि सञ्चालन गरेका कल्याणकारी योजनाहरूबारे जानकारी दिँदै उहाँले वार्षिक 10,000 रूपियाँ चाडपर्व खर्च उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। काठमाण्डको भ्रिकुटी मण्डपमा रहेको प्रदर्शनी हलमा अस्ति बिहिबार शुरू भएको दक्षिण एसियाली व्यापार मेला चलिरहेको छ। दक्षिण एसियाली देशहरूका विभिन्न उत्पादन तथा सेवाको प्रवर्धन गर्ने, बजार सम्भाव्यताको अध्ययन गर्ने र क्रेता विक्रेता बीच सहकार्य विस्तार गर्ने मुख्य उद्देश्यका साथ यो मेला आयोजना गरिएको हो। मेलामा दक्षिण एसियाली देशका उद्योग, व्यापार तथा सेवा सम्बन्धी विभिन्न उत्पादनहरू प्रदर्शनीका लागि राखिएका छन्। आयोजकका अनुसार प्रदर्शनीका साथै व्यापारिक भेटघाट, खाना महोत्सव, रक्तदान कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेत भइरहेका छन्। मेलाले नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सृजना गर्ने विश्वास लिएको छ। मेला वैशाख महिनाको आउने सोमबारसम्म सञ्चालन हुनेछ। र श्रीमद् भागवत गीता पढ़ौं पढ़ाऊं र जीवनमा लगाऊं भन्ने नाराका साथ गीता मैत्री मिलन कार्यक्रम आयोजना हुँदैछ। नेपालको सांस्कृतिक इतिहासको संरक्षण गर्दै सुसंस्कृत र समुन्नत राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ आयोजना हुने कार्यक्रममा गीता परिवारका संस्थापक स्वामी गोविन्द देव गिरीबाट श्रीमद् भागवत गीता अध्ययनको महत्वबारे विशेष प्रवचन हुनेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज चराहरूको विश्व बसाई चराई दिवस। हजारौं किलोमिटर यात्रा गर्ने चराहरू संकटमा, स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई। काठमाडौँ उपत्यकामा ट्राफिक कार्यवाहीमा एकै दिन 1029 जनालाई कार्यवाही, 22,12,000 राजस्व संकलन। र भ्रिकुटी मण्डपमा चलिरहेको दक्षिण एसियाली व्यापार मेलामा उपभोक्ताको आकर्षण। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। डेंगीको संक्रमण हुन नदिन लामखुट्टेको टोकाईबाट जोग्यौं। नमस्कार।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
4: फोन नम्बर 0175316541।
5: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी। काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं। लिङ्ग जात वर्ग होइन, श्रमलाई इज्जत गरौं। महिलाको श्रमलाई सक्दो हौसला बढाऊ। महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
6: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
10: हाम्रा सेवाहरू
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट। रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
12: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
13: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
14: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
13: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
15: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
16: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुरको मेसो खोज्दै छौ क्या?
15: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के के गर्नुपर्छ भन्दिउँ त नानी?
15: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
18: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
19: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
3: सबै मिलाइ खुवाऊ।
19: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अंडा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए तपाईले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा समस्त सेवाग्राही, संचालक समिति, अस्पताल प्रशासन कर्मचारी, शुभचिन्तक एवं देश विदेशमा रहनुहुने समस्त नेपाली जनमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: झरना फार्मेसी तिलोत्तमा 5 मणिग्राम रूपन्देही। हामी कहाँ हरेक खाले बिरामीहरूका लागि निशुल्क परामर्श सेवा उपलब्ध गराइनुका साथै स्वास्थ्य सम्बन्धी सम्पूर्ण चेक जाँच उच्च कोटिका फार्मासिस्टद्वारा स्वास्थ्य सम्बन्धी सम्पूर्ण सरसल्लाह, निशुल्क बिरामी चेक जाँच र परामर्श सेवा 24 घण्टा उपलब्ध छन्। साथै हामी कहाँ सबै खाले औषधिहरू उपलब्ध छन्। सबैले जान्नै र बुझ्नै पर्ने नाउँ झरना फार्मेसी, आजै जाउँ। थप जानकारीका लागि सम्पर्क 98461076604।

नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक एवं देश विदेशमा रहनुहुने समस्त नेपाली जनमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रोपराइटर कृष्ण रसाईली, मनकामना सुन चाँदी पसल, चिलोतमा एक ड्राइभर टोल चोक रूपन्देही। हामी कहाँ आधुनिक तथा जुनसुकै डिजाइनमा सुन र चाँदीका गहनाहरू ग्यारेन्टीका साथ बनाइन्छ। साथै विवाह लगायतका जुनसुकै शुभ कार्यमा सुन लगायतका गर गहनाका लागि सधैँ सम्झिनुहोला है। मनकामना सुन चाँदी पसल, चुलोतमा एक ड्राइभर टुल्छ।

0: नयाँ वर्ष 2083 को पावन अवसरमा यस कुञ्ज पार्कलाई माया गर्ने सम्पूर्ण महानुभावहरू तिलोत्तमा नगरवासी कुञ्जलापुर निवासी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष लोकपुन, सचिव मोहनसिंह राणा, कोषाध्यक्ष धनेन्द्र पौडेल तथा कुञ्ज पार्क रात्रिकालीन उद्यान व्यवस्थापन समिति परिवार तिलोत्तमा छ कुञ्जलापुर रूपन्देही।

0: नववर्ष 2083 को पावन अवसरमा
1: हाम्रा सम्पूर्ण उपभोक्ता सल्लाहकार संचालक समिति कर्मचारी लगायत देश विदेशमा रहनुहुने समस्त आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष यज्ञ गैरे तथा करैया मकरहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार तिलोत्तमा 8-4 नम्बर रूपन्देही।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण उपभोक्ता यस खानेपानी संस्थामा आबद्ध पदाधिकारी शुभेच्छुक तथा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: साथै आफ्नो टोलबाट सम्पूर्ण उपभोक्ता टोलवासी आमा समूहले तिलोत्तमा नगरपालिकाले भने बमोजिम सरसफाई कार्यक्रममा जोडिनु हुन हार्दिक अनुरोध गर्दछौ। स्थान
0: परैया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा सात जहदा दलका भलवारी रूपन्देही।

0: नववर्ष 2083 को पावन अवसर में हमारा समस्त वन का पदाधिकारी कर्मचारी संचालक समिति सलाहकार लगायत देश विदेश में रहनुहुने संपूर्ण आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरुमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। अध्यक्ष हरिलाल पाण्डे, उपाध्यक्ष बाबुराम खरेल तथा करैया सामुदायिक वन परिवार किलोतमा 8 रूपन्दे।
1: सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
2: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
1: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
2: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतेसम्म।
1: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
2: उपचार हुने मुख्य समस्याहरू:
1: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
2: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
1: पोलेर टाउको कपाल गुमेको,
2: एसिड आक्रमण वा विस्फोटनमा परिजलन भएका,
1: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैतला भित्र फर्किएका।
2: विशेषता:
1: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
2: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
1: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9840523555।
3: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
4: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
4: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
3: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
7: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
9: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
10: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
11: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 0715316041, 5 35 641।
12: अब नसा तथा मनोरोग को सफल उपचार लाली गुरास फार्मेसी में।
13: विगत लामो समय देखि टीचिंग हॉस्पिटल महाराजगंज बाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफले द्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
14: तपाईमा टाउको दुखी रहने, धेरै मुटु डुक डुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कम हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सुताई आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
12: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथल्याबको ठिक पछाडि।
14: मोबाइल 9806-37111 र 9806-21354।
15: आग लागि तथा डडेलोबाट जोगिउ र जोगाऊ। चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
16: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
15: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
16: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
15: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
16: वनका सुक्खा घाँस पात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
15: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
16: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
15: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
16: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
15: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
17: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
18: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
19: खैदाई दुई खिली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
20: ए ल ल लिनुहोस् भाइ।
19: अनि भाइ कति भयो पैसा?
20: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
21: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
22: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली भिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुसी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-72-96-18

नववर्ष 2083 को पावन अवसरमा हाम्रा समस्त वनका पदाधिकारी, कर्मचारी, संचालक समिति, सल्लाहकार लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष तारा प्रसाद छन्तेल, 52 कोटी सामुदायिक वन उपभोक्ता समूह, चिमटिप रूपन्दे।

0: नववर्ष 2083 को पावन अवसरमा
1: हाम्रा समस्त सेवाग्राही, ल्याब प्रशासन, स्वास्थ्यकर्मी, चिकित्सक एवं शुभेच्छुक सम्पूर्ण नेपाली जनमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अन्तर्राष्ट्रिय गुणस्तरयुक्त एवं नयाँ प्रविधिले सुसज्जित गुणस्तरीय स्वास्थ्य परीक्षणका लागि तिलोत्तमा हाईटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम पुरानो मेडिटेक भएको भवनमा, साथै हामी कहाँ स्वास्थ्य क्षेत्रमा लामो समयदेखि अनुभव प्राप्त विशेषज्ञहरूद्वारा होल बडी चेकअप लगायत विभिन्न स्वास्थ्य समस्याहरू जस्तै थाइराइड, किडनी, कलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण, घरमै गई निशुल्क रगत संकलन र चिकित्सकीय परामर्शका लागि हामीलाई सधैँ सम्झनुहोस्। बेसिक हेल्थ चेकअप मात्र ₹2000। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-72-96-18।

यस गुरुकुल एजुकेशनमा आबद्ध हाम्रा सम्पूर्ण सदस्य साथीहरू शिक्षाविद, बौद्धिक जगत, व्यवहारिक तथा समय सापेक्ष ज्ञान आर्जनमा क्रियाशील विद्यार्थी भाइ बहिनीहरूमा नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एमडी कृष्ण श्रेष्ठ तथा गुरुकुल एजुकेशन परिवार मणिग्राम तथा बुटोल फाइनान्स वाइज।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक एवं देश विदेशमा रहनुहुने समस्त नेपालीजनमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: संचालक समीर रिजाल तथा किशन केसी, फेमस आल्मुनियम एण्ड स्टील इंजीनियरिंग ग्लास हाउस परिवार, तिलोत्तमा 9 शंकरपुर रूपन्देही। साथै हामी कहाँ आल्मुनियमको झ्याल ढोका, अफिस डेकोरेशन, पार्टेशन, कर्टेन वाल तथा सिसा टफन ग्लास एवं स्टील सम्बन्धी सम्पूर्ण कामहरू सुपथ मूल्यमा गरिन्छ।
2: साथै यहाँ यूपीभीसीका झ्याल ढोका सम्बन्धी कामहरू पनि गरिन्छ।
1: थप जानकारीका लागि सम्पर्क 98570 1502 र 98570 42708।

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 5 बजेको हाल खबरमा बीपी गौतमको हार्दिक स्वागत छ। यो हाल खबर एफएम ब्यान्डको 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। राजसभाका सांसदहरूका लागि 2 दिने प्रशिक्षण शुरू, सहभागिता कम भएकोमा संसदीय दलका उपनेता प्राजुली असन्तुष्ट, पार्टीको वाचापत्रलाई न्याय गर्ने गरी बजेट आउने, अर्थमन्त्री वाग्लेको भनाई। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध संसदीय सुनवाई समितिद्वारा उजुरी आह्वान, प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गर्नु, अनपेक्षित भएको बार एसोसिएशनको टिप्पणी। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैले लिए अनुमति, सोमबार राति र मंगलबार बिहान मुलुकका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना। बुटवलमा 3 दिने मीडिया मन्थन तथा राष्ट्रिय संचार सम्मेलन शुरू, मीडिया मञ्चको विकल्प नभएकोमा सहभागीहरूको जोड़। अत्याधिक तात्दै समुद्र, अर्को वर्ष अहिलेसम्मकै तातो वर्षको रेकर्ड तोड़िने चेतावनी, सिद्धार्थ नगरका मेलमिलापकर्ताका लागि जग्गा विवाद सम्बन्धी अभिमुखीकरण। र पञ्चकन्या रूपन्देही सुपर लीगमा बैतुल्हाको 9 विकेटसँगै खुकुरीको जीत।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शनिबारदेखि शुरू भएको छ। सक्षम सांसद भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा आयोजना गरिएको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वागले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्य लगायतका पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपलब्धि अनुसारको उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको उल्लेख गर्नुभयो। पार्टीले आयोजना गरेको कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाइ छ। पराजुलीले यस विषयमा पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी समेत दिनुभयो। नागरिकले नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकाले सांसदहरूले अध्ययन, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले क्षमता र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड़ दिनुभयो। सोही कार्यक्रममा सहभागी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्रलाई समेट्ने गरी ल्याउने बताउनुभयो। समावेशी बजेट ल्याउने प्रयास भइरहेको बताउँदै उहाँले वैशाखको अन्तिममा सिद्धान्त तथा प्राथमिकता, जेठ 15 गते सरकारले बजेट ल्याउने स्पष्ट पार्नुभयो। पार्टीको वाचापत्रमा उल्लेख गरिएका विषयलाई समेटी बजेट आउने बताउँदै उहाँले बजेटमा कसैले काखा पाखा नगरिने स्पष्ट पार्नुभयो। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्मा विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले सार्वजनिक सूचना जारी गरेर शर्मालाई सो पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा उजुरी दिन सार्वजनिक आह्वान गरेको हो। शर्मा विरूद्ध स्पष्ट आधार र सबूत प्रमाण सहित उजुरी दिन 10 दिनको समय तोकिएको छ। उजुरी दिनेले आफ्नो नाम, थर, वतन, फोन नम्बर स्पष्ट खुलाउनु पर्नेछ। यद्यपि उजुरीकर्ताले चाहेमा उसको नाम गोप्य राखिने व्यवस्था गरिएको छ। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमताको परीक्षण गरेपछि मात्रै नियुक्तिको प्रक्रिया अघि बढ़ने संवैधानिक व्यवस्था छ। उजुरी प्राप्त भएमा समितिले ती उजुरीमाथि छलफल र छानबिन गर्नेछ र त्यसपछि प्रस्तावित प्रधान न्यायाधीशसँग प्रत्यक्ष सुनवाई गर्नेछ। यसैबीच नेपाल बार एसोसिएशनले संवैधानिक परिषदले प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गर्नु अनपेक्षित भएको बताएको छ। बारले विज्ञप्ति निकालेर न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्ने मनसाय राखेर परम्परा लत्याउँदै प्रधान न्यायाधीश सिफारिश गरिएको दावी गरेको छ। विश्वव्यापी प्रचलित शक्ति पृथकीकरणको सर्वमान्य सिद्धान्तलाई समेत ख्याल नगरी सरकारले संवैधानिक परिषद मार्फत समग्र न्यायपालिकामा लामो समयसम्म असर पार्ने गरी न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्ने मनसायका साथ परम्परालाई लत्याई गरेको सिफारिश अनपेक्षित रहेको विज्ञप्तिमा उल्लेख छ। सरकारले सबै न्यायकर्मीलाई अध्यादेश र त्यसपछिका कदमले भयभीत बनाउने देखाएको भन्दै प्रशासकीय अदालत, श्रम अदालत, वैदेशिक रोजगार न्यायाधिकरण लगायतमा कार्यरत सदस्यहरूलाई राजीनामा दिन भनिएकोमा पनि आपत्ति जनाइएको छ। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका हुन्। यो संख्या अनुमति लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढ़िरहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1,07,40,00,000 रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसअघि सगरमाथा वसन्तकालीन आरोहणका लागि विदेशी नागरिकले $11,000 रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकोमा सरकारले यस वर्षदेखि बढ़ाएर $15,000 पुर्याएको छ। आगामी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम, मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ। मौसमविद उज्जवल उपाध्याय का अनुसार सोमवार राति सुदूरपश्चिम र मंगलवार बिहान काठमाडौँ उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना रहेको छ। आइतबार भने देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। यसैबीच यस वर्ष मनसूनमा धेरै जसो ठाउँमा सर्भर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन अनुसार यस वर्ष मनसूनमा सर्भर भन्दा कम पानी पर्ने सम्भावना छ। यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सर्भर भन्दा बढ़ी रहने सम्भावना रहेको छ। विश्वका महासागरहरूको सतह दिनहुँ तातिँदै गएर अत्यन्त उच्च स्तरको नजिक पुगेपछि युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले गम्भीर चेतावनी दिएको छ। वैज्ञानिकहरूका अनुसार अहिलेको अवस्था सन् 2024 देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम छ। यो तापक्रम वृद्धिले आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बनाउन सक्ने सम्भावना बलियो रहेको जनाइएको छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सान्तना वर्सेसले महासागरको सतह निरन्तर तातिँदै जानुले विश्व जलवायु प्रणालीमा ठूलो परिवर्तनको संकेत दिइरहेको बताउनुभयो। युरोपेली संघ अन्तर्गतको कोपर निगस जलवायु परिवर्तन सेवाले अप्रेल महिनामा विश्वभर समुद्री तापक्रम क्रमशः बढ़दै गएको र यो हालसम्म मापन गरिएको दोस्रो सबैभन्दा उच्च स्तरमा पुगेको पुष्टि गरेको छ। विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्याधिक बढ़ेको छ, जसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सृजना गरेको जनाइएको छ। नेपाल पत्रकार महासंघ रूपन्देहको आयोजनामा बुटवलमा आजबाट शुरू भएको मीडिया मन्थन कार्यक्रममा सहभागी वक्ताहरूले बदलिदो संचार परिवेशसँगै स्थानीय मीडियाहरू आर्थिक प्राविधिक र जनशक्ति संकटमा पर्दै गएको उल्लेख गर्दै मीडिया मर्चको आवश्यकता उल्याएका छन्। समूहगत छलफलमा सहभागी संचारकर्मी मीडिया उद्यमी संचार विज्ञहरूले छरिएर मीडियालाई दिगो बनाउन सहकार्य र मर्चको विकल्प नरहेको धारणा राखेका हुन्। सीमित विज्ञापन बजार बढ़दो संचालन खर्च डिजिटल प्लेटफर्मको प्रतिस्पर्धा र दक्ष जनशक्तिको अभावका कारण धेरै स्थानीय संचार माध्यम टिक्ने कठिन अवस्थामा पुगेको बताउँदै छलफलका सहभागीहरूले सीमित स्रोत साधनमा दर्जनौं मीडिया सञ्चालन हुँदा गुणस्तरीय सामग्री उत्पादनमा समेत असर परेको उल्लेख गरे। मीडिया मर्चपछि आर्थिक भार घट्ने जनशक्ति तथा प्रविधिको साझा उपयोग गर्न सकिने समाचार सामग्रीको गुणस्तर सुधार हुने र प्रतिस्पर्धात्मक क्षमता बढ़न सक्ने बताउँदै उनीहरूले मर्चपछि बलियो संरचना निर्माण भई अनुसन्धानमूलक पत्रकारिता डिजिटल रूपान्तरण र पत्रकारहरूको पेशागत सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। स्थानीय सरकार तथा निजी क्षेत्रले पनि सक्षम र जिम्मेवार मीडियालाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने वक्ताहरूको सुझाव छ। तीन दिनसम्म चल्ने मीडिया मन्थन कार्यक्रमको पहिलो दिन आज तीनवटा विषयमा समूहगत छलफल भएका छन्। संचारकर्मी मीडिया उद्यमी विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सम्बद्ध निकायका प्रतिनिधिहरू सहभागी शनिबारको कार्यक्रममा कसरी बचाउने स्थानीय मीडिया, स्थानीय सरकार के गर्दैछन्, के गर्नुपर्छ, कसरी उभौ लाग्छ उद्योग व्यवसाय शीर्षकमा समूहगत छलफल भएको हो। मीडिया मन्थनको अन्तिम दिन राष्ट्रिय संचार सम्मेलन आयोजना गरिएको महासंघका जिल्ला अध्यक्ष दिनेश पाण्डेले जानकारी दिनु भयो। मेलमिलापकर्ताहरूका लागि घर नक्सा तथा जग्गा विवाद सम्बन्धी प्राविधिक जानकारी दिने उद्देश्यले सिद्धार्थनगर नगरपालिकाको आयोजनामा एक दिने अन्तर्क्रियात्मक कार्यक्रम भैरहवामा सम्पन्न भएको छ। कार्यक्रममा भवन तथा नक्सा शाखाका वरिष्ठ इन्जिनियर नवीन डुम्रेले भवन निर्माण गर्दा आवश्यक मापदण्ड स्थानीय सरकार सञ्चालन ऐन 2074 प्रदान गरेका जिम्मेवारी लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक उमा अधिकारीले आगामी दिनमा नापी तथा मालपोतसँग पनि समन्वय गरेर अन्तर्क्रिया गरिने बताउनुभयो। यस्तै नगरपालिकाको प्रशासन महाशाखाका प्रमुख तथा सूचना अधिकारी देवप्रसाद गेवालीले नक्सा बनाउनु र नक्सा पास गर्नु फरक विषय भएको बताउनुभयो। उहाँले मेलमिलापकर्ताले वास्तविकता खेलाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा मेलमिलापकर्ता रेन्द्र खड्का, देवी न्यौपाने लगायतले बोल्नु भएको थियो। बैतुल्लाह खानले उत्कृष्ट बलिङ गर्दै 9 विकेट लिएपछि रूपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी पञ्चकन्या रूपन्देही सुपर लीग अन्तर्गत ए डिभिजनको आजको खेलमा लुम्बिनी खुकुरी क्लबले शानदार जित हासिल गरेको छ। खुकुरीले बुटवल राइनोजमाथि 9 विकेटको शानदार जित निकालेको हो। भैरहवा स्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोसले निर्धारित 50 ओभर मध्ये 22 ओभर खेल्दै सबै विकेटको नोक्सानीमा जम्मा 72 रन बनायो। लुम्बिनी खुकुरीले 9 ओभर 4 बलमा 1 विकेट गुमाएर 73 रन बनाउँदै सहज जित निकाल्यो। प्रतियोगिताको उपविजेता टीमले 1,01,000 रूपियाँ र उपविजेताले 50,001 रूपियाँ साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै म्यान अफ दि सिरिजले 15,000, बेस्ट प्लेयर बलर र उदयमान खेलाड़ीले जनही 5,000 र प्रत्येक खेलको म्यान अफ दि म्याचले 1,200 रूपियाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताउनुभयो। यही खेल खबरसँगै हामी साँझ 5 बजेको हाल खबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा हाल खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। राष्ट्रपका सांसदहरूका लागि 2 दिने प्रशिक्षण शुरू। सहभागिता कम भएकोमा संसदीय दलका उपनेता पराजुली असन्तुष्ट। पार्टीको वाचा पत्रलाई न्याय गर्ने गरी बजेट आउने अर्थमन्त्री वागलेको भनाई। प्रस्तावित न्यायाधीश शर्मा विरूद्ध संसदीय सुनवाई समितिद्वारा उजुरी आह्वान। प्रधान न्यायाधीशमा शर्मालाई सिफारिश गर्नु अनपेक्षित भएको बार एसोसिएशनको टिप्पणी। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैले लिए अनुमति। सोमबार राति र मंगलबार बिहान मुलुकका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना। बुटवलमा 3 दिने मीडिया मन्थन तथा राष्ट्रिय संचार सम्मेलन शुरू। मीडिया मर्चको विकल्प नभएकोमा सहभागीहरूको जोड। अत्याधिक तात्दै समुद्र, अर्को वर्ष अहिलेसम्मकै तातो रेकर्डको वर्ष तोडिने चेतावनी। सिद्धार्थनगरका मेलमिलापकर्तालाई जग्गा विवाद सम्बन्धी अभिमुखीकरण। र पञ्चकन्या रूपन्देही सुपर लीगमा बैतुलहाको 9 विकेट सँगै खुकुरीको जित। हवस्त, साँझ 5 बजेको हाल खबर सकियो। सूचना, सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै गर्नुहोला। नमस्कार।

0: नववर्ष 2083 को पावन अवसर में हमारा संपूर्ण विद्यार्थी व्यवस्थापन समिति अभिभावक शिक्षक कर्मचारी शुभचिंतक एवं देश विदेश में रहनुहुने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यस क्षेत्रकै सर्वोत्कृष्ट शैक्षिक संस्था ब्रिटिश ग्रामर स्कूल रूपन्देही।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
0: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
0: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
0: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
0: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि भाइ कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
7: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
8: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
7: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
8: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
6: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
9: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
10: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

पछिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-72-96-018।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
3: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लो सिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
1: फोन नम्बर 071-531-6041 535-641।
7: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
9: मोबाइल 9826311 र
7: 9826211354।
10: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ।
11: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
10: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
11: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
10: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
11: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
10: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
11: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
10: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
11: कहीँ कतै आगलागीका घटना भए वा वनमा डढेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौं।
10: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
11: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
12: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
13: नेपाल सरकारसँगको सहकार्य, युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
14: नयाँ वर्षको शुभकामना।
15: नववर्ष 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक एवं देश विदेश में रहनुहुने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
16: संचालक समीर रिजाल तथा किशन केसी, फेमस आल्मोनियम एण्ड स्टील इंजीनियरिंग ग्लास हाउस परिवार, तिलोत्तमा 9 शंकरपुर रूपन्दे। साथै हामी कहाँ आल्मोनियम को जाल ढोका, अफिस डेकोरेशन, पार्टेशन, कर्टेन वाल तथा सीसा टफन ग्लास एवं स्टील सम्बन्धी सम्पूर्ण कामहरू सुपथ मूल्यमा गरिन्छ।
15: साथै यहाँ यूपीभीसी का जाल ढोका सम्बन्धी कामहरू पनि गरिन्छ।
16: थप जानकारीका लागि सम्पर्क 98570 1582 र 98570 4482।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई। महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम मुकायम प्रधान न्यायाधीश मल्लको आह्वान।
0: नेपालमा विद्युत जडी क्षमता 4296 मेगावाट पुग्यो, 99% जनसंख्यामा विद्युतको पहुँच पुगेको सरकारको दावी।
1: सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्ति बढ्दो, समस्याको दिगो समाधानका लागि समन्वय संवाद र कानूनी स्पष्टता आवश्यक।
2: रिलिजको कम्तीमा एक महिना पहिला नै यस्ता विषयवस्तुमा यदि सेन्सर बोर्ड अनि अब चलचित्र विकास बोर्ड सम्बन्धित पक्षको चाहिँ छलफल चलाउँदै गर्नुपर्ने चाहिँ जरुरी देखिन्छ।
0: भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित मन्त्रीहरूको शपथ।
1: र एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एले स्कटल्याण्डलाई 9 रनले हरायो। आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा एवं सहारा बन्नुपर्ने बताउनु भएको छ। कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिनुभएको हो। राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्य शक्तिको स्रोत कार्यकारिणीमा मात्र केन्द्रित रहेको अवस्थामा ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यावहारिक रूपमा अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार र सक्षम न्यायपालिका जस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले कानून दिवसको मर्मलाई आत्मसात गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिने बताउनुभयो।
1: यसैबीच कार्यक्रममा सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले निर्भीक भएर न्याय सम्पादन गर्न न्यायाधीशहरूलाई आह्वान समेत गर्नुभएको छ। न्यायपालिकालाई आज्ञाकारी बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने भन्दै उहाँले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउनुभयो। विधिको शासन विरूद्ध हुने षड्यन्त्र विरूद्ध उभिने आँट र प्रतिबद्धता सबै सरकारवालाले देखाउनु पर्ने बताउनुभयो। एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै उहाँले विधिको हत्या गरिने कामले अन्तत निरंकुशता निम्त्याउने बताउनुभयो।
0: नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आउँदो बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी र बाँकी दुवै सदनका संसदीय समितिमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सांसदहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। प्रमुख सचेतक महरले सरकारले संसदलाई उपेक्षा गरेको आरोप लगाउनुभयो।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद सशक्त संसद भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा प्रशिक्षण भइरहेको छ। यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा वहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको उल्लेख गर्नुभयो। पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाइ छ।
0: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेद्वार मन नपरेको भनेर रूख बाहेक अरू चुनाव चिन्हमा मतदान गर्न नपाइने बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले क्रियाशील सदस्यहरूले रूख बाहेकको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताउनुभयो। सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर फागुन 21 गतेको चुनावमा उम्मेद्वारलाई असहयोग गरेका नेताहरूलाई केही समयका लागि जिम्मेवारी मुक्त गर्ने पनि बताउनुभयो।
1: देशको कुल विद्युत जड़ित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जड़ित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केबी भन्दा माथिका झण्डै 7360 सर्किट किलोमिटर प्रसारणलाई निर्माण सम्पन्न भएको छ। यसै गरी 14323 एमभीए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केबी क्षमताका झण्डै 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमभीए क्षमताको सबस्टेशन निर्माण भएका छन्। देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। यसै गरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा र विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको सरकारको दावी छ।
0: सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1,07,40,00,000 रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसैबीच यो सिजनको आरोहणका लागि सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको निर्देशक गौतमले बताउनुभयो। सगरमाथा आरोहणका क्रममा चौथो शिविरसम्म शिविर स्थापना गरिन्छ। अब मौसमको अनुकूलता हेरेर शिखरसम्मको बाटो खुलाउने पर्यटन विभागले जनाएको छ। यो वर्षको वसन्तकालीन आरोहणका लागि नेपालका 30 वटा हिमालमा गरी 1,134 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट सरकारले 1,24,41,00,000 रूपियाँ रोयल्टी संकलन गरेको छ।
1: हरेक वर्ष मे महिनाको दोस्रो शनिबार मनाइने विश्व बसाई चराई चरा दिवस यस वर्ष हरेक चरा महत्वपूर्ण छन्, तपाईँको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ। अनुकूल मौसम, सुरक्षित वासस्थान र प्रजननका लागि गरिने लामो यात्रालाई नै बसाई चराई भनिन्छ। विश्वमा पाइने 11,000 भन्दा बढ़ी प्रजाति मध्ये झण्डै 40% नियमित रूपमा बसाई चढ़छन्। नेपाल मध्य एसियाली उडान मार्गमा अवस्थित भएकाले यहाँ यहाँका चराको आवागमन विशेष महत्वपूर्ण छ। हिउँदयाममा रूस, चीन, मंगोलिया र युरोपबाट 150 भन्दा बढ़ी प्रजातिका हजारौं चरा आउँछन् भने गर्मी याममा अफ्रिका र श्रीलंकाबाट झण्डै 62 प्रजातिका चरा बच्चा कोरल्न आउँछन्। यस्तै झण्डै 50 प्रजाति नेपालको बाटो हुँदै भारत, पाकिस्तान र अफ्रिकासम्म पुग्छन्। तर पछिल्ला वर्षहरूमा वासस्थान विनाश, सिमसार अतिक्रमण, विषादीको प्रयोग र अवैध शिकारका कारण यिनको आवागमनमा गम्भीर बाधा पुगिरहेको छ। विज्ञहरूका अनुसार दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारीसँगको सक्रिय सहभागिता आवश्यक छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटर को बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई, महाभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम मुकायम प्रधान न्यायाधीश मल्लको आह्वान, नेपालमा विद्युत जडित क्षमता 4,296 मेगावाट पुग्यो, 99% जनसंख्यामा विद्युतको पहुँच पुगेको सरकारको दावी, सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिए लगायतका खबर प्रस्तुत गर्यौं।
1: आज पनि देशका विभिन्न ठाउँमा पानी परेको छ। प्री मनसूनमा प्राय दैनिक जसो पानी पर्ने घटना कम हुने गरेकोमा यस वर्ष झण्डै 2 हप्तादेखि लगातार जसो पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम बाहेक सबै जसो प्रदेशका 1-2 ठाउँमा पानी परिरहेको छ। आज राति विशेष गरी बागमती प्रदेशको पूर्वी भूभाग, कोशी प्रदेशका पहाड़ी तथा हिमाली जिल्लाहरूमा थप वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच पर्सी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम, मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ। मौसमवेद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्डौ उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना छ। भोलि पनि देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। प्री मनसूनमा लगातार जसो पानी परे पनि यसपालि मनसूनमा भने कम वर्षाको अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशको धेरै जसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको हो। यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ।
0: दाङको घोराही राजपुर गाउँपालिकामा दाउरा लिने विषयमा विवाद भएपछि एकजनाको ज्यान गएको छ। आज दिउँसो मोतीपुरको सामुदायिक वनको दाउरा कसले लिने भन्ने विषयमा भएको विवादले उग्र रूप लिँदा एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो। सन्त पुरुवाका इच्छा कुमार रैदासको आक्रमणबाट स्थानीय बासिन्दा भोला यादवको ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका रैदासको खोजी भइरहेको पनि उहाँले बताउनुभयो।
1: राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि 12 पालेका पंक्षीमा बर्ड फ्लू देखिएपछि झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुरमा रहेको राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पंक्षी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खम बहादुर प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार शुरूमा टर्कीमा बर्ड फ्लू देखिएका त्यसपछि अरू पंक्षीमा पनि देखिएको हो। बर्ड फ्लूको कारणले झण्डै 2000 कुखुराको चल्ला, झण्डै 1200 गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33 वटा, सेतो कालो टर्की 47 वटा, बटाई झण्डै 450 वटा नष्ट गरिएको कार्यालयले जनाएको छ। यसैगरी फार्म नजिक राखिएको तिनीहरूको दाना पनि नष्ट गर्नु परेको छ। अहिले फार्ममा चुना छर्किने, मल पुर्ने, आगोको ताप लगाउने लगायतका निर्मलीकरणका काम भइरहेको सूचना अधिकारी प्रजाले बताउनुभयो।
0: चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स सेवामा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ। दर्ता भएको एम्बुलेन्सले 15 दिनभित्र जीपीएस प्रणाली जडान नगर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाउने समिति जनाएको छ।
1: जेनेभामा रहेको नेपालको स्थायी नियोगले बुद्ध, जेनेभा महासन्धि र विश्व शान्ति विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ। संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनहरूका लागि शुक्रबार छलफल गरेको नियोगले निकालेको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा वक्ताहरूले बुद्धका अहिंसा, करूणा, सचेतना तथा शान्तिपूर्ण सह अस्तित्व सम्बन्धी शिक्षाले युद्ध सीमित गर्ने र मानव सुरक्षामा केन्द्रित जेनेभा महासन्धिको मानवीय मूल्य मान्यता पूरक सम्बन्ध राख्ने विचार व्यक्त गरेका छन्। कार्यक्रममा स्विजरल्याण्ड सरकार, विभिन्न अन्तर्राष्ट्रिय संगठन, शैक्षिक क्षेत्र, नागरिक समाज तथा सरोकार भएका अन्य निकायका प्रतिनिधिसहित 100 जना भन्दा बढ़ीको उपस्थिति थियो।
0: नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाई ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
13: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
12: हाम्रा सेवाहरू
13: ओपीडी सेवा,
12: विशेषज्ञ ओपीडी सेवा,
13: निशुल्क औषधि वितरण,
12: सशुल्क फार्मेसी सेवा,
13: फिजियोथेरापी सेवा,
12: अकुपंचर सेवा,
13: योग परामर्श सेवा,
12: क्रियाकल्प सेवा,
13: पूर्वकर्म पञ्चकर्म सेवा,
12: छार सूत्र सेवा,
13: जलौका सेवा,
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
13: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
12: विस्तृत जानकारीका लागि
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-2403।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको पश्चिम बंगालमा शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित समारोहमा पश्चिम बंगालका राज्यपाल आरएन रविले उहाँलाई शपथ गराउनु भएको हो। अरू पाँचजना मन्त्रीहरूले पनि शपथ लिएका छन्। पश्चिम बंगालमा भाजपाले स्थापनाको 46 वर्षपछि पहिलो पटक सरकार बनाएको हो। यसअघि पश्चिम बंगालमा तृणमूल कंग्रेसले वामपन्थी दलको सत्ता ढालेर 15 वर्ष सरकार चलाएको थियो। कुल 294 सीट रहेको पश्चिम बंगाल विधानसभामा यसपालि भाजपाले 207 सीट जित्दै दुई तिहाई शक्तिका साथ सरकार बनाएको हो। ममता बनर्जीको तृणमूल कंग्रेस टीएमसीले 80 सीट मात्रै जितेको छ। बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन नमानेपछि राज्यपालले विधानसभा भंग गरेर नयाँ सरकार गठनको बाटो खुलाउनु भएको हो। यसअघि ममता बनर्जीका निकट सहयोगी रहेका शुभेन्दु अधिकारी सन् 2021 अघि मात्रै भाजपा प्रवेश गर्नुभएको हो। यसपटक ममता बनर्जीलाई नै पराजित गरेपछि उहाँको राजनीतिक हैसियत थप मजबूत भएको छ। ऐतिहासिक जीतपछि मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनुभयो। हिजो मात्र गृहमन्त्री अमित शाहको उपस्थितिमा बसेको भाजपा विधायक दलको बैठकले अधिकारीलाई दल नेता चयन गरेको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको छ। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली विजयी भएको हो। नेपालका सन्दीप जोराले अभिजित यासी र ईशान पाण्डेले 50 रन बनाए। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड ले 8 विकेट गुमाएर 303 रन बनाएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल चौथो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिका खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो यही वैशाख 29 गते जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता शुरू हुनेछ।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल जयपुरमा नेपाली समय अनुसार बेलुका 7:45 बजे शुरू हुनेछ। राजस्थान 10 खेलमा 12 अंकसहित तालिकाको चौथो र गुजरात समान 10 खेलमा समान 12 अंकसहित तालिकाको पाँचौं स्थानमा छ। आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र गुजरात बीच 18 पटक खेल भएका छन्, जसमा राजस्थानले 9 पटक र गुजरातले 9 पटक जितेको छ।
0: खबरको सिलसिला यति नै। आज शनिबार अब

0: ढिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ ढिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगु, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-5907-19 र 98-672-96-18।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
7: होइन, के खुसीको खबर हो दाजु?
6: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
7: हो र?
6: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय, पुष्पलाल पार्क, बुटवल, फोन नम्बर 071-5738-23।

0: आपको घर वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803364460।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
5: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
4: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
5: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
4: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
6: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: कन्या स्वप्ना अब तपाईहरुको साथमा नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभेच्छुक आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अनि सुन न, त्यहाँ त नयाँ वर्षको अवसर पारेर जुत्ता कपडा र फेन्सी आइटम लगायत अन्य धेरै आइटमहरुमा सेल लागेको रहेछ नि। म हिजो मात्रै गएर शपिङ गरेर आएको, तिमी पनि जानी भए हिँड न। नयाँ वर्षको अवसरमा होम डेकोरमा 10% छुट, फेन्सीमा 15%
0: र जुत्तामा स्पेसल 40% छुटको व्यवस्था गरिएको छ। बडगिराम चोकदेखि 100 मिटर दक्षिण आकाशे पुल नजिकै
2: जुत्ता तथा कपडाको सेल अनलाइन डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क 071-5906-85 बडगिराम।

0: नववर्ष 2083 को पावन अवसरमा
1: हाम्रा समस्त तिलोत्तमा क्रिकेट विकास समितिमा आबद्ध सदस्य महानुभाव, खेलाडी, खेल प्रेमी महानुभाव, दर्शक लगायत क्रिकेटलाई माया गर्नुहुने देश तथा विदेशमा रहनुभएका समस्त आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष अर्जुन पराजुली तथा तिलोत्तमा क्रिकेट विकास समिति परिवार।

नववर्ष 2083 सालको पावन अवसरमा तिलोत्तमा व्यापार संघका पदाधिकारी ज्यूहरू, संघमा आबद्ध सम्पूर्ण सदस्य ज्यूहरू, व्यावसायिक मित्रहरू एवं देश विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। अध्यक्ष नेत्रप्रसाद नेउपाने एवं तिलोत्तमा व्यापार संघ परिवार।

सम्पूर्णमा नमस्कार। नववर्ष 2083 सालको उपलक्ष्यमा सम्पूर्ण वडावासी, नगरवासी, आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा यस नववर्ष 2083 पाउन अवसरमा यहाँको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु। र 2083 सालबाट सम्पूर्ण आम नेपालीहरूमा एउटा सकारात्मक सोचको निर्माण होस्, सत्मार्गमा लाग्ने, सत्बाटोमा लाग्ने, सत्यको पथमा लाग्ने कुराले चाहिँ स्थान पाओस् र त्यसतर्फ लाग्नको लागि 2083 साल सफल होस् भन्ने कुराहरू।

नमस्कार, म नारायण ढकाल, वार्ड अध्यक्ष तिलोत्तमा नगरपालिका वार्ड नम्बर 13। आउँदै गरेको 2083 सालको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनी एवं ओडावासीहरूमा सुख शान्ति एवं समृद्धि एवं उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।

नमस्कार, वार्ड नम्बर 12 वार्ड अध्यक्ष साधे थारू तरफबाट विदेशमा रहेका आमा बुवा दिदी बहिनी वार्डवासी हाम्रो संगसाथी सरकारमा बसेका माननीयहरूलाई आफ्नो तरफबाट धेरै भन्दा धेरै शुभकामना दिन चाहन्छु।

नमस्कार, म विष्णु बहादुर बराल छेत्री, तेलोत्तमा नगरपालिका वार्ड नम्बर 11 को वार्ड अध्यक्ष जनप्रतिनिधि। आउँदै गरेको हाम्रो 2083 साल नयाँ वर्षको चाहिँ उपलक्ष्यमा सम्पूर्ण वार्डवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू र स्वदेश विदेशमा रहने सम्पूर्ण महानुभावहरूमा पक्कै पनि यो 2083 साल सुखमय रहोस्, आफूले सोचे जस्तो होस्, फुलोस फलोस र हामीले गरेका कमी कमजोरीहरूलाई सुधारेर अगाडि बढ्ने एउटा हामीमा उत्साह जागोस्, जाँगर जागोस् र हामी थप प्रगति पथमा लम्किन सकौं, मैले यही शुभकामना टक्राउन चाहन्छु। धन्यवाद, नमस्कार।

0: Arga Khanti OPC Cement. Desh ko Cement.
1: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
2: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
1: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छ। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
8: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौं।
7: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
8: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
7: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
7: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: ओहो ला
11: ल ल ल ल मरे के हो?
10: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बीचबाट पो बाटो काटेको।
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कूल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कूल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: होइन कुर्खेबा, किन के भयो र?
5: 12-14 घुमे एक्जाम गरेर आउनु न।
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या? एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
5: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
4: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ, मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
6: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक्स्ट्रा गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
7: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
6: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
8: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
7: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
9: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
10: नयाँ वर्षको शुभकामना।
11: नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, व्यवस्थापन समिति, अभिभावक, शिक्षक, कर्मचारी, शुभचिन्तक एवं देश विदेशमा रहनुहुने समस्त नेपाली जनमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: संस्कृत भाषा हाम्रो पहिचान, धर्म संस्कृति जोगाउन थालौं अभियान। प्राचार्य बालकृष्ण पाठक, अध्यक्ष गोपाल भट्टराई तथा सरस्वती संस्कृत विद्यापीठ क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही।

नववर्ष 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण उपभोक्ता यस खानेपानी संस्थामा आबद्ध पदाधिकारी जीवहरू सम्पूर्ण शुभेच्छुक तथा देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ एवं दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। अध्यक्ष किशोर कुमार छेत्री एवं आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई

0: नववर्ष 2083 को पावन अवसर में हमारा संपूर्ण विद्यार्थी व्यवस्थापन समिति अभिभावक शिक्षक कर्मचारी शुभचिन्तक एवं देश विदेश में रहनुहुने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तर उत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम जीएम, विद्यालय संचालक समिति अध्यक्ष राजेन्द्र थापा मगर, प्राचार्य लक्ष्मण अर्याल तथा सेन्ट जोसेफ इंग्लिश स्कूल परिवार चिलुतमा सात भलबारी रूपन्दे।
2: बुटोल भैरहवा को बीच मणिग्राम में स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
3: हमारा सेवा
2: जनरल फिजिशियन,
3: स्त्री तथा प्रसूति,
2: बाल रोग,
3: छाला तथा यौन रोग,
2: हार जोड़ने, नशा तथा बात रोग,
3: टाउको तथा मनोरोग,
2: नाक कान घाटी,
3: जनरल सर्जरी,
2: वीडियो एक्सरे,
3: डिजिटल एक्सरे,
2: ईसीजी,
3: डेंटल तथा पैथोलॉजी,
2: फिजियोथेरापी
3: तथा फार्मेसी सेवा उपलब्ध छ।
4: किशोर किशोरी, युवा 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजना को साधन, लामो समय को साधन में कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
5: गुणस्तरीय सेवा में विगत लामो समय देखि प्रतिबद्ध
6: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही,
7: रेडियो लुम्बिनी को ठ्याक्कै अगाडि, फोन नंबर 071-5-62-832, मोबाइल
8: 98-570-21-835।
9: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
10: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
9: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
11: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
9: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
12: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
13: सबै मिलाई खुवाऊ।
12: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
14: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
11: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
15: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
16: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
15: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
16: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
15: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
17: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
18: अनुरोधक तिलोत्तमा नगर पालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हालखबरमा पार्वती नेउपानेको स्वागत छ। यो हालखबर एफएम ब्याण्डको 96.8 MHz, अनलाइनमा www.radiolumbini.com.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षकहरू। रासुपाको प्रशिक्षणमा सांसदको सहभागिता कम भएकोमा संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि, पार्टीको वाचापत्रलाई न्याय गर्ने गरी बजेट आउने अर्थमन्त्री वाग्लेको भनाई। न्यायपालिका कुनै पनि प्रकारको प्रभावबाट मुक्त हुनुपर्नेमा कायम मुकायम प्रधान न्यायाधीश मल्लको जोड, प्रधान न्यायाधीश सिफारिशमा अनपेक्षित भएको बार एसोसिएशनको टिप्पणी। एमाले गठन गर्यो 21 सदस्यीय संसदीय बोर्ड, रिक्त सार्वजनिक निकायहरूमा पदपूर्ति प्रक्रिया शुरू, कार्यविधि बनाएरै विज्ञापन। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैले लिए अनुमति, सोमबार राति र मंगलबार बिहान मुलुकका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना। बुटवलमा 3 दिने मीडिया मन्थन तथा राष्ट्रिय संचार सम्मेलन शुरू, मीडिया मर्चको विकल्प नभएकोमा सहभागीहरूको जोड। अत्यधिक ताप्दै समुद्र, अर्को वर्ष अहिलेसम्मकै तातो वर्षको रेकर्ड तोड़िने चेतावनी, सिद्धार्थनगरका मेलमिलापकर्तालाई जग्गा विवाद सम्बन्धी अभिमुखीकरण। र पञ्चकन्या रूपन्देही सुपर लीगमा बौतुल्लाहको 9 विकेटसँगै खुकुरीको जित।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा। सत्तारूढ़ दल राष्ट्रीय स्वतन्त्र पार्टी रासपाले राखेको प्रशिक्षण कार्यक्रममा सांसदहरूको उपस्थिति न्यून देखिएको छ। रासपाका 182 जना सांसद मध्ये धेरै सांसद मात्र उपस्थित थोरै सांसद मात्रै उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। शनिबार ललितपुरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउनुभयो। वहाँले प्रशिक्षणमा अपेक्षित उपस्थिति नदेखिनुले संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको उल्लेख गर्नुभयो। पराजुलीले यसको पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी समेत दिनुभएको छ। प्रशिक्षण कार्यक्रम शुरूआतमा मात्रै भएको र आगामी दिनमा थप विशेष विषय समेटेर नियमित प्रशिक्षण सत्र सञ्चालन गरिने वहाँले जानकारी पनि दिनुभयो। वहाँले आगामी अधिवेशन र बजेटको व्यस्ततालाई ध्यानमा राख्दै केही शर्तहरू स्थगित गरिएको बताउनु भएको छ। सोही कार्यक्रममा सहभागी अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्रलाई समेट्ने गरी ल्याउने बताउनुभयो। समावेशी बजेट ल्याउने प्रयास भइरहेको बताउँदै वहाँले वैशाखको अन्तिमसम्म सिद्धान्त तथा प्राथमिकता जेठ 15 गते सरकारले बजेट ल्याउने स्पष्ट पार्नुभयो। पार्टीको वाचापत्रमा उल्लेख गरिएका विषयलाई समेटी बजेट आउने बताउँदै वहाँले बजेटमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने समेत उल्लेख गर्नुभयो। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर त्रास र राजनैतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड़ दिनुभएको छ। कानून दिवसका अवसरमा काठमाण्डुमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै वहाँले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गर्नुभएको हो। वहाँले न्यायपालिकालाई आज्ञाकारी बनाउने वा राजनैतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। कायम मुकायम प्रधान न्यायाधीश मल्लले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउनुभयो। विधिको शासन विरूद्ध हुने षड्यन्त्र विरूद्ध उभिने आँट र प्रतिबद्धता सबै सरकारवालाले देखाउनु पर्ने उहाँको तर्क छ। एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै विधिको हत्या गरेर गरिने कार्यले अन्तत निरंकुशता निम्ताउने स्पष्ट पार्नुभयो। यसैबीच नेपाल बार एसोसिएशनले संवैधानिक परिषदले प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गर्नु अनपेक्षित भएको बताएको छ। बारले विज्ञप्ति निकालेर न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्ने मनसाय राखेर परम्परा लत्याउँदै प्रधान न्यायाधीश सिफारिश गरिएको जनाएको छ। सरकारले सबै न्यायकर्मीलाई अध्यादेश र त्यसपछिका कदमले भयभीत बनाउने चाहना देखिएको भनी बारको दावी छ। प्रशासकीय अदालत श्रम अदालत वैदेशिक रोजगार न्यायाधिकरण लगायतमा कार्यरत सदस्यलाई राजीनामा दिन भनिएको दवाबले न्यायपालिकाको हुर्कमत लिने काम भएको बारको विज्ञप्तिमा उल्लेख छ। नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आउँदो बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक एन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता उपनेता राष्ट्रिय सभाका दलका नेता प्रमुख सचेतक सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी र बाँकी दुवै सदनका संसदीय समितिमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सांसदहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। प्रमुख सचेतक महराले सरकारले सांसदलाई उपेक्षा गरेको आरोप लगाउनुभयो। अध्यादेश मार्फत 1594 नियुक्ति खारेज गरेको सरकारले अहिले ती रिक्त पदहरूमा पदपूर्ति प्रक्रिया शुरू गरेको छ। शुक्रबार विश्वविद्यालयका उपकुलपतिहरूको लागि दरखास्त आह्वान गरेको सरकारले शनिबार थप निकायका लागि विज्ञापन गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष र सदस्य तथा सुरक्षण मुद्रण कोषको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो। शनिबार नै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि पनि विज्ञापन गरेको छ। सार्वजनिक निकायबाट राजनीतिकरण अन्त्य गर्न भन्दै अध्यादेश मार्फत पद खारेज गरिएकोले अहिले आवश्यक योग्यता खुलाएरै सरकारले यी निकायका लागि विज्ञापन गरेको हो। आवश्यक योग्यताका लागि कार्यविधि समेत जारी गरिएको छ। कार्यविधि अनुसार उपकुलपतिका लागि विद्यावारिधि गरेको हुनुपर्ने र दरखास्त दिने समय कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने योग्यता राखिएको छ। यता सुरक्षण मुद्रण केन्द्रको कार्यकारी पदका लागि भने आवश्यक शैक्षिक योग्यतासँगै तीसदेखि 60 वर्ष उमेरका व्यक्ति माग गरिएको छ। यस्तै दूरसंचार प्राधिकरणको अध्यक्षको हकमा सम्बन्धित क्षेत्रमा 10 वर्षको अनुभव भएको र चारजना सदस्यको हकमा कम्तीमा 7 वर्षको अनुभव भएको व्यक्तिलाई दरखास्तका लागि आह्वान गरिएको हो। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका हुन्। यो संख्या अनुमति लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढ़ी रहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1,07,40,00,000 रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसअघि सगरमाथामा वसन्तकालीन आरोहणका लागि विदेशी नागरिकले $11,000 रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेकोमा सरकारले यस वर्षदेखि बढ़ाएर $15,000 पुर्याएको छ। आगामी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्व भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्ड उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना रहेको हो। आइतबार भने देशका केही ठाउँमा छिटपुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। यसैबीच यस वर्ष मनसूनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन अनुसार यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ। विश्वका महासागरहरूको सतह दिनौ तातिँदै गएर अन्तत उच्च स्तरको नजिक पुगेपछि युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले गम्भीर चेतावनी दिएको छ। वैज्ञानिकहरूका अनुसार अहिलेको अवस्था सन् 2024मा देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम छ। यो तापक्रम वृद्धिले आगामी केही दिन वा हप्ताभित्रै नयाँ कृतिमान बनाउन सक्ने सम्भावना बलियो बनेको छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था वर्गेसले महासागरको सतह निरन्तर तातिँदै जानुले विश्व जलवायु प्रणालीमा ठूलो परिवर्तनको संकेत दिइरहेको बताउनुभयो। युरोपेली संघ अन्तर्गतको कोपरनिकस जलवायु परिवर्तन सेवाले अप्रेल महिनामा विश्वभर समुद्री तापक्रम क्रमशः बढ़दै गएको र यो हालसम्म मापन गरिएको दोस्रो सबैभन्दा उच्च स्तरमा पुगेको पुष्टि गरेको हो। विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्याधिक बढ़ेको छ, जसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सिर्जना गरेको छ। नेपाल पत्रकार महासंघ रूपन्देहीको आयोजनामा बुटवलमा शनिबारबाट शुरू भएको मीडिया मन्थन कार्यक्रममा सहभागी वक्ताहरूले बदलिदो संचार परिवेशसँगै आम संचार माध्यमहरू संकटमा परेको उल्लेख गर्दै मीडिया मर्चको आवश्यकता औलाएका छन्। समूहगत छलफलमा सहभागी संचारकर्मी मीडिया उद्यमी संचार विज्ञहरूले मीडियालाई दिगो बनाउन सहकार्य र मर्चको विकल्प नरहेको धारणा राखेका हुन्। सीमित विज्ञापन बजार बढ़दो संचालन खर्च डिजिटल प्लेटफर्मको प्रतिस्पर्धा र दक्ष जनशक्तिको अभावका कारण धेरै संचार माध्यम कठिन अवस्थामा पुगेको बताउँदै छलफलका सहभागीले सीमित स्रोत साधनमा दर्जनौ मीडिया संचालन हुँदा गुणस्तरीय सामग्री उत्पादनमा समेत असर परेको उल्लेख गरेका हुन्। मीडिया मर्चपछि आर्थिक भार घट्ने जनशक्ति तथा प्रविधिको साझा उपयोग गर्न सकिने समाचार सामग्रीको गुणस्तर सुधार हुने र प्रतिस्पर्धात्मक क्षमता बढ़ने बताउँदै उनीहरूले मर्चपछि बलियो संरचना निर्माण भई अनुसन्धानत्मक मूलक पत्रकारिता डिजिटल रूपान्तरण र पत्रकारिताको पेशागत सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्। स्थानीय सरकार तथा निजी क्षेत्रले पनि सक्षम र जिम्मेवार मीडियालाई प्रोत्साहन गर्ने नीति ल्याउनु पर्ने वक्ताहरूको सुझाव छ। तीन दिनसम्म चल्ने मीडिया मन्थन कार्यक्रमको पहिलो दिन शनिबार तीनवटा विषयमा समूहगत छलफल भएका छन्। संचारकर्मी, मीडिया उद्योगी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सम्बन्ध निकायका प्रतिनिधि सहभागी शनिबारको कार्यक्रममा कसरी बनाउने स्थानीय मीडिया, स्थानीय सरकार के गर्दैछन्, के गर्नुपर्छ, कसरी उभलाग्छ उद्योग व्यवसाय शीर्षकमा समूहगत छलफल भएको हो। मीडिया मन्थनको अन्तिम दिन राष्ट्रिय संचार सम्मेलन आयोजना गरिएको महासंघका जिल्ला अध्यक्ष दिनेश पाण्डेले जानकारी दिनुभयो। मेलमिलापकर्ताहरूलाई घर नक्सा तथा जग्गा विवाद सम्बन्धी प्राविधिक जानकारी दिने उद्देश्यले सिद्धार्थनगर नगरपालिकाको आयोजनामा एक दिने अन्तर्क्रिया कार्यक्रम भैरवामा सम्पन्न भएको छ। कार्यक्रममा नगरपालिकामा भवन तथा नक्सा शाखामा वरिष्ठ इन्जिनियर नवीन डुम्रेले भवन निर्माण गर्दा आवश्यक मापदण्ड, स्थानीय सरकार संचालन एन 2074ले प्रदान गरेका जिम्मेवारी लगायतका विषयमा प्रस्तुतिकरण गर्नुभएको हो। कार्यक्रममा नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक उमा अधिकारीले आगामी दिनमा नापी तथा मालपो सँग पनि समन्वय गरेर अन्तर्क्रिया गरिने बताउनुभयो। यस्तै नगरपालिकाको प्रशासन महाशाखाका प्रमुख तथा सूचना अधिकारी देवप्रसाद गेवालीले नक्सा बनाउनु र पास गर्नु फरक विषय भएकोले यसलाई सचेत रहन आग्रह समेत गर्नुभयो। उहाँले मेलमिलापकर्ताले वास्तविक केलाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा मेलमिलापकर्ता राजेन्द्र खड्का, देवी नेउपाने लगायतले बोल्नु भएको थियो। बैतुल्लाह खानले उत्कृष्ट बलिङ गर्दै 9 विकेट लिएपछि रूपन्देही क्रिकेट संघको आयोजनामा भैरवामा जारी पञ्चकिन्ना रूपन्देही सुपर लीग अन्तर्गत ए डिभिजनको शनिबारको खेलमा लुम्बिनी खुकुरी क्लबले शानदार जीत हाता पारेको छ। खुकुरीले बुटोल राइनोजमाथि 9 विकेटको शानदार जीत निकालेको हो। भैरवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निम्तो पाएको बुटोल राइनोजले निर्धारित 50 ओभर मध्ये 22 ओभर खेल्दै सबै विकेटको नोक्सानीमा जम्मा 72 रन बनाएको हो। लुम्बिनी खुकुरीले 9 ओभर 4 बलमा 1 विकेट गुमाएर 73 रन बनाउँदै सहजै जित निकाल्यो। प्रतियोगिताको विजेता टीमले 1,01,000 रूपियाँ र उपविजेताले 50,001 रूपियाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै म्यान अफ द सिरिजले 15,000, वेस्ट ब्याटर, वेस्ट बलर र उदयमान खेलाड़ीले जनही 5,000 र प्रत्येक खेलको म्यान अफ द म्याचले 1,200 रूपियाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताउनुभयो। यिनै हालखबरसँगै हामी हालखबरको अन्त्यमा आइपुग्यौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षकहरू पुनः एकपटक। रासपाको प्रशिक्षणमा सांसदहरूको सहभागिता कम भएकोमा संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि। पार्टीको वाचापत्रलाई न्याय गर्ने गरी बजेट आउने अर्थमन्त्री वाग्लेको भनाई। न्यायपालिकाका कुनै पनि प्रकारको प्रभावबाट मुक्त हुनुपर्नेमा कायमोकायम प्रधान न्यायाधीश मल्लको जोड़। प्रधान न्यायाधीश सिफारिशमा अनपेक्षित भएको बार एसोसिएशनको टिप्पणी। एमाले गठन गर्यो 21 सदस्यीय संसदीय बोर्ड। रिक्त सार्वजनिक निकायहरूमा पदपूर्ति प्रक्रिया शुरू। कार्यविधि बनाएरै विज्ञापन। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैले लिए अनुमति। सोमबार राति र मंगलबार बिहान मुलुकका विभिन्न भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना। बुटोलमा 3 दिने मीडिया मन्थन तथा राष्ट्रिय संचार सम्मेलन शुरू। मीडिया मर्चको विकल्प नभएकोमा सहभागीहरूको जोड़। अत्याधिक ताप्दै समुद्र, अर्को वर्ष अहिलेसम्मकै तातो वर्षको रेकर्ड तोड़िने चेतावनी। सिद्धार्थनगरका मेलमिलापकर्तालाई जग्गा विवाद सम्बन्धी अभिमुखीकरण। र पञ्चकन्या रूपन्देही सुपर लीगमा बौतुल्लाको 9 विकेट सँगै खुकुरीको जीत। अहिलेलाई साँझ 7 बजेको हालखबर सकियो। सूचना, सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय पण्डको जीवनी कवितालाई सत्सङ्ग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
1: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्रांगण, अध्यक्ष मैनादेवी भण्डारी।
2: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मृगी लागेमा उदास भइरहने, जीवमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जीव दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806211।
5: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
11: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
10: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
11: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतेसम्म।
10: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
11: उपचार हुने मुख्य समस्याहरू:
10: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
11: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
10: पोलेर टाउको कपाल गुमेको,
11: एसिड आक्रमण वा विस्फोटनमा परिजलन भएका,
10: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।
11: विशेषता:
10: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
11: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
10: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9840523555।
12: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
13: हाम्रा सेवाहरू:
12: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
13: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
12: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
13: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
12: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
14: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
15: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
16: नयाँ वर्षको शुभकामना। नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य, संचालक समिति, सल्लाहकार, लेखा समिति, कर्मचारी एवं देश विदेशमा रहनुहुने समस्त नेपाली जनमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष अर्जुन बस्याल तथा पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा 15 कोटी हवा रूपन्देही।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज कानून दिवस, सरकार र न्यायालय बीचको दूरी बढ्दै दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न न्यायाधीशलाई कायम मुकायम प्रधान न्यायाधीशको आह्वान।
1: नेपाल बार एसोसिएशन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
0: सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने, सबै सरोकारवालालाई सहयोग गर्न सरकारको आग्रह।
2: पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म एक हप्ता चल्ने।
0: युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले महासागरहरूको सतही तापक्रम हालैको उच्च विन्दुमा रहेको चेतावनी दियो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ पदमा नियुक्तिका लागि दरखास्त आह्वान।
3: आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
0: र हर्मुजमा जारी तनाव रोक्न रूस र साउदी अरबका विदेश मन्त्रीद्वारा कूटनीतिक पहल शुरू। एक दिवसीय अभ्यास खेलमा स्कटल्याण्ड डीएएस नियमका आधारमा नेपालको ए टोलीसँग 9 रनले पराजित।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: भ्रष्टाचारको मुहान राजनैतिक दलहरूको अपारदर्शी वित्त पोषण हो भन्ने कुरामा दुविधा छैन। अब चुनाव लड्न अर्बौं रूपियाँ अवैध स्रोत संकलन गर्ने परिपाटीको अन्त्य हुनुपर्दछ। तब सत्तामा पुगेपछि त्यसलाई उठाउने कामै नेता केन्द्रित हुनुपर्ने बाध्यताबाट नेताहरू मुक्त हुनेछन्। नीतिगत भ्रष्टाचारको वैधानिक बाटो बन्द हुनेछ। यो सरकारले आफ्नै र अन्य दलहरू र नेताहरूको आमदानी तथा खर्चको अनिवार्य अडिट र त्यसको वास्तविक विवरण सार्वजनिक गर्ने आँट गर्न सक्यो भने मात्र सुशासन सम्भव हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा आज काठमाण्डुमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो। जतिसुकै काम गरे पनि त्यो संविधानको विरूद्ध छ भने क्रान्ति वा परिवर्तन नहुने भन्दै आफ्नो अधिक समय अधिकारका लागि लड्दैमा बितेको उल्लेख गर्नुभयो।
1: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्याय कर्मीलाई आज यहीँबाट आह्वान गर्छु। अन्यायको लडाई लडे कानून व्यवसायी हुँदादेखि लडाई अझ बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहानी लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएशन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
5: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अस्ति बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने 7 दशक पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरेको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएकी मल्ल र वहाँ पछिका न्यायाधीशहरू कुमार रेग्मी, हरि र प्रसाद भुइँयालाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरेको थियो। त्यसको दुई दिनपछि आज भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नोखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भई र निर्देशकका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। न्यायपालिका प्रति जन आस्था बढ़ाउन सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्नुपर्ने उहाँको भनाइरहेको छ। नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन महरक अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता उपनेता राष्ट्रिय सभाका दलका नेता प्रमुख सचेतक सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहनेछन्। बाँकी 15 सदस्यहरूमा प्रतिनिधि सभाका 10 राष्ट्रिय सभाका 4 र संयुक्त समितिका 2 गरी कुल 16 संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू संयोजक रहने गरी संरचना तयार गरिएको सांसद साजिता सिद्दिकीले जानकारी दिनुभयो।
6: अनि त्यसमा चाहिँ अब संसदीय दलका नेता उपनेता सचेतक प्रमुख सचेतक लगायत सानसानो समितिहरू छ, त्यो समितिको प्रमुखहरूलाई पनि राखेको अवस्था चाहिँ छ। जम्मा 21 जना हुनुहुन्छ, सदनमा पनि प्रतिपक्ष छ। त्यस कारणले त सरकारलाई खबरदारी गर्ने काम पनि हामीले गर्नुपर्छ। सरकार चाहिँ गलत बाटोमा जाँदैछ कि अथवा गलत काम गर्दैछ कि भन्ने खबरदारी पनि गर्नुपर्छ। त्यो कामहरू पनि अहिले लगभग हामी प्रतिपक्ष त एकदमै काम गर्नको लागि बलियो आधार बेस हुन्छ नि हजुर, त्यो बेसमा काम गर्नको लागि पनि यो बोर्ड हो।
5: नेपाली कांग्रेसले 15 महाधिवेशनलाई लक्षित गर्दै देशभरका 6,743 ओडामा क्रियाशील सदस्यता डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने कार्य तीव्र भएको अघि बढ़ाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको हो। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले अहिलेसम्म करिब 1,00,000 भन्दा बढ़ी सदस्यले अध्यावधिक गराइसकेको सीआईएनलाई बताउनुभयो।
7: अहिले यो अब हामी विस्तारै के गर्दैछौँ भने अब जसको मोबाइलबाट पनि आफ्नो 83 सदस्यले आफ्नो मोबाइलबाट पनि गर्न सक्ने, क्षेत्रीय कार्य समिति र वडाले पनि गर्न सक्ने, अलिक प्रायोरिटी वडाले गर्न सक्ने गरी पनि विकास हुँदैछ। हाम्रो अहिले वडा र क्षेत्रमा एकदम तदारुख काम भइरहेछ।
5: पार्टीको निर्णय अनुसार सदस्यता अध्यावधि कार्य जारी राखे पनि पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूह यो प्रक्रियामा सहभागी भएका छैनन्। सो समूहले 15 महाधिवेशनको लागि सदस्यता अध्यावधि भइरहेको जिकिर गर्दै गगन थापा नेतृत्वको कार्य समितिले गराएको अध्यावधि स्वीकार नगर्ने अडान लिइरहेको छ। अनियमितता कृत्यमा मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता साप्ताह चलाउन लागि हो। दैनिक उपभोग्य सामग्रीको अस्वाभाविक मूल्य वृद्धि रोक्न अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले सीआईएनसँग बताउनुभयो।
2: नेतालाई चाहिँ जानकारी लिन राम्रो हुने पछि भयो होइन, त्यो हुँदाखेरि पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म एक हप्ता चल्ने, मलाई त के लाग्छ भने हिजो मात्र त्यसको जानकारी प्राप्त भयो। हामीले विभिन्न निकायहरू सम्बन्धित निकायलाई परिपत्र पनि गरिसक्यौं। अब यसमा हामी 3 पक्ष हेरौं न, एउटा हामी नियामक निकाय सरकारी निकायहरू जहाँ जहाँ जो जसले यो जिम्मेवारी लिनुभएको छ अनुगमन गर्ने जिम्मा लगायत होइन उहाँहरू, अर्को चाहिँ त्यो विभिन्न चीज वस्तुहरू सेवाहरू बिक्री गर्ने पक्ष व्यवसाय

0: सशक्तिकरणप्रति र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको प्रधानमन्त्री त्रिको सचिवालयले जानकारी दिएको छ। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सकिने जानकारी दिएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो। सूचना जारी भएको 15 दिनभित्र ललितपुरको पुलचोक स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कार्यालयमा दरखास्त दिन सकिने भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
1: सहकारी ऐन 2074 दफा 103(9) बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य सम्बन्धी पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ र त्यसका लागि यो आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
0: विश्वका विभिन्न मुलुकमा फैलिएको हन्टा भाइरस नेपाल आइपुग्ने जोखिम तत्कालका लागि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हन्टा भाइरस संक्रमित व्यक्तिहरू धेरै लामो समयसम्म र अत्यन्त नजिकको सम्पर्कमा रहँदा मात्र सर्ने चिकित्सकहरूको भनाइरहेको छ। नेपालमा आउने जोखिम कम भए पनि सावधानी अपनाउन भने मातहतका निकायमा भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
2: हाम्रो चाहिँ इन्टरनली मात्रै हाम्रो टिम छ नि, हेल्थ डेस्कको टिमहरू, उहाँहरूलाई चाहिँ अब अलिअलि जानकारी चाहिँ गराइएको छ। त्योभन्दा बेग्लै चाहिँ अरू केही भएको छैन म्याम। अब जस्तो अब अहिलेको चाहिँ नेपालको केसमा कुरा गर्यो भने त्यति धेरै जोखिमको अवस्था चाहिँ होइन, होइन। अब तै पनि यो डब्ल्युएचओको सिआरओको जुन डब्ल्युएचओ सिआरओ अफिस छ दिल्लीले, अब त्यो दिल्ली अफिसले पनि चाहिँ यसको जोखिमको बारेमा चाहिँ केही न केही कुराहरू चाहिँ आउँछ होला, अहिलेसम्म गरिसकेको अवस्था छैन। त्यो आधारमा चाहिँ हाम्रो दक्षिण एसियाका देशहरू तयारी अवस्थामा बस्ने हुन्छ। तर अब अहिले चाहिँ हामीले हाम्रा हेल्थ डेस्कका साथीहरूलाई चाहिँ जस्तो यो हन्टा भाइरसको चाहिँ जुन लक्षणहरू छ, रुगा खोकी अथवा चाहिँ श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरू आयो भने चाहिँ अलि बढी ध्यान दिएर हेर्नु, उहाँलाई सोध्नु कहाँबाट आएको भन्ने खालको कुरा चाहिँ गरिसकेको अवस्था छ। तर कारण जे छ, खास गरी यो मुसाहरूबाट सर्ने कुरा हो। अब यो चाहिँ अब यहाँको मुसामै पाइन्छ र मुसाहरूबाटै मुसाहरू अथवा त्यस्ता रोडेन्टहरूभन्दा टाढा बस्छ भनेर अब अहिले नै भन्ने अवस्था छैन, होइन। तर चाहिँ अब खास गरी जहाँ फैलिएको छ त्यो फैलिएको ठाउँहरूको मानिसहरू चाहिँ मुसा घरको यो लगायतबाट टाढा र नि सरसफाइमा चाहिँ अलिगढी ध्यान दिने, होइन, फोहोरहरू यो खेतीपातीमा काम गर्दाहरू पनि अलिगढी चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू चाहिँ आम नागरिकहरूलाई जानकारी गराइन्छ त्यस्तो अवस्थामा।
0: साझा खबरमा अब विदेशका खबर। रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे कूटनीतिक छलफल अघि बढ़ाएका छन्। रूसका विदेश मन्त्री र साउदी अरबका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको रूसी विदेश मन्त्रालयले जनाएको छ। वार्ताका क्रममा दुवै पक्षले क्षेत्रीय तनाव पुनः बढ़न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। साथै दीर्घकालीन र स्थायी समाधानका लागि निरन्तर कूटनीतिक संवाद र आपसी सम्पर्कलाई अघि बढ़ाउन आवश्यक रहेको विषयमा सहमति जनाएको छ। दुवै मन्त्रीले हर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ।
3: सर्लाही जिल्ला सहित तराई मधेसका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित। धानपछि सुर्ती र त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किए। रिपोर्टसँगै नेपाल भाषाका गीत संगीतमा आकर्षण बढ़ेपछि लगानी कम, विशेष सम्वाद सहितको शनिवार्य विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा

0: कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: रामे, यो के चलाएको हो? यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
4: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: भारी अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मौसम सम्बन्धी खबर। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बादल लागेर केही स्थानमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा अहिले पनि पानी परिरहेको छ। त्यस्तै गरी थोरै स्थानहरूमा कोशी प्रदेशको तराईका भूभाग मा एक दुई स्थानमा अहिले पनि मेघ गर्जन सहित चट्याङ र मध्यम खालको पानी परिरहेको छ र आज राति पनि पानी पर्नेछ। उच्च पहाड़ी हिमाली क्षेत्रमा भने हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
7: बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा चाहिँ अहिले अब यो गर्दन चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ होइन। अहिलेलाई अब बेलुकाको कुरा गर्दाखेरि चाहिँ बेलुकालाई अब बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा चाहिँ भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको अब वर्षा हुन सक्ने सम्भावना रहन्छ होइन। त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत त्यसको तराई भूभागको चाहिँ एक दुई स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित हल्का वर्षाको चाहिँ सम्भावना रहेको छ। भोलिलाई पनि हजुर, अब कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागहरूमा भोलिलाई पनि सम्भावना छ होइन। र बाँकी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्कासम्मको वर्षाको सम्भावना छ। प्री मनसुन भयो, अब यो सँगसँगै अब मेघगर्जन चट्याङ होइन त्यो सम्भावना चाहिँ रहन्छ।
6: तराई मधेसमा मकै खेती खासै प्राथमिकतामा पर्दैन, तर पछिल्लो समय सर्लाही जिल्लासहित तराईका विभिन्न जिल्लाहरूमा मकै खेतीतर्फ आकर्षण बढ़िरहेको छ। पहिले धान, त्यसपछि सुर्ती, त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किएका छन्। यो वर्ष बेमौसमी वर्षाले भने 30% उत्पादनमा क्षति पुर्याएको अनुमान छ।
8: सर्लाही जिल्लाका बर्थवा नगरपालिका र बागमती नगरपालिकालाई समेटेर मकै सुपर जोन घोषणा गरेपछि यहाँका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। यहाँ करिब 9,248 हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ, तर यस वर्ष बेमौसमी वर्षाले मकै बालीमा क्षति पुर्याएपछि किसानलाई लगानी उठाउने चिन्ता बढ़ेको छ। किसान स्टिक सेक
9: त्यहाँ पानी नै खराब पनि आयो, अब उडाएर मकै झाल्यो, मकै झालेपछि अब पानी परिरहन्छ, बेला बेलामा गएर मकैहरू सबै पानीले कुहेर अनि नोक्सान भयो।
8: मकै खेती सुपर जोन क्षेत्रमा मात्र होइन जिल्लाभरि फैलिएको छ। किसानहरूले नगदे बालीका रूपमा मकै रोजेका छन्, तर रोपाईको समयमा परेको वर्षाले ढिला भएको थियो भने अहिले भित्राउने बेला पनि पानीले समस्या थपेको किसान रोजादिन मनसुर बताउनुहुन्छ।
9: मकै रोप्ने बेला पानी पर्यो, अब मकै
10: खै भात्ने बेलामा पानी परिरहेछ कसरी छन्क्याउन भनेर फेरि चिन्तामा हामीहरू बसिरहेछ।
11: पछिल्लो समय दैनिक जस्तो परेको वर्षाले खेतमै पाकेर तयार भएको मकै बालीमा ठूलो क्षति पुगेको छ। किसानहरू लगानी जोगाउने चिन्तामा छन्। किसान श्याम भक्त मैनाली:
10: मकै ढलेर साफ छ, खेतहरूको जोताइ अति नगे, किसानले कसरी उपाय के उपाय बाँच्ने, के क्षतिपूर्ति पाउँछ होला, कसले के दिन्छ यसको उपाय?
11: धान काटेपछि एकै समयमा मकै रोपिएको थियो, जसका कारण अहिले एकै पटक जस्तो मकै भित्राउने अवस्था आएको छ। तर भिजेको मकैलाई बजारमा राम्रो मूल्य नपाउँदा किसान थप मारमा परेको मकै उत्पादन गर्ने किसान सुभद्रा मैनालीको दुखेसो छ। नेपाल कृषि प्रधान मुलुक भए पनि मल खाद गुणस्तरीय बिउ सिंचाईको अभाव अझै समस्या बनेको छ। त्यसमा पनि बेमौसमी वर्षाले किसानलाई दोहोरो मारमा पारेको छ। सुपर जोन कार्यक्रमका प्रमुख डाक्टर सुरेन्द्र यादवका अनुसार यस वर्षाले करिब 30% क्षति पुर्याएको अनुमान गरिएको छ। किसानहरू सरकारको राहतको पर्खाइमा छन्। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल भाषाका गीत संगीतमा आकर्षण बढे पनि लगानी कम।

0: छ।
1: शनिबार विशेष बाँकी नै छ, सीआईएन को साझा खबर सुन्दै गर्नु होला।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी फास्ट स्पीड सब अस्त्र को शक्ति बोखे 200 Mbps को इंटरनेट अब 3 महीना का लगी 3300 रुपया में साथ में IPTV 250 प्रति महीना बुकिंग को लगी 9800100477 शर्तहरू लागू होने। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारीय विशेष। पछिल्लो समय नेपाल भाषाका विभिन्न गीत संगीतहरू बजारमा पाइएका छन्। भाषाभाषीका गीतमा नयाँ पुस्ताको उत्साह देखिए पनि पुराना सर्जकमा भने अझै निराशा देखिन्छ। गायिका बुनु श्रेष्ठ नयाँ पुस्ताको उत्साहसँगै समुदायले त्यस्ता गीत संगीतको अपनत्व गर्न सक्नुपर्ने बताउनुहुन्छ।

0: अचम्मै लाग्यो मलाई यति धेरै बज्यो रेडियोहरूमा होइन यति धेरै फरमाइस आउने गीतहरू त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा पपुलरै थियो सँगसँगै फेरि यता आधुनिक ट्राई गरे आधुनिकमा पनि त्यत्तिकै के राम्रो के धेरैले मन पराउनु भयो त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले
1: अहिलेको पुस्तामा भाषा भाषीसँग जोडिएका गीत संगीतमालाई सुन्ने त्यसमा लगानी गर्ने आफ्नो भाषाको गीतको संरक्षण गर्ने विषय कस्तो पाउनु चाहिँ अहिले
0: कमै छ होइन मान्छे कमै छ अब मलाई थाहा भएन अब सायद त्यसको प्रतिफल अब आर्थिक रूपमै हुँदैन भन्ने सोचेर हो या किन हो तर मलाई चाहिँ इच्छा लाग्यो होइन एउटा भए पनि अब एउटै मात्रै त होइन अरू पनि गर्दैछु होइन अब आउँछ होला सायद चाँडै नै तर गर्नुपर्छ एउटा जिम्मेवारी फिल भएर होइन एउटा भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि एउटा इटा भए पनि थपिन्छ कि अब सबैले यसमा किन लगानी गर्ने त रिटर्न नै छैन भने भनेर पछि हटेर त त्यो त लोप भएर जान्छ नि त अनि त्यो हिसाबले पनि मैले चाहिँ गरे हो त्यो काम
1: चाहिँ
0: जिता

0: यसको नेपाली चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमीले उसलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको घाम भने पनि हुन्छ, सरसर चल्ने बतास भने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ। यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझ्दैको कारणले होला सायद अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न। जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुमार, उहाँले जब नेवारी गीत गाउनुभयो अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हित भइरहेको छ नि, यसले पनि धेरै टेवा दिइरहेछ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ दसवटा रेकर्डिङ गर्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ, त्यसको रिटर्न आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
0: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? कुरा गरिरहेको नेपाल भाषाका गीतहरूका लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ? अहिले
1: धेरै छ, धेरै छ, मेरो बच्चा पनि होइन भनौँ, मेरो छोरा छ,
0: अहिले चाहिँ नेपाल भाषाका गीत संगीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु भएको छैन,
1: सृजना त कमै छैनै चाहिँ
0: नभनौँ,
1: सीमित छ होइन, अलिक बढाउन पर्यो आफ्नो जीवनकालमा, यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस्, आफ्नो भाषाको लागि पनि केही छोडेर जानुहोस् भन्न चाहन्छु।
0: दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ? समुदायले चाहिँ कसरी लिन्छ?
1: अब मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि, अब त्यो त्यसरी भन्नु त मन थिएन तर पनि भन्छु आज होइन, धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि, एउटा सपोर्ट नगरिदिने होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ। अनि हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ नि, म त एकदमै निराश भयो त्यो गीतबाट होइन,
0: एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने
1: अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ, कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ कि त्यो।

कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र माओवादीको डर मुक्त भएर न्यायाधीशहरूलाई काम गर्न आह्वान गर्नुभएको छ। एमाले संसदीय दलको बैठकले सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। अनियमितता नियन्त्रण गर्नको लागि सरकारले पर्सीदेखि देशभर विशेष अभियान संचालन गर्ने भएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ र रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धिको कूटनीतिक छलफल अगाडि बढ़ाएका छन्। अवस्थ आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। सामुदायिक सूचना नेटवर्क CIN ले देशभरका सामुदायिक रेडियोहरूमा प्रसारण हुने गरी हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन हुनुहुन्छ। यहाँ हार्दिक स्वागत छ। निर्वाचित भएर आइसक्नु भएपछि फेरि आउने जाने दोहोरो चलिरहेको छ कि होइन? जितिसकेपछि आए अहिले यतितिर अल्झिरिनु परिरहेको छ भन्ने
2: छैन? म भर्खरै 4-5 दिन मात्रै भएको छ, जिल्लातिर पुगेर आएको छु।
1: जिल्ला आएर जितिसकेपछि काठमाडौँ आउनुभयो, त्यसपछि फेरि फर्केर
2: झर्केर पुनः भर्खरै आएको छु।
1: के छ जनताहरूको अथवा मतदाताहरूको प्रतिक्रिया के छ तपाईँलाई उहाँहरूले जिताउनु भयो?

0: यति बेला रातिको 8 बज्यो।
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाएपछि क्या हो?
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
1: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
14: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार, विज्ञापन हो।
15: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
16: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
15: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
16: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
15: ए हो र बाबु।
16: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
15: ए
16: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
15: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
17: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड। मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
18: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नववर्ष 2083 को पावन अवसरमा
1: हाम्रा समस्त विद्यार्थी, व्यवस्थापन समिति, अभिभावक, शिक्षक, कर्मचारी एवं प्याप्सन तिलोत्तमामा आबद्ध सम्पूर्ण शैक्षिक एवं बौद्धिक व्यक्तित्व तथा देश विदेशमा रहनुहुने समस्त नेपाली जनमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष दीपक गौतम तथा प्याप्सन तिलोत्तमा परिवार।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
9: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
11: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
11: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
11: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
11: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
14: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9852409034। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 फिटी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुलिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
4: त्यही बाबा म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बचेँ भनेको छ नि। म
5: रामराजीपुर कलिम्पुर भन्छन् तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काते कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
6: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9850709934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9850509034।
7: नयाँ वर्षको शुभकामना।
8: नववर्ष 2083 को पावन अवसर में हमारा संपूर्ण विद्यार्थी व्यवस्थापन समिति अभिभावक शिक्षक कर्मचारी शुभचिंतक एवं देश विदेश में रहनुहुने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्राचार्य कमल कोइराला तथा अध्यक्ष कुम बहादुर बयम्बू नमूना बोर्डिंग स्कूल चिलकमा 10 बेमरी रूपन्देही।

0: नववर्ष 2083 को पावन अवसर में हमारा संपूर्ण शेयर सदस्य, संचालक समिति, सलाहकार, लेखा समिति, कर्मचारी एवं देश विदेश में रहनुहुने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष लीला पन्त तथा नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड केउलानी रूपन्दे
2: ए बाबु हतियार छ टच बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: हेलो
6: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउँ है। ए नानी छोरी।
1: हजुर।
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
1: लो त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर।
1: हजुर,
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भने रहेछ, के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नयाँ वर्षको शुभकामना।
8: नववर्ष 2083 को पावन अवसर में हमारा संपूर्ण ग्राहक वर्ग, शुभचिन्तक एवं देश विदेश में रहनुहुने समस्त नेपाली जन्म सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। प्रोपराइटर कृष्ण रसाईली, मनकामना सुनसादी पसल, चिलोतमा एक ड्राइवर टोल चोक रूपन्देही। हामी कहाँ आधुनिक तथा जुनसुकै डिजाइन में सुन र चाँदी का गहनाहरू ग्यारेन्टी का साथ बनाइन्छ। साथै विवाह लगायत का जुनसुकै शुभ कार्य सुन लगायतका गर गहनाका लागि सधैँ सम्झिनुहोला है, मनकामना सुन स्वादी पसल, सुरतमा एक ड्राइभर टुल्छु।
9: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: पूर्णले देख्ने ठाउँमा राख्थे, त्यसले आफै कुरो बुझ्छ।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानु भयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
3: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
3: के रे नानी, त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
4: ए हो र?
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौं।
12: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ज्योतिष शास्त्रमा विश्वास गर्ने धार्मिक एवं बौद्धिक जगत आध्यात्मलाई सर्वोपरि ठान्ने हाम्रा सम्पूर्ण भक्तजनहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। युवा ज्योतिषी आचार्य बद्री प्रसाद भट्टराई, श्री गणेश ज्योतिष तथा वास्तु सेवा केन्द्र तिलोत्मा 5 मडिग्राम रूपन्देह, साथै हामी कहाँ शास्त्रीय विधिमा आधारित रही ग्रह गोचर सम्बन्धी सम्पूर्ण जानकारी, चिना टिपन कुण्डलीको निर्माण, घर उद्योग र व्यवसायको वास्तु परामर्श साथै सम्पूर्ण ज्योतिषीय परामर्श प्रदान गरिन्छ। मोबाइल 98-6-19-95-107 र 97-46-98-621। साथै हामी कहाँ अनलाइन मार्फत पनि सेवा प्रदान गरिन्छ।

0: नयाँ वर्ष 2083 को पावन अवसरमा यस कुञ्ज पार्कलाई माया गर्ने सम्पूर्ण महानुभावहरू, तिलोत्तमा नगरवासी, कुञ्जलापुर निवासी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष लोकपुन, सचिव मोहनसिंह राणा, कोषाध्यक्ष धनेन्द्र पौडेल तथा कुञ्ज पार्क रात्रिकालीन उद्यान व्यवस्थापन समिति परिवार, तिलोत्तमा छ कुञ्जलापुर रूपन्देही।

0: नव वर्ष 2083 को पावन अवसरमा
1: हाम्रा सम्पूर्ण उपभोक्ता सल्लाहकार सञ्चालक समिति कर्मचारी लगायत देश विदेशमा रहनुहुने समस्त आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष यज्ञ गैरे तथा करैया मकरहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार तिलोत्तमा 8-4 नम्बर रूपन्दे
2: शान्तिको आवाज रेडियो लुम्बिनी।

यस गुरुकुल एजुकेशनमा आबद्ध हाम्रा सम्पूर्ण सदस्य साथीहरू शिक्षाविद, बौद्धिक जगत, व्यवहारिक तथा समय सापेक्ष ज्ञान आर्जनमा क्रियाशील विद्यार्थी भाइ बहिनीहरूमा नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एमजी कृष्ण श्रेष्ठ तथा गुरुकुल एजुकेशन परिवार मणिग्राम तथा बुटोल फाइनान्स लाइन।

0: अब त दुई चार दिन नदेख्दा नि नेस्रो लाग्ने भइहालेछ।
1: बानी पार्नुपर्छ।
0: किन?
1: अब त भेट पनि कहिले हुँदैन, ठाउँ छोडेर जान लागेको।

0: different relationship.
1: Khulduli.com. Ma Dr. Khem Karki ko saath.
0: Generation gap. Hai na pai huncha bhaneko. Oh no, tension career ko confusion education ko.
1: Khulduli.com. Ma Dr. Khem Karki ko saath.
0: Tragedy attraction.
1: Khulduli. Harek din. बेलुकी 9 बजे नमस्कार हामी khulduli.com को श्रृंखलामा छौं थुप्रै श्रृंखलाहरूमध्ये आजको श्रृंखलामा हामी नयाँ विषयवस्तुमा तपाईहरूसँग छलफल गर्दैछौं कुराकानीहरू गर्दैछौं हामी khulduli.com तपाईहरूले वर्षौंदेखि रेडियोबाट सुनिराख्नु भएको छ लाखौं लाख श्रोताहरूले सुनिराख्नु भएको छ 100 भन्दा बढी एफएम स्टेशनबाट यो कार्यक्रम यहाँहरूको सामु आइराखेको छ र युट्युबमा फर्सी नेटवर्क भन्ने युट्युबबाट तपाईँहरूले हामीलाई हेर्दै हुनुहुन्छ हामी लाखौंमा होइन करोड़ौं दर्शकहरूको बीचमा हामी khulduli.com को कार्यक्रम मार्फत तपाईँहरूसँग कुराकानीहरू गरिरहेछौ तपाईँहरूसँग हामी छलफल गरिरहेछौ र तपाईँहरूको मनको खुल्दुलीहरूलाई मेटाउने कोशिश गरिरहेछौ त्यसको वैज्ञानिक उत्तरहरू खोजिरहेछौ र आजको श्रृंखलामा पनि हामी एकदमै तपाईँहरूको महत्वपूर्ण खुल्दुली जुन खुल्दुली धेरै धेरै व्यक्तिहरूमा हुन सक्छ त्यसको जवाफ पाउन सक्नु भएको छैन आज हामी त्यो विषयवस्तुसँग सम्बन्धित त्यो व्यक्ति नै त्यो त्यो समुदायको एउटा प्रतिनिधित्व हुने गरी हामीसँग एकजना व्यक्तित्व हामीले निम्ता गरेका छौं र आज हामी यौनिक अल्पसंख्यकहरू भनेर जुन तपाईँहरूले सुनिराख्नु भएको छ नि शब्द त्यो भनेको के हो त्यो कस्तो समुदाय हो उहाँहरूको चाहिँ यौन यौनिकता कस्तो हुन्छ यौन जीवन कस्तो हुन्छ कसरी उहाँहरू चाहिँ समुदायमा बसिराख्नु भएको छ व्यवहार गरिराख्नु भएको छ योसँग सम्बन्धित तपाईँहरूको थुप्रै खुल्दुलीहरू हुन सक्छ हाम्रो सुझाव पेटिकामा अथवा सुझावमा पनि तपाईँहरूले धेरै धेरै त्यस्तो सुझावहरू पनि दिनुभएको छ कतिपय चाहिँ फेसबुकमा मेसेन्जरमा पनि साथीहरूले चाहिँ फ्रेन्ड रिक्वेस्ट गर्दाखेरि कुराकानीहरू गर्दाखेरि पनि म त यस्तो हो मलाई त यस्तो मनपर्छ भन्ने कुराहरू पनि गर्नुभएको छ त्यसैले यो सबै चीजहरूको उत्तरको लागि हामीसँग एकजना साथी हुनुहुन्छ उहाँलाई khulduli.com स्वागत गरौं स्वागत छ र यहाँको परिचय पनि यहाँ आफैले दिँदाखेरि चाहिँ उपयुक्त हुन्छ त्यसैले परिचय पनि दिन
2: नमस्ते मेरो नाम सिमरन सेज म चाहिँ आफूले आफूलाई ट्रान्सजेन्डर महिला भनेर पहिचान गराउँछु र मेरो प्रनाउन्स सी हर म अहिले हाल चाहिँ यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु र विगत तपाईँको 9 वर्षदेखि यही समुदायसँग प्रत्यक्ष सरोकार राख्दै यहाँ हाम्रै समुदायको चाहिँ वकालत मानवाधिकारको क्षेत्रमा काम गरिरहेको छु
1: तपाईँले आफूलाई ट्रान्सजेन्डर भन्नुभयो त्यो के हो त्यहीँबाट सुरु गरौँ न
2: अब ट्रान्सजेन्डर भनेको के हो भनेर बुझ्नको लागि हामीले हाम्रो शरीरको यौनाङ्ग मन र दिमागलाई बुझ्न एकदम जरुरी छ अब ट्रान्सजेन्डर भन्नाले सामान्य हिसाबमा भन्नुपर्दाखेरि तपाईँ जन्मिँदाखेरि जुन चाहिँ यौनाङ्ग लिएर जन्मिन्छौ अब तपाईँको यौनाङ्ग लिङ्ग लिएर जन्मियो भने हामी बालक भन्छौ योनि लिएर जन्मियो भने हामी बालिका भन्छौ पनि बढ्ने क्रममा समाजले त्यो यौनाङ्गको आधारमा एउटा सामाजिक भूमिका तोकिदिएको छ नि सर होइन जस्तो कि छोरा मान्छे भएपछि यो प्रकारको हुनुपर्छ छोरा मान्छेको भूमिका यस्तो यस्तो हुन्छ छोरा मान्छेले गर्नुपर्ने कार्यहरू यो हो छोरा मान्छेको हाउभाव यस्तो हुन्छ अथवा छोरी मान्छेको हाउभाव यस्तो हुन्छ भनेर एउटा भूमिका तोकिदिएको छ नि त होइन त्यो भूमिकामा अघि जन्मिएका ती बालक अथवा बालिका चाहिँ यौनाङ्ग जुन दुईटा खुट्टाको बीचको यौनाङ्ग हुन्छ पुलिङ्ग र स्त्रीलिङ्ग लिएर जन्मेका बालक बालिका हुर्कने बढ्ने क्रममा त्यो इंगित गरिएको यौनाङ्गको भन्दा फरक लैङ्गिक पहिचान राख्ने व्यक्तिलाई चाहिँ हामी ट्रान्सजेन्डर भन्छौ है जस्तो कि मेरो कुरा गर्नु पर्दाखेरि म बालक भएर जन्मेको मेरो दुईटा खुट्टाको बीचमा जन्मिँदाखेरि यौनाङ्ग लिङ्ग नै थियो अनि समाजले मेरो परिवारले लिङ्गकै आधार त्यो यौनाङ्गकै आधारमा मलाई छोराको नामकरण गरिदियो नवीन सेक्सन राखिदियो जतिखेर मलाई म को हो भने पनि थाहा थिएन होइन र समाजले देखिएको बुझाइएको हाम्रो समाजमा बुझाइएको पढाइएको पहिलेदेखिबाट दुईटा खुट्टाको बीचमा यौनाङ्ग भएको जुन चाहिँ यौनाङ्ग हुन्छ त्यसको आधारमा नामकरण गरिदिने र त्यो अनुरूपको चाहिँ हामीले समाजको एउटा अपेक्षा चाहिँ पछि गएर यो पुरुष बन्छ होइन यसले वंश अगाडि बढाउँछ बाहिरको काम गर्छ समाजले दिएको एउटा प्रेजेन्टेसनको एउटा भूमिका छ नि त्यो भूमिकामा ऊ फिट हुन्छ र एउटा पुरुष कहलिन्छ भनेर सोचिएको थियो मेरो परिवारले पनि समाजले पनि आफन्तले पनि तर हुर्काउने बढ्ने क्रममा मेरो एजमा पुगेपछि जुन हामीसँग शारीरिक मानसिक भावनात्मक विकास हुन्छ नि शारीरिक यौनाङ्गको त्यो
3: अरू किशोर अवस्थामा
2: प्रवेश गर्दाखेरि सामान्य हिसाबमा सबै बाल बालिका यो त्यो समाजले तोकिदिएको भूमिकासँग फिट हुने गरी हुर्कँदैन छ. अब म पनि समाजले मलाई पुरुष भएको हेर्न चाहन्थ्यो, मेरो परिवारले पुरुषको भूमिकामा देख्न चाहन्थ्यो, तर मेरो मनभित्र मेरो दिमागमा चाहिँ कहिले पनि त्यो पुरुष भावहरू उत्पन्न भएन. समाजले मलाई पुरुषका हाव भावमा देख्न थालेको थियो, तर म भित्र कसैले नसिकाइकन म भित्र आफै प्राकृतिक रूपमा चाहिँ महिलाको हावभावहरू विकास भइरहेको थियो. मेरो दिमागले पनि मलाई महिला नै भनेर ठान्थ्यो र महिला भनेर मलाई डाइरेक्ट गर्थ्यो. र हामी सबैलाई थाहा छ हाम्रो दिमागले हामीलाई जस्तो डाइरेक्ट गर्छ हामी त्यसरी नै गर्छौँ होइन. सो समाजले एकातिर तिमी पुरुष हौ भनेर मलाई त्यो भावना विचार लागिराख्दाखेरि म भित्र महिला भाव विकास हुँदाखेरि चाहिँ म आफूले आफूलाई कन्फ्युजन थियो कि म छोरा हो कि छोरी हो कि होइन, म छोराको जस्तो बिहेभियर किन गर्न सक्दिनँ होइन, मलाई सोसाइटीले तिमी पुरुष हौ भनेर भनिराख्दाखेरि किन मैले त्यो मान्न तयार छुइनँ भनेर मेरो दिमागले मेरो मनले जहिले पनि त्यो 13-14 वर्षको उमेरबाट मलाई त्यो फरकपन महसुस भएदेखिबाट एउटा एजमा पुगेर मैले आफूले आफूलाई नचिन्दासम्म चाहिँ थुप्रै किसिमको चुनौतीहरू चाहिँ मैले भोग्नु परेको थियो कि. अनि स्कुल पढ्दाखेरि पनि साथीभाइले चाहिँ छक्का हिजडा जस्तो उपनाम दिन्थ्यो है, यो त केटा भएर केटी जस्तो हाव गर्छ, यो त हिजडा हो, यो छक्का भन्ने उपनाम दिन्थ्यो. र मैले आफूले आफूलाई चिन्न नसकिरहँदाखेरि त्यो नाम दिँदाखेरि चाहिँ यति धेरै गाह्रो हुन्थ्यो कि सर स्कुल पढ्दाखेरि. होइन अनि क्लास 7 मैले कहिले पनि टोयलेट युज गर्न सकिनँ, पुरुषको टोयलेट होइन, किनकि पुरुषको टोयलेट जाँदाखेरि त्यहाँ मोलेस्ट हुन्थ्यो मलाई होइन, यसको यौनाङ्ग के छ भने केटाले तान्दिन खोज्थ्यो अनि त्यो मलाई डर लाग्थ्यो है. अनि मलाई आत्मग्लानी पनि हुन्थ्यो त्यतिखेर, किन मलाई भगवान्ले यस्तो बनाइदियो, किन मलाई छोरा भएर ऊ यो केटाहरू जस्तै बनाइदिएन, कि मलाई एउटा केटी किन बनाइदिएन, किन मलाई यो दोषात्मा राखिदियो भनेर मैले जहिले पनि भगवान्लाई सराप्थेँ कि. भगवान्को हामीले आशीर्वाद लिन्थ्यो नि, सो मैले जहिले पनि भगवान्लाई सराप्थेँ कि किन तिमीले मलाई मात्र यस्तो बनाइदियो भनेर हरेकचोटि मैले भगवान्लाई गाली गर्थ्यो. अनि मैले हरेकचोटि आफूले आफूलाई गिल्ट पाउँथेँ कि. अनि त्यसको प्रश्नको जवाफ मलाई कहिले पनि थिएन, कहिले पनि पाएन स्कुलमा, किनकि हाम्रो स्कुलमा
3: त्यो कसरी थाहा पाउनु भयो
2: पछि उमेर बढ्दै जाँदाखेरि यो भावना विकास हुँदै गयो होइन सर. अनि म कन्फ्युजनमै थियो, म छोरा हो कि छोरी हो अथवा म जस्तो व्यक्ति संसारमा म मात्रै एउटै होला भनेर त्यो एउटा दोषात्मै बाँचिरहेको थियो. अनि स्कुल पढ्दाखेरि अब स्त्रीलिङ्ग पुलिङ्ग अथवा नपुंसक लिङ्गको कुरा गर्छ होइन, अनि नेपाली पढाउँदाखेरि पनि हाम्रो त्यो व्याकरणमा स्त्रीलिङ्ग पुलिङ्ग आउँदाखेरि केटा र केटीको अथवा महिला र पुरुषको परिभाषा दिइन्थ्यो, त्यो नपुंसक आउँदाखेरि नन लिभिङ थिङ्सको परिभाषा दिँदाखेरि चाहिँ साथीहरू चाहिँ मलाई हेरेर हाँस्थ्यो कि. अनि त्यतिखेर पनि एकदम गाह्रो हुन्थ्यो. अनि हजुरले भने जस्तै कतिखेर मलाई महसुस भयो भन्दाखेरि मलाई 13-14 वर्षको उमेरबाट म फरक छु भनेर महसुस थियो, तर एकिनका साथ म यही समूहको हो अथवा म हो यो भनेर बुझ्नको लागि मलाई 24 लागेछ है. तपाईँ आफै कल्पना गर्नुहोस्, हामी सबैले 13-14 वर्षको उमेरबाट आफ्नो युनिकता इन्जोय गर्छौँ होइन, तर मलाई मेरो युनिकता बुझ्नकै लागि मलाई 24 पार गर्नु पर्यो भने मैले आफ्नो युनिकता इन्जोय गर्न त 30 कटेपछि मात्र मैले आफ्नो युनिकता इन्जोय गरेको होइन. सो मलाई मैले आफूले आफूलाई कसरी बुझेँ भन्दाखेरि स्कुल पढ्दाखेरि साथीहरूले मलाई छक्क हिजोलाई सँगसँगै होमो भनेर जिस्काउँथे कि. अनि त्यतिखेर जतिखेर म हुर्कने टिनेज लेभलमा थियो त्यतिखेर यो होमो भन्ने शब्द पनि बुझाइएको, त्यति प्रचारमा आएको ट्रान्स भन्ने शब्द झन् सुन्दै नसुनेको शब्दहरू थियो. अनि मैले गुगल गरेँ सर होइन, गुगल होमो सेक्सुअल भने थाहा थिएन मलाई, होमो भन्ने शब्द मात्रै सर्च गर्दाखेरि त्यहाँ केटाकेटाको सेक्सुअल बिहेभियर भएको परिभाषा चित्रण भिडियोहरू भेटाए होइन,
3: केटाकेटाको.
2: अनि त्यो भेटाउँदाखेरि मलाई पनि त्यो डेफिनेसन मलाई पनि फिट भएको पाइनँ क्या सर, किन भन्दाखेरि म त आफूले आफूलाई केटी खान्थेँ नि त, महिला खान्थ्यो, तर त्यहाँ केटाकेटाको सम्बन्ध बिचको सम्बन्धलाई मात्रै होमो भन्छ भनेपछि झन् म कन्फ्युजन भएँ कि, ए भगवान् म चाहिँ कुन चाहिँ क्याटेगोरीमा हो, म के हुन्छ भनेर बुझ्दै जाँदाखेरि एकचोटि पत्रिकामा नेपाल अन्नपूर्ण पोस्ट जस्तै लाग्छ अथवा साप्ताहिक मलाई त्यो कन्फ्युज भएँ. त्यसमा चाहिँ यो त्यसोलिङ्गी व्यक्तिहरूको त्यसोलिङ्गी भन्ने शब्दहरू त्यो शब्दको चाहिँ ब्युटी पाजेन्टको न्युज आयो कि आर्टिकल आएको थियो, अनि त्यो त्यहाँ लेखेको क्यारेक्टर त्यहाँ डिफाइन गरेको व्यक्तित्वहरूको त्यो कथाहरू सबै मसँग मिलेको जस्तो लाग्यो कि अनि बुझ्दै जाँदाखेरि त अनि म जस्तो व्यक्तिलाई त त्यतिखेर ट्रान्सजेन्डर भनिँदो रहेछ भने अलिकति एकिन भयो अनि अलिकति होप पनि जाग्यो सर अनि त्यो सम्बन्धी काम गर्ने संस्था निलिरा समाज भन्ने थाहा पाइसकेपछि मैले 197 हाम्रो नेपाल दूरसञ्चारमा फोन गरेर निलिरा समाजको नम्बर मागेँ अनि त्यो नम्बर मागेपछि म निलिरा समाजमा गइसकेपछि मलाई मैले काउन्सिलिङ लिएँ काउन्सिलिङ भनेको मतलब मेरो पहिचानको विषयमा अनि त्यसपछि बल्ल मलाई चाहिँ 24 वर्षको उमेरमा चाहिँ म फरक रहेछु फरक इन टर्म्स अफ म महिला र पुरुष भन्दा फरक लैङ्गिक पहिचान राख्ने व्यक्ति रहेछु भनेर थाहा पाएको छ
3: एकदमै महत्वपूर्ण कथा तपाईँले जे कथा भन्नुभयो यो थुप्रो हजारौं हजार चाहिँ हाम्रो व्यक्तिहरूले यस्तो खालको पीड़ामा भोग्नुभयो होला अझै पनि हुनुहुन्छ होला त्यसैले पनि तपाईँहरू जस्तो व्यक्ति आएर यी कुराहरू भनिदिनु पर्ने कुराकानीहरू गरिदिनु पर्ने यसको महत्व छ होइन र उहाँले छोटोमा भन्दाखेरि यति लामो कथालाई मैले छोटोमा भन्दाखेरि जन्मिने बेलामा पुरुषको अङ्ग अथवा लिङ्ग लिएर जन्मिएको भए भने पनि उहाँको जुन भित्री आत्माले दिमागले म त पुरुष होइन नि म त महिला हो भन्ने सोचिराख्नु भएको थियो होइन त्यसले गर्दा त्यो यति ठूलो द्वन्द्व थियो अब चाहिँ लिङ्गको हिसाबले अथवा चाहिँ यौनाङ्गको हिसाबले लिङ्ग हुने तर चाहिँ व्यवहारको हिसाबले अथवा सोचको हिसाबले चाहिँ तपाईँ चाहिँ महिला जस्तो हुने अनि महिला जस्तो हुनेको त यो नि हुनुपर्ने थियो तर तपाईँसँग यो नि
2: छैन
3: यस्तो खालको चाहिँ व्यक्तिहरूलाई चाहिँ हामीले ट्रान्सजेन्डर भनेर भनेका रहेछ होइन र त्यसलाई नेपालीमा चाहिँ हामीले उल्था गर्दाखेरि तेस्रो लिङ्गी भनेर उल्था गर्यौँ जुन चाहिँ त्यति पाच्य र त्यति राम्रो शब्दको रूपमा लिइँदैन
2: अनि तेस्रो लिङ्गी भनेको सबै ट्रान्सजेन्डरलाई यसले चाहिँ परिभाषित गर्दैन होइन अब हामीले चाहिँ अहिले नेपालको ट्रान्सजेन्डरको नेपाली शाब्दिक अर्थ भन्दाखेरि पारालिङ्गी भन्छौँ ट्रान्सको मतलब पारा भयो लिङ्गको मतलब जेन्डर भइहाल्यो सो ट्रान्सजेन्डर भयो अनि अब तेस्रो लिङ्गी भन्दाखेरि चाहिँ जो महिला र पुरुषको परिभाषा भन्दा फरक परिभाषा राख्छ नि म महिला पनि होइन पुरुष पनि होइन भनेर जुन परिभाषा नन बाइनरी कन्सेप्ट हुन्छ नि त्यस्तो व्यक्तिलाई चाहिँ हामी तेस्रो लिङ्गी भन्छौँ
3: अब यसो भएपछि हामीले यो जुन समुदाय भन्यौँ नि एउटा त हामी ट्रान्सजेन्डर गर्यौँ अरू को को हुन्छ
2: अब यसमा हामीले समग्रमा हेर्दाखेरि अहिले तपाईँले सुन्दै आएको हामी सबै सुनेको एलजीबीटीआईक्यू प्लस भन्छौँ कहीँ कतै तपाईँले क्वियर भन्ने शब्द पनि सुन्नुभयो होला अनि कहीँ कतै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पनि भनेर सुन्नुभयो होला होइन कहीँ कतै सोजी एक्सी भन्ने पनि सुन्नुभयो होला होइन यो सबैले चाहिँ तपाईँको लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई बुझाउँछ होइन त्यो भनेको एलजीबीटीआईक्यू यसलाई सामान्य हिसाबले भन्नुपर्दाखेरि मैले अघि नै भनिसकेँ यो सबैलाई बुझ्दाखेरि हामीले दुईटा खुट्टाको बीचको यौनाङ्ग मनको झुकाव र दिमागको पहिचानलाई बुझ्न जरुरी छ होइन सर सो म अब एलजीबीटीआईक्यू कोलाई सर हेर्दाखेरि म एलजीबीको कुरा गर्छु जुन चाहिँ यौन झुकावसँग बढी महत्व राख्छ र बढी तपाईँको त्यसले परिभाषित गर्छ एल भनेको लेस्बियन जी भनेको गे र बी भनेको बायोसेक्सुअल यो तीनटा व्यक्ति चाहिँ तपाईँको यौनिक झुकाव अथवा यौन अभिमुखीकरणको आधारमा छुट्टिन्छ जुन चाहिँ महिला पुरुष अथवा त्योभन्दा अन्य लैङ्गिक पहिचान राख्ने व्यक्ति पनि हुन सक्छ होइन जस्तै तपाईँको लेस्बियन भनेको एउटा महिला समलिङ्गी व्यक्ति अथवा समयौनिक व्यक्ति जो चाहिँ जन्मिँदाखेरि यौनाङ्ग महिलाको लिएको अथवा उसको लैङ्गिक पहिचान चाहिँ महिलै भएको व्यक्ति आफू जस्तै समान लैङ्गिक पहिचान भएको व्यक्तिसँग झुकाव राख्छ भने त्यस्तो खालको व्यक्तिलाई चाहिँ हामी महिला समलिङ्गी
3: उनीहरूको यौन व्यवहार यौन चाहिँ सम्बन्धहरू
2: महिलासँग लैङ्गिक पहिचान महिला राख्ने व्यक्ति अनि त्यसपछि तपाईँको एउटा पुरुष आफू जस्तै पुरुषसँग पुरुष लैङ्गिक पहिचान राख्ने व्यक्तिसँग झुकाव राख्छ भने त्यस्तो खालको व्यक्तिलाई चाहिँ हामी गे समयौनिक समलिङ्गी व्यक्ति भन्छौँ होइन अनि बायोसेक्सुअल भनेको त्यस्तो व्यक्ति जसको चाहिँ यौन झुकाव चाहिँ आफू जस्तै समान लैङ्गिक पहिचान भएको व्यक्तिसँग पनि हुन्छ र सँगसँगै आफूभन्दा फरक विपरीत लैङ्गिक पहिचान भएको व्यक्तिसँग पनि उसको यौन झुकाव हुन्छ भने हामी त्यस्तो खालको व्यक्तिलाई चाहिँ बायोसेक्सुअल भन्छौँ होइन सर तपाईँको यौन झुकाव यौन अभिमुखीकरण सेक्सुअल ओरिएन्टेसन भनेको तपाईँको मनको कुरा हो अदृश्य हो तपाईँ कोसँग यौनिक झुकावले यौन आकर्षण हिसाबले झुकाव राख्छ त्यो नै त्यो बढी महत्व र दिशाबोध गर्छ जुन चाहिँ तपाईँले मुखले नभनेसम्म कसैले थाहा पाउँदैन जतिखेर हामी माया प्रेमको कुरा गर्छौँ नि सर म तिमीलाई माया गर्छु आई लभ यु भन्ने बेलामा चाहिँ त्यतिखेर बल्ल यो व्यक्तिहरूको यो व्यक्तिहरूले गरिसकेपछि मात्र पहिचान गर्ने भएको हुनाले चाहिँ हामीले हेर्दैमा देख्दैमा यौनजुका भएको व्यक्तिलाई चाहिँ कहिले पहिचान गर्न सक्दैनौ। र यसै कारणले गर्दाखेरि पनि यो पन भएको व्यक्तिहरू चाहिँ अलिकति इन्डिभिजुअल हुन्छन्,
3: उनीहरूलाई चाहिँ हामीले पहिचान गर्न देख्न समुदायमा देख्नको लागि गाह्रो हुन्छ र उनीहरूलाई आफ्नो पहिचान सहित बाहिर आउन पनि
2: एकदम गाह्रो
3: जस्तो समुदायमा गाह्रो हुन्छ,
2: किनकि हाम्रो सोसाइटी नै त्यस्तो छ जहाँ चाहिँ महिला र पुरुषको सम्बन्ध मात्रै
3: एक्सेप्ट
2: गरेको छ। हामीलाई बच्चैबाट पढाउँदाखेरि सम्बन्ध भनेको महिला र पुरुषको मात्रै हो, यो नै आधिकारिक हो, यो सम्बन्धलाई मात्रै हामी पहिचान गर्छौ विश्वास गर्छौ भन्ने सोचले हामीलाई हुर्काइदिएको छ, पढाइएको छ, बुझाइएको छ नि त। त्यसकारण चाहिँ अब त्योभन्दा फरक तपाईँको आकर्षण झुकाव हुने बित्तिकै त्यहाँनिर थुप्रै किसिमको नजरले हेर्ने दोष लगाउने चलन छ होइन, तपाईँको विभिन्न उपनामहरू दिँदाखेरि चाहिँ यो स्पन भएको व्यक्तिहरू चाहिँ इन्भिजिबल भएर बस्नुपर्ने अवस्थामा छ। अनि हामी सबै अनुमान गर्न सक्छ कि कोही व्यक्ति लुकेर बस्दाखेरि उसको कस्तो खालको किसिमको उसलाई मानसिक पीडाहरू हुन सक्छ,
3: एउटा त लाञ्छना लागेर भेदभाव छ अनि उनीहरूले पाउनुपर्ने कुनै पनि खालको सुविधाहरू अरू सामान्य सुविधाहरू पनि प्राप्त गर्नलाई एकदमै गाह्रो हुन्छ, स्कुल जानलाई गाह्रो छ, कलेज जानलाई गाह्रो छ,
2: यो व्यक्तिहरूलाई चाहिँ स्कुल जान कलेज जान अलिकति गाह्रो हुँदैन सर है। कसरी तपाईँको जन्मिँदाखेरि ऊ बालक अथवा बालिका भएर जन्मिएको हुन्छ कुनै प्रब्लम हुँदैन,
3: लेजबियन गेज भनौँ न महिला समलिङ्गी पुरुष समलिङ्गी र बाइसेक्सुअलहरूलाई त समस्या भएन
2: भएन,
3: किनकि ट्रान्सजेन्डरहरूको लागि चाहिँ
2: यो चाहिँ अब इन्भिजिबल हुन्छ, उहाँले आफ्नो सम्बन्ध खुलाउँदाखेरि सम्बन्ध भन्दाखेरि चाहिँ गाह्रो भयो, लेजबियन गे बाइसेक्सुअल को कुरा गर्नुपर्दाखेरि होइन, अब ट्रान्सको कुरा गर्नुपर्दा ट्रान्स व्यक्तिहरूको चाहिँ अब भिजिबल हुन्छ, एउटा यो प्रेजेन्टेसनकै आधारमा उनीहरू डिस्क्रिमिनेसन हुन्छ कि सर, यो बाहिरी आवरण जुन सोसाइटीले देख्न चाहेको आवरण अर्को थियो तर मैले पहिलेको आवरणको आधारमा मेरो प्रेजेन्टेसनको आधारमा चाहिँ ट्रान्स व्यक्तिहरूले चाहिँ समस्या भोग्नुपर्छ। जन्मिँदाखेरि उनीहरूले कुनै पनि समस्या भोग्दैन किनकि जन्मदर्दा म बालक र बालिकाकै रूपमा हुन्छ
3: होइन,
2: तर हुर्कने बनेका एउटा प्रेजेन्टेसन हावभाव बिहेभियर र लैङ्गिक पहिचानको आधारमा चाहिँ हामीले चाहिँ विभेद खेप्नुपर्छ। अनि हामी स्कुल पढ्दाखेरि अब तपाईँको 13-14 वर्षको हुँदा जतिखेर हामीले फरक प्रेजेन्टेसन गर्छौँ त्यहाँबाट चाहिँ हामीलाई डिस्क्रिमिनेसन हुन्छ स्कुल पढ्दाखेरि, त्यहाँबाट चाहिँ हाम्रो जोड्ने चाहिँ डिस्क्रिमिनेसनको जोड्ने चाहिँ स्टार्ट भएर एट द इन लाइफको सम्म चाहिँ कन्टिन्युस रहिरहन्छ। अनि तपाईँको गे पिपलहरूको लेस्बियन पिपलहरूको बाइसेक्सुअलहरूको चाहिँ एउटा मायाको मायाको कुरा गर्ने उमेरमा पुगिसकेपछि अभिव्यक्त गर्दाखेरि चाहिँ त्यहाँबाट स्टार्ट हुन्छ
3: अभिव्यक्त चाहिँ उनीहरूको फरक हुन्छ। अब हामीले तिनटा क्याटेगोरी गर्यौँ, एल जी बी
2: र ट्रान्सजेन्डरको कुरा गर्यो होइन,
3: अब त्यसपछि अरू
2: ट्रान्सजेन्डरमा पनि एउटा बालकबाट महिला बनेको जस्तो कि म जस्तो व्यक्ति होइन, एउटा चाहिँ बालिकाबाट पुरुष बनेको व्यक्ति पनि हुन्छ, उहाँलाई हामी ट्रान्सम्यान भन्छौँ होइन, जसको चाहिँ तपाईँको योनि लिएर जन्मेको हुन्छ, महिला देख्नुपर्ने समाजको अगाडि ऊ पुरुष भएर अगाडि बढ्छ भने हामी उसलाई चाहिँ तपाईँको ट्रान्सम्यान भन्छौँ है सर। त्यसपछि त्यो यो चाहिँ तपाईँको दिमागको कुरा भयो, दिमागले तपाईँ पुरुष कि महिला भनेर डिटेक्ट गर्यो, तपाईँ त्यो अनुरूप आउँदाखेरि तपाईँलाई गाह्रो भयो। अब सबैभन्दा गाह्रो अर्को भनेको चाहिँ इन्टरसेक्स पर्सनलाई, जसको चाहिँ जन्मिँदाखेरि दुईटा खुट्टाको बिचमा जुन यौनाङ्ग महिला र पुरुषको भनेर हाम्रो सोसाइटीले डिफाइन गरेको छ, साइन्सले डिफाइन गरेको छ, पुरुष भन्ने बित्तिकै तपाईँको लिङ्ग हुन्छ, अन्डकोष हुन्छ, क्रोमोसोमको मात्र एक्स र वाई हुन्छ, हर्मोनको मात्र यति हुन्छ भनेर डिफाइन गरेको छ नि त। यो क्यारेक्टर यो विशेषता यो गुणस्तर लिएर जन्मियो भने तपाईँ पुरुष बालक हुनुहुन्छ, अनि योनिको महिलाको विशेषता लिएर अब क्रोमोजोम एक्सेसको मात्र, हर्मोनको मात्र र योनिको आकार प्रकार जुन हाम्रो डेफिनेसन गरेको छ नि व्याख्या गरेको छ त्यो लिएर जन्मे बालिका भन्छौँ, तर त्यो दुईटा बीचको भेरियन्स कुनै पनि बच्चा जन्मिन्छ भने हामी त्यस खालको व्यक्तिलाई चाहिँ अन्तर्लिङ्गी अथवा इन्टरसेक्स भन्छौँ होइन।
3: योनि पनि हुन सक्ने भयो, योनि र लिङ्ग दुइटै हुन सक्ने भन्छ नि सानो स्ट्रक्चर
2: हजुर हजुर होइन। अनि ठ्याक्क अब यसमा हामीले डिफाइन गर्दाखेरि हामीले स्पष्ट अस्पष्ट भन्ने शब्द प्रयोग त गर्नु भएन होइन सर, तर महिला र पुरुषको त्यो जुन विशेषता हुन्छ नि, यो नाङ्गको विशेषता, यो शारीरिक ढाँचाको अनि तपाईँको गुणसूत्रको, त्योभन्दा फरक कुनै न कुनै विशेषता लिएर जन्मे भने त्यस खालको व्यक्तिलाई चाहिँ हामी अन्तर्लिङ्गी बच्चा भन्छौँ अथवा व्यक्ति भन्छौँ, जसको चाहिँ मोर देन 40 वटा भन्दा भेरियन्स हुन्छन् भनेर चाहिँ भनिएको छ। अब सबैबाट ठ्याक्क तपाई एक्जाम्पलको लागि तपाईँ र म दुवैजना इन्टरसेक्स बेबी भयो, तपाईँको भेरियन्स र मेरो भेरियन्स फरक हुन सक्छ। त्यस कारण चाहिँ अन्तर्लिङ्गी बच्चा भन्ने बित्तिकै अब हामीले चाहिँ त्यो डिफाइन गरेको परिभाषा त्यो विशेषताभन्दा फरक हुने बित्तिकै हामी त्यसलाई चाहिँ अन्तर्लिङ्गी भन्छौँ।
3: भनेपछि यसलाई सजिलो भाषामा बुझ्दाखेरि जस्तो उदाहरणको लागि अब दाढी आएको छ तर चाहिँ स्तन पनि छ होइन, अनि फेरि पिसाब फेर्ने चाहिँ लिङ्ग छ।
2: हजुर हजुर, त्यो लिङ्ग भन्ने बेलामा लिङ्गको अब ठ्याक्क लिङ्ग भन्ने बित्तिकै तपाईँको कुनै कुनै पुरुषमा लिङ्ग हुन्छ, यो स्तन पनि अलिकति ठुलो छ, त्यो भन्ने बित्तिकै उसलाई अन्तलिङ्गी भन्न मिलेन सर। अब यो नाङ्गको हिसाबमा यो नाङ्ग उसको चाहिँ पुरुषको
3: होइन, मैले भन्दै थिएँ लिङ्ग पनि छ योनी पनि छ,
2: स्वभाव त्यस्तो हुन सक्छ,
3: स्वभाव त्यस्तो हुन सक्छ, अथवा योनी छ होइन अनि लिङ्ग पनि छ अनि त्यसपछि तपाईँको दाढी पनि आयो, विभिन्न भेराइटी चालिसवटा भन्दा बढी
2: भेराइटी हुन्छ भनेर डिफाइन गर्न सकेन। यो भन्ने बित्तिकै मैले अन्तर्लिङ्गी व्यक्तिको पहिचानमाथि मैले नाइन्साफ गरेको हुन सक्छ, तसर्थ हामीले बुझ्दा सामान्य भाषामा बुझ्नु पर्दाखेरि चाहिँ तपाईँको पुरुष यौनाङ्गको डिफाइन गरेको विशेषता र महिलाको
3: पहिलाको भन्दा फरक खालको दुइटै भएको अथवा फरक खालको होइन भएकोलाई चाहिँ हामीले इन्टरसेक्स होइन इन्टरसेक्स भनेको चाहिँ त्यो
2: हजुर। यो व्यक्तिहरूको जन्म हुने बित्तिकै उनीहरूको जन्मने बित्तिकै उसको यौनाङ्गको आधारमा उसले चाहिँ हिंसा खेप्नुपर्छ कि, एउटा बच्चा जन्मिने बित्तिकै हामी उसको बाल अधिकारको कुरा गर्छौँ होइन, थुप्रै कुराहरू गर्छौँ, तर यस्तो खालको नानी बाबुहरू जन्मिने बित्तिकै अब बच्चा जन्मिने बित्तिकै हाम्रो सोसाइटीमा कलङ्क भनेको थुप्रै किसिमको ट्याग लगाइदिएर उसलाई चाहिँ स्टिग्माटाइज गर्ने चलन छ,
3: लुकाइदिने
2: चलन छ,
3: उसलाई मात्रै होइन कि उसको बाबु आमालाई परिवारलाई सबैलाई के छ भन्दा चाहिँ फलानु त यस्तो भएछ, कुन जन्ममा पाप गरेको थियो त्यस कारणले गर्दा यस्तो
2: जन्म, त्यो बच्चाले म त्यस्तै हुन्छु भनेर जन्मेको पनि
3: होइन, उसको के दोष छ,
2: हजुर परिवारले पनि यस्तो जन्माउँछ भनेर भन्या
3: होइन,
2: ऊ जसरी उसको जुन नेचरमा ऊ जन्मियो हामीले त्यसलाई रेस्पेक्ट गर्नु पर्यो, तर हाम्रो ल्याकिङ चाहिँ सोसाइटीमा यो नै छ कि हाम्रो जहिले पनि त्यो तपाईँको पूर्ण बालक बालिका त्यसलाई रेस्पेक्ट गर्ने पुरुष र महिलालाई रेस्पेक्ट गर्ने त्योभन्दा बियोन्ड जेन्डरलाई रेस्पेक्ट नगर्ने अथवा महिला र पुरुषको सम्बन्धलाई मात्रै रेस्पेक्ट गर्ने सोचले हामीलाई हुर्काइदिएको पढाइदिएको बुझाइदिएको हुँदाखेरि चाहिँ त्योभन्दा विविध लैङ्गिक पहिचान यौन अभिमुखीकरण र यौन विशेषता भएको व्यक्तिहरूलाई चाहिँ अझै पनि सोसाइटीले हेर्ने दृष्टिकोणहरू चाहिँ अलिकति
3: अलिकति फरक छ। एलजीबीटीक्यूआईसम्म
2: अब क्यू भनेको क्वेयर शब्द होइन सर, अब एलजीबीटीआईलाई समग्रमा बुझेर छाता शब्द भने चाहिँ क्यू क्वेयर हो होइन सर। अब तपाईँ इक्जाम्पलको लागि तपाईँ गे हुनुहुन्छ, म ट्रान्सजेन्डर छु, मैले कुनै फोरममा तपाईँले गे भन्नु परेन, मैले क्वेयर ट्रान्स भन्नु परेन, मैले आम क्वेयर भन्ने बित्तिकै अब हामीले बुझ्न जरुरी छ कि यिनीहरू एलजीबीटीआई भित्रको कोही एउटा समूह हो, सदस्य हो अथवा पहिचान राख्ने व्यक्ति हुन चाहिँ बुझ्न जरुरी छ। क्यू भनेको क्वेयर छाता शब्दावली हो होइन, अनि अर्को भाषामा क्यूको अर्को चाहिँ क्वेसनिङ भन्ने पनि हुन्छ। क्वेसनिङ भनेको चाहिँ तपाईँ जुन कन्फ्युजनको पिरियडमा आफूभित्र प्रश्न गरेको अवस्था हुन्छ नि, त्यो पिरियडलाई चाहिँ हामी क्वेसनिङ भन्छौँ। कहिले काहीँ तपाईँ ट्रान्सजेन्डर हुनुहुन्छ तर तपाईँले राइट इन्फर्मेसन नपाउँदाखेरि आफूले आफूलाई के भनिरहेको हुन सक्ला, अथवा आफ्नो ट्रान्जेक्सन पिरियडमा म केटा हो कि केटी हो भनेर आफूले आफूलाई एक्सप्लोर गर्ने बेला हुन्छ नि, त्यो स्टेजलाई चाहिँ हामी क्वेसनिङ भन्छौँ सर।
3: अनि एलजीबीटीक्यूआई अरू पनि हुन्छ,
2: अरू पनि थुप्रै छ, A++ भनेर छ होइन, अब एको कुरा गर्नुपर्दा यो असेक्सुअल होइन, जसको चाहिँ यौन झुकाव यौन अट्र्याक्सन चाहिँ कुनै पनि व्यक्तिसँग हुँदैन होइन, रोमान्टिक हिसाबले भने हामी त्यस खालको व्यक्तिलाई चाहिँ असेक्सुअल भन्छौँ,
3: उनीहरूलाई चाहिँ यौनको कुनै झुकाव छैन, यौन चाहना त हुन्छ होला,
2: अब त्यो पनि व्यक्ति विशेषमा भर पर्न सक्ला, अब यौन झुकाव र यौन चाहना नहुने झुकाव नहुने बित्तिकै चाहना भएन नि त सर, अब कति मान्छेले फेरि यिनीहरूलाई त रिलिजियसतिर लगाएर जोड दिन्छ कि
3: होइन,
2: त्यो पनि होइन, त्यो रिलिजियस भनेको त एउटा श्रद्धाको विषय हो, जो कोही पनि हुन सक्छ, तपाईँ पनि भोलि कुनै रिलिजियसमा लाग्नु भयो र त्यहाँबाट बजेट गरेको कुरा छ भने तपाईँ त्यो चाहना राख्नु हुँदैन भने तपाईँ असेक्सुअल हुँदैन, त्यसको लागि तपाईँको दिमाग र मनबाटै आउनु पर्यो, अनि अब यदि कसैले चाहिँ मलाई कुनै पनि व्यक्तिसँग यौन झुकाव यौन आकर्षण छैन भन्ने बित्तिकै फेरि हामीले कस्तो स्टिगमा ट्याग लगाइदिन्छ,
3: त्यसलाई चाहिँ एकदम भेदभाव गर्ने, त्यसलाई चाहिँ हेर्ने दृष्टिकोण फरक बनाउने,
2: हजुर त्यो पनि गर्नु भएन, हाम्रो इन्डिभिजुअल व्यक्तिको चोइसेसको कुरा हो, रेस्पेक्ट गर्नुपर्छ भन्ने कुराहरू नै हो।
3: खुलदुली.com म डाक्टर खेम कार्कीको साथ।
1: फुलदुली.com म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे
3: यहाँहरूले थाहा पाउनुभयो LGBTQI होइन लेस्बियन गे बाइसेक्सुअल ट्रान्सजेन्डर क्वेयर र असेक्सुअलको कुराहरू अरू पनि खालको क्याटेगोरी
2: प्लस प्लस भनेको अब अझै योभन्दा बियोन्ड पनि आउन सक्छ हाम्रो समाज प्रगतिशील छ होइन सर हामी सबै अहिले इन्फर्मेसन एक्सप्लोर गर्दैछौँ पहिला हामी एलजिबीको मात्रै कुरा गर्थ्यो पछि टीको कुरा आयो आईको कुरा आयो त्यसपछि ए प्लसको कुराहरू आयो होइन सो जति जति मानव विकास हुँदै गर्छ अब मान्छेहरूले त्यो एक्सप्लोर गर्ने कुराहरू पनि आउँछ र सँगसँगै आफूलाई बुझेर आफ्नो अधिकार क्लेम गर्ने कुराहरू आउने भएको हुनाले चाहिँ त्यो प्लस प्लसलाई चाहिँ त्यत्तिकै छोडिदिएको योभन्दा बियोन्ड पनि हुन सक्छ स्पेक्ट्रम भनेर
3: स्पेक्ट्रम ठुलो छ भनेर भनेपछि हाम्रो श्रोता साथीहरूले हाम्रो चाहिँ दर्शक साथीहरूले बुझिहाल्नुभयो कि एउटा युनिक अल्पसंख्यकको एउटा ठूलो विभिन्न खालको चाहिँ त्यहाँ चाहिँ अब अङ्ग्रेजीमा त भेराइटिज भनौँ न होइन अथवा चाहिँ विभिन्न खालको व्यक्ति व्यक्तित्वहरू चाहिँ हुनुहुन्छ उहाँहरूको एउटा समूहलाई हामीले चाहिँ युनिक अल्पसंख्यक भनेर भन्छौँ र यो युनिक अल्पसंख्यकहरूको अधिकार उहाँहरूको पहिचान उहाँहरूको अधिकारलाई चाहिँ हाम्रो नेपालको संविधानले पनि संरक्षित गरेको छ त्यसैले यो एकदमै महत्वपूर्ण कुरा छ संसारभरि युनिक अल्पसंख्यकहरूलाई चाहिँ हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनको लागि चाहिँ संसारभरि ठूलै धेरै धेरै कामहरू भएको छ र नेपालमा पनि हाम्रो नेपालको संविधान बन्ने बेलामा 2072 सालमा यसलाई पहिचान गरियो अदालतले यसलाई चाहिँ पहिचान गरिनुपर्छ भनेर भन्यो त्यस पछाडि चाहिँ संविधानमै हाम्रो युनिक अल्पसंख्यकहरूको उहाँहरूको पनि राइटको कुराहरू उहाँहरू पनि यो चाहिँ आफ्नो आइडेन्टिटीसहित आफ्नो पहिचानसहित यो धरतीमा बाँच्ने अधिकार छ र उहाँहरूलाई पनि संरक्षित गर्नुपर्छ भनेर संविधानमा यसको व्यवस्था गरिएको छ त्यो संविधानले नै हाम्रा कानूनहरूलाई हाम्रा नियमहरूलाई हाम्रा पोलिसीहरूलाई निर्देशित गर्ने भएको हुनाले चाहिँ हामी सबैले जसले युनिक अल्पसंख्यकहरूको बारेमा नकारात्मक सोचिरहेछौँ यो सोच्नु चाहिँ एकदमै गलत हुनेछ अपराध हुनेछ र यो सोचलाई हामीले परिवर्तन गर्नु होइन त यो महत्वपूर्ण कुरा हो अब तपाईँलाई म अलिकति पर्सनल कुरा अब तपाईँले भन्न सक्ने जति चाहिँ भन्नुहोला भन्न नसक्ने कुराहरू नभन्नुहोला होइन जस्तो तपाईँहरू ट्रान्सजेन्डरकै कुरा आज अलिकति बढी गरौँ अर्को दिन अरू हाम्रो चाहिँ अरू साथीहरूसँग कुराकानीहरू गरौँला अब तपाईँहरू त कस्तो भयो भने जन्मिँदाखेरि चाहिँ लिङ्ग लिएर जन्मिनुहुन्छ होइन अब बढ्दै जाँदाखेरि किशोर अवस्थामा आउँदाखेरि त लिङ्ग पनि त बढ्छ नि
2: होइन
3: अनि त्यो खालको लिङ्गको काम पनि त हुन्छ नि होइन र लिङ्ग उत्तेजित पनि हुन्छ होला होइन अब त्यसो भएपछि के हुने भयो भन्दाखेरि त शुक्रकीट उत्पादन हुने कुरा त हाम्रो शरीरभित्र त बायोलोजी त त्यही ढङ्गको हुने भएन होइन तर तपाईँलाई के चाहना चाहिँ हुने भएन भन्दाखेरि चाहिँ आफूलाई पुरुष भएर प्रस्तुत गर्न चाहिँ चाहना हुँदैन होइन मैले त तपाईँको कुरा म भन्न खोजिरहेको छु
2: हजुर सर एक्ज्याक्टली
3: त्यो हुँदैन त्यसैले तर तपाईँलाई जहिले पनि महिला बन्न मन लाग्यो होइन तपाईँ चाहिँ ट्रान्सजेन्डर भएको यदि ट्रान्सम्यान भएको भए चाहिँ ऊ यो नि लिएर जन्मिन्थ्यो तर ऊ चाहिँ महिलाले गर्नुपर्ने अरू एक्टिभिटिज नगरेर पुरुषले गर्ने खालको चाहिँ मन होइन भनेपछि अब तपाईँलाई के छ भने आफूलाई चाहिँ महिला बनाएर प्रस्तुत गर्न चाहनुहुन्छ त्यसैले तपाईँले महिलाको जस्तो मेकअप गर्नुभएको छ कपाल त्यस्तै लाउनु भएको छ लिपस्टिक लाउनु भएको छ अनि ब्रेस्ट पनि बनाउनु भएको छ तपाईँको त्यो ब्रेस्ट त आफै त आएको होइन यो कसरी बनाउनुहुन्छ
2: अब महिला भन्ने बित्तिकै अघि नै मैले नै कुरा गरेँ नि सर होइन महिला भन्ने बित्तिकै सोसाइटीले एउटा त्यस्तो महिलाको परिकल्पना गर्छ तपाईँ कुनै पुरुषलाई महिलाको परिकल्पना अथवा चित्र बनाऊ भन्दा तपाईँ आँखा चिम्मा गरेर पनि उसको बनाउन सक्नुहुन्छ नि त होइन र महिलाको चित्र बनाउनु भन्ने बित्तिकै तपाईँले कपाल लामो श्रृङ्गार गरेको ब्रेस इनलार्ज भएको बेजिनाको कुराहरू गर्नुहुन्छ होइन सफ्ट अलिक श्रृङ्गार प्रकारको कुरा गर्नुहुन्छ यस्तै गर्दाखेरि जन्मिँदाखेरि त सर म बायोलोजिकल रूपमा पुरुषको विशेषता लिएर गुणस्तर लिएर जन्मेको त बस मेरो दिमाग र मन महिलाको भयो
3: होइन
2: र हामी सबैलाई थाहा छ दिमाग र मनले गाइडेड गरेर पनि हामी अगाडि बढ्छौँ आज हजुरले पिङ्क कलरको सर्ट लाउनु भएको छ तपाईँलाई तपाईँको दिमागले भन्यो मनले भन्यो तपाईँ लगाएर आउनु पर्यो
3: मलाई राम्रो लाग्यो
2: चोइस पनि हुन्छ छैन सर मैले तपाईँलाई ब्ल्याक लगाऊ भनेर मिल्दैन
3: हजुर
2: त्यस्तै गरी म हुर्कने बन्ने क्रममा पुरुषको जस्तै विकास हुन्छ शारीरिक विकास मानसिक र भावनात्मक विकासको कुरा गरेको छैन शारीरिक विकास म बायोलोजिकल रूपमा जुन यौनाङ्ग लिएर जन्मेको थियो त्यसरी नै मेरो विकास भएको थियो, त्यसरी म बढिरहेको थियो। तर मेरो दिमाग महिलाको जस्तो भएपछि त्यो मेरो शरीरको हुर्कत बढ्दै गरेको विशेषता मलाई मन परेन सर, मन पर्दैन।
3: हजुर,
2: जुङ्गा आएको छ, आफूले आफूलाई महिला भन्न हुन त के महिलाको पनि आउन सक्छ जुङ्गा, तर अपवादको हिसाबमा समग्र इन्जिनियर कुरा गर्नुपर्दा उसको बेस इन लार्ज भएको छ। सो मैले यो मेरो दाढी जुङ्गा फ्याँक्नको लागि मैले विज्ञानको सहयोग लिएँ। अहिले त थुप्रै उपकरणहरू टेक्नोलोजी आइसकेको छ। त्यसरी पनि म मङ्गोलियन फ्यामिलीबाट बिलोङ्स गर्ने भएको हुनाले कम थियो सर, भगवान सायद दाइने भएर मलाई त्यो सुविधा भएको होला होइन। तर यति भन्दैमा फेरि सबैलाई मैले त्यो उस गर्न डिमोटिभेट गर्न खोजेँ होइन, कसैको धेरै आउँछ कसैको कम आउँछ, तर त्यसलाई निर्मूल गर्नको लागि मैले यो मेरो फ्युचरलाई ल्याउनको लागि चाहिँ तपाईँको यो हेयर रिमुभर पद्धति टेक्नोलोजी युज गरे सर होइन, अनि त्यसपछि स्किनहरूलाई अलिकति सफ्ट गर्नको लागि फिमेल हर्मोनहरू खानु परेको थियो, र ब्रेस्टको कुरा गर्नु पर्दाखेरि चाहिँ मैले डक्टरको शल्यक्रिया नै गरेको हो, मैले सिलिकन इम्प्लान्ट गरेको हो, किनकि म बायोलोजिकल महिला पुरुष भएपछि मेरो इलाज हुने होइन, अनि म स्याप्पक भित्तै लिएर भित्तै भनौँ न शरीर भित्तै लिएर जुङ्गा ल्याएर केटीको लुगा लगाउँदाखेरि अचम्म मान्छ नि त मान्छेले। सो मैले आफूले आफूलाई महिलाको रूपमा परिष्कृत गर्नको लागि चाहिँ केही न केही डक्टरी विज्ञानको सहयोग चाहिँ लिएकी छु।
3: डेफिनेटली अब दर्शक श्रोता साथीहरूलाई म अलिकति चिकित्सक भएको नाताले अलिकति यसलाई एक्सप्लेन गरिदिऊ कि उहाँले सिलिकोन इम्प्लान्ट गरेको भन्नुभयो, यदि म रङ भयो भने मलाई चाहिँ करेक्सन पनि गर्नुहोला। त्यो भनेको के भने हामीसँग यहाँ ब्रेस्ट छ, ब्रेस्टको वरिपरि छाला छ होइन, अथवा स्तन छ भनौँ न, स्तनको वरिपरि छाला छ, त्यो छाला चाहिँ हाम्रो छाला चाहिँ जति तन्कायो तन्किन सक्नुहुन्छ। त्यसैले चिकित्सकहरूले चाहिँ त्यो ठक्कै स्तनको मुनिपट्टि चाहिँ सिलिकोन भन्ने चाहिँ एउटा यस्तो इनर्ट भनौँ न, हाम्रो शरीरलाई केही पनि नोक्सान नगर्ने खालको चाहिँ पदार्थ हो, त्यो केमिकल्सहरू हो, त्यो पदार्थको चाहिँ आफूलाई चाहिने खालको साइज चाहिँ उहाँहरूले इम्प्लान्ट अथवा राखिदिनुहुन्छ, अनि त्यो राखिदिइसके पछाडि त्यसलाई चाहिँ अब स्किन त ट्यानिङ गर्ने भन्छ कि तन्काएपछि, अनि हाम्रो ब्रेस्ट बन्छ, र त्यसरी यो सामान्य शल्यक्रिया नै हो, यो सामान्य शल्यक्रियाबाट पनि ब्रेस्ट चाहिँ बनाउन सकिन्छ। तर महत्वपूर्ण कुरा चाहिँ के हो भने फिमेल हर्मोन, अब मेल हर्मोन भइराखेको बडीमा फिमेल हर्मोनलाई चाहिँ बढाउँदाखेरि चाहिँ स्वाभाविक रूपमा चिकित्सकहरूको निगरानी पनि जरुरी छ, र खाने व्यक्तिहरूले पनि एकदमै ख्याल गरेर खानुपर्ने हुन्छ, त्यसको चाहिँ धेरै असरहरू हुन्छ। तपाईँहरूको समुदायमा त्यस्तो कुनै छलफल हुने अथवा त्यस्तो
2: विगतको दिनमा हो सर? एक्ज्याक्टली, एकदम राइट इस्युज तपाईँले रेज गरिदिनु भयो, अहिले हाम्रो डिस्कसन पनि यही छ होइन। अब हामीलाई पहिला त्यति पर्याप्त ज्ञान थिएन, सो हामीले उता डक्टरको प्रिस्क्रिप्सन पनि हर्मोनहरू खायौँ होइन, किनकि त्यो खानुमा पनि आफै बाध्यता थियो, त्यो त्यसको सँग सम्बन्धित चिकित्सकहरू कम, त्यहाँसम्म जानको लागि हामीलाई अर्को किसिमको बाध्यता चुनौतीहरू थियो होइन, इन्फर्मेसन थिएन, कतिपय अवस्थामा पैसा पनि हुँदैन थियो। सो बजारमा सस्तो रूपमा जुन चाहिँ एभाइलेबल छ हामीले विदाउट डक्टरको प्रिस्क्रिप्सन साथीको लय लयमा खान्थ्यौँ होइन, तर त्यसले चाहिँ थुप्रै किसिमको तपाईँको हेल्थ वाइज चाहिँ थुप्रै किसिमको कम्प्लिकेसनहरू ल्यायो होइन, त्यसले गर्दाखेरि चाहिँ हाम्रो जहिले पनि डिमान्ड छ सरकारसँग, तपाईँले हामीलाई पहिचान गरिसकेपछि यो पहिचानसँग सरकार निमित्तको लागि निमित्त सर्वसुलभ रूपमा सजिलै उपलब्ध हुने यस्ता किसिमको इन्फर्मेसन, तपाईँको संरचना सेवाहरू चाहिँ उपलब्ध हुनुपर्छ, ताकि हामीले चाहिँ विदाउट डक्टरको प्रिस्क्रिप्सन चाहिँ यो खानु हुँदैन मिल्दैन खान नपरोस् भनेर चाहिँ हामी जहिले पनि डिमान्ड गरिरहेका छौँ होइन सर। सो हाम्रोमा पनि डिस्कसन यही छ कि कति साथीहरूले चाहिँ विदाउट डक्टरको प्रिस्क्रिप्सन पनि खाइराख्नु भएको छ, मलाई त्यो दबाईले सुट गर्छ भने अरूलाई नहुन सक्छ, तर साथीले चाहिँ मलाई खाएर मलाई सुट गरेको देखेर त्यही लहलेमा
3: खाने
2: छ, अनि हामीले यो कुरा गर्नु हुँदैन भनेर चाहिँ भनिरहेका छौँ। तर अहिले सोसाइटी नै ब्युटीसँग लगेर ब्युटिफिकेसनसँग लगेर जोड दिनुभएको हुनाले चाहिँ कतिपय अवस्थामा चाहिँ उहाँहरूले हाम्रो विदाउट हामीलाई जानकारी पनि नभनौ आफै खुसी खाइराख्नु भएको छ, तर हामीले त्यो त्यसलाई रोक्नको लागि प्रयास पनि गरिरहेको छौँ, एट द सेम टाइम हामीले डिमान्ड पनि जेनेरेसन गरिरहेको छौँ गभर्नमेन्टसँग, अनि स्वास्थ्य सेवा उपलब्ध गराउने सरकार तपाईँको सेवा केन्द्रहरूसँग पनि हामीले चाहिँ ट्रान्स व्यक्तिहरूको निर्चर यो हुन सक्छ होइन, तपाईँको ट्रान्स व्यक्तिले यसरी खाइरहेको छ संरचनाहरू हुनुपर्छ भनेर चाहिँ डोनरसँग पनि हुन सक्छ, तपाईँको
3: सरकारसँग पनि हामीले किनभने संविधानले यसको ग्यारेन्टी गरेको छ, संविधानले चाहिँ उहाँहरूको पहिचान सहित बाँच्न पाउनु पर्छ भनेपछि यो व्यवस्था पनि गर्नु
2: पर्यो,
3: डिमाण्ड क्रिएट गर्नुभएको छ। अब अहिले यो अलिकति जोडौँला, तपाईँले आफूले अनुभव गरेकोमा चाहिँ कस्तो कस्तो खालको जटिलताहरू हार्मोनको कारणले जटिलताहरू चाहिँ
2: अब म अरूको भन्दा पनि म आफ्नै स्टोरी सेयर गर्छु, स्टोरी भन्दा पनि मेरो कम्प्लिकेसन कस्तो आयो भनेर होइन, मैले 2013 चाहिँ ट्रान्जिसन पिरियड सुरु हो र 2018 18 मैले हर्मोन युज गर्थेँ सर, 18 होइन, तर म पहिला 58-60 केजी रेन्जमा मेरो वेट थियो, आफ्टर हर्मोन युज गरिसकेपछि ममा वेट गेन 81 भयो होइन, यसले वेट गेन सँगसँगै तपाईँको हाइपरटेन्सन सुगर अरू थुप्रै कम्प्लेन अनि तपाईँको मुड स्विङहरू त यो देखिने लक्षणहरू अथवा समस्याहरू हामीले भए, तर योभन्दा बियोन्ड पनि हुन सक्ला जसलाई चाहिँ हामीले अहिलेसम्म पहिचान अथवा देख्न सकेको छैन, तर साथी विशेषतः साथीहरूलाई अहिले देखिरहेको समस्या चुनौती भनेको चाहिँ यसको कम्प्लिकेसन भनेको चाहिँ हाइपरटेन्सन मधुमेह अनि तपाईँको ओभर थिङ्किङ मुड स्विङ नै देखिरहेको छ।
3: अब तपाईँहरूले लिने भनेको हर्मोन भनेको त प्रोजेस्टेरोन इस्ट्रोजन होइन, त्यसैले अब इस्ट्रोजनको मात्रा बढ्ने बित्तिकै प्रेसर एकदम हाई हुन्छ, सुट गर्दैन नि किनभने तपाईँको बायोलोजी त मेल छ नि होइन, त्यहाँ टेस्टोस्टेरोन हर्मोन भनिन्छ होइन, त्यसले गर्दाखेरि त्यो दुइटैले गर्दाखेरि झन् प्रेसर बढ्छ होइन, डायबिटिज हुने भयो, अब बिस्तारै यो बुढो हुँदै गइसकेपछि हड्डी छिटुखिने हड्डीमा प्रब्लम आउने होइन, अब अनि त्यसपछि मेन्टल हेल्थको इस्युजमा चाहिँ मुड स्विङ्सहरू एकदमै धेरै मुड स्विङ्सहरू हुने, किनभने त्यो यो हर्मोनको कारणले गर्दाखेरि हाम्रो शरीरमा ब्रेनमा निस्किने केमिकलहरू डोपामिन सेरोटोनिन भन्छ त्यसको पनि इम्ब्यालेन्स गराउँदो रहेछ अनि त्यो स्वाभाविक रूपमा चाहिँ मेन्टल हेल्थमा पनि यसको इस्युजहरू हुँदो रहेछ। त्यसैले म चिकित्सक भएको हुनाले पनि तपाईँलाई म भनिरहेको छु कि हामीले वास्तवमा सरकारले अथवा गैर सरकारी क्षेत्रले दात्री निकायले सबैले एउटा चाहिँ गम्भीर भएर सोच्नुपर्ने विषय के छ भने हजारौं लाखौं यस्तो ट्रान्सजेन्डरहरू उहाँहरूलाई मनले ब्रेनले मैला हुनुपर्छ भनेपछि उहाँहरू त्यो साइड इफेक्ट पनि मतलब नराखिकन पैसाको पनि मतलब नराखिकन औषधिहरू प्रयोग गरिराख्नु भएको छ होइन, त त्यस्तै गरेर ट्रान्सम्यानहरूले पनि त्यस्तै औषधिहरू प्रयोग गरिराख्नु भएको छ, मेल बन्नलाई कोसिस गरिराख्नु भएको छ, भनेपछि यो त एकदम धेरै ठूलो चाहिँ केमिकल्सहरूको प्रयोग भइरहेछ। अब यो केमिकल्सहरू चाहिँ यसरी यसरी प्रयोग गर्नुपर्छ भनेर हामीले प्रोटोकल पनि बनाउनु पर्यो, गाइडलाइन पनि बनाउनु पर्यो र त्यो खालको चाहिँ औषधिहरूको व्यवस्था पनि गर्नु पर्यो र उहाँहरूलाई फलोअप गर्ने अनि आउने अनुगमन गर्ने उहाँहरूको हर्मोनको लेभल के छ कस्तो छ होइन अनि कसरी त्यसलाई चाहिँ ब्यालेन्स गर्ने व्यवस्थापन गर्ने साइड इफेक्ट भइहाल्यो भने पनि जस्तो उदाहरणको लागि प्रेसर भयो अथवा डायबिटिज भयो भने पनि त्यसलाई कसरी व्यवस्थापन गर्ने यो खालको चाहिँ एउटा वास्तवमा स्पेसल क्लिनिक र स्पेसल टाइपको चाहिँ सेवाहरू पनि जरुरी छ होइन। अब यसको लागि चाहिँ सरकारले एकदमै ध्यान दिनुपर्छ र यो समुदाय पनि हाम्रो समुदाय हो, हामी सँगसँगै बसेको समुदाय हो, त्यस कारणले गर्दाखेरि हामी अरू पहिचान भएका मान्छेहरू जस्तो मेरो पहिचान भनेको त म त स्ट्रेट हो होइन हेट्रोसेक्सुअल हो, तर मैले पनि त्यो इक्वल रेस्पेक्ट दिन सकेँ भने मात्रै अनि हाम्रो चाहिँ सअस्तित्व हुन्छ र हामी सँगसँगै बसेर थुप्रो कामहरू गर्न सक्छौ। र अर्को चाहिँ इम्पोर्टेन्ट कुरा के छ भने हाम्रो समाजमा एक खालको भ्रम छ नि कि यो युनिक अल्पसंख्यक भएका मान्छेहरू चाहिँ विद्वान हुँदैनन् अथवा पढ्दैनन् अथवा चाहिँ यिनीहरू यस्तो गर्छन्, तर मैले यस्तो देखेको छु कि यति ठूल्ठूलो विद्वानहरू र यति ठूल्ठूलो साइन्टिस्टहरू त्यो समुदायबाट, त्यसैले यो पनि एउटा एकदमै ठूलो भ्रम
2: एक्ज्याक्टली सर
3: है, यो पनि तपाईँले अलिकति भनिदिनु भयो भने सजिलो हुन्छ।
2: अब हामीले भन्नुपर्दाखेरि हामीलाई लान्छना विभेद थुप्रै ठाउँमा छ हजुर, अवसर छैन होइन, यसले गर्दाखेरि हाम्रो त्यो खुबीहरू अझै परिष्कृत मात्रामा देखिराखेको अथवा देखाउन सकिएको अवस्था छैन, तर नेपालको सन्दर्भमा कुरा गर्नुपर्दाखेरि, तर बाहिरी मुलुकको हेर्नुहुन्छ भने तपाईँले यी समूहसँग सम्बन्धित राख्ने व्यक्तिहरू धेरै ठूला उच्च अहदाहरूमा पुगेको होइन, तपाईँको राज्य व्यवस्थाको लेभलसम्म पुगेको समूहहरू पनि देख्न सक्नुहुन्छ, बस यति हो कि तपाईँले त्यो ठाउँमा पुग्नको लागि तपाईँमा नलेज एक्सपीरियन्स एडुकेसन सबै हुनु पर्यो होइन हाम्रो समूहको साथीहरू छन् नेपालमा पनि छन् तर हामीले सबैको गोपनीयताको हकको अधिकारको सुरक्षित गर्नुपर्छ हामीले त्यही भएर उहाँहरूको त्यो अधिकारलाई अथवा उहाँको त्यो कन्फिडेन्सियल डिस्क्लोज गर्दैनौ तर उच्च ओहदामा नै हुनुहुन्छ तर बस समाजको डरको कारणले लोकलाजको कारणले गर्दा खुल्न सक्नु भएको छैन अथवा खुलाउन सक्नु भएको छैन तर जो जति म जस्ता व्यक्तिहरू भुइँ मान्छेहरू होइन समाजमा यो लैङ्गिक पहिचानको अधिकारको लागि काम गर्ने मान्छेहरू जति पनि छन् उहाँहरूको स्थिति हेर्नुहुन्छ भने धेरैको चाहिँ स्कुल ड्रप आउटको चेसेस त बढी छ होइन किनकि

0: छैन
1: तर विश्वको अन्य मुलुकहरू जहाँ चाहिँ लैङ्गिकतालाई विश्वास गर्छ, जेन्डर इक्वालिटीमा विश्वास गर्छ, ह्युमन राइटको प्रिन्सिपललाई सबैले मान्छ, त्यो ठाउँमा चाहिँ समूहको साथीहरू खुलिरहेको छ।
0: त्यसैले यसमा चाहिँ एउटा भ्रम पाल्नु जरुरी छैन कि यो ओरिएन्टेसनको आधारमा अथवा पहिचानको आधारमा चाहिँ कोही विद्वान हुने, कोही चाहिँ मतलब चाहिँ विद्वान नहुने, अथवा कोही चाहिँ एकदमै राम्रो चाहिँ पेसा व्यवसाय गर्ने, अर्को चाहिँ नगर्ने भन्ने कुरा चाहिँ पटक्कै होइन। तर हाम्रोमा किन त्यस्तो भयो भनेर भन्दा हामीले भेदभाव गर्यौं, लान्छना लगायौं, उनीहरूलाई उठ्नै दिएनौं, स्कूलमा चाहिँ उहाँहरूलाई हामीले रेस्पेक्टै गरेनौं, आधारै गरेनौं, जिस्क्याउन थाल्यौं, अनि आज जिस्कायो भोलि जिस्कायो सबैले, अनि आफ्नो साथीहरूले मात्रै होइन कि शिक्षकले समेत चाहिँ अर्को दृष्टिकोणले हेरिदिने, समुदायले समेत अर्को दृष्टिकोणले हेर्ने भएको हुनाले हामी कहाँ चाहिँ स्कूल ड्रप आउटहरूको रेटहरू पनि धेरै छ र उहाँहरूले चाहिँ अवसरबाट वञ्चित हुनुपर्ने स्थिति बन्यो। त्यसरी यो पनि एउटा चाहिँ राइटको विषय, अधिकारको विषय कि हामीले स्कूल स्कूलमा अहिले त हामीले एसआरजीबीबी भन्छौँ, स्कूल रिलेटेड जेन्डर बेस्ड भाइलेन्स भन्छौँ, त्यो स्कूल स्कूलमा पनि यो लिङ्गमा आधारित जति पनि हिंसाहरू छ त्यो हिंसालाई चाहिँ हामीले जिरो टोलरेन्सै गर्नुपर्छ र योसँग जोडिएको बुलिङ छ अथवा बुलिङ भनेको अब आफ्नो शक्ति भएको बल भएकोले अर्कोलाई हेप्ने होइन हेपाई भनौँ न, त्यो हेपाईलाई पनि हामीले चाहिँ हटाउनु जरुरी छ। त्यसैले हाम्रो खुलदुरी .com मार्फत हामीले सबै हाम्रो श्रोताहरूलाई दर्शकहरूलाई यो अभियानमा आइदिनुहोस् कि सबै मान्छेहरू यो संसारमा धरतीमा जन्मिएका सबै मानिसहरू चाहिँ बराबर हुन् र उनीहरूले चाहिँ आफ्नो मान्छे भएर आफ्नो पहिचानका साथ म चाहिँ फलानो हुँ भन्ने पहिचानका साथ बाँच्न पाउनुपर्छ र उहाँहरूले चाहिँ जिन्दगी बिताउन पाउनुपर्छ। यसको लागि तपाईँ हामी सबैले सक्रिय रूपमा काम गर्नुपर्छ होइन त। अब अब अब अलिकति तपाईँहरूले जस्तो आफ्नो बडी चेन्ज गर्नलाई वास्तवमा एकदमै महँगो खालको प्रविधिहरू छ नि त्यो प्रयोग गरिराख्नु होइन, अब यो पनि त त्यति सजिलो त छैन नि, अब यहाँहरूले नेपालमा त यो सम्भवै छैन होइन। त्यसैले तपाईँहरू विदेश जानुहुन्छ, सायद इन्डिया जानुहुन्छ होला धेरै, अथवा ब्याङ्कक जानुहुन्छ होला होइन, त्यसैले अब यसको चाहिँ एकदमै ठुलो महँगो छ नि होइन, अहिले सामान्यतया चाहिँ कतिसम्म खर्च गर्नुहुन्छ यसको लागि?
1: अब सामान्य हिसाबमा जिन्दगी भएको कमाई यो सर्जरी कमाईको बचत चाहिँ टप सर्जरी गर्नको लागि खर्च सर
0: हजुर।
1: अब एउटा हिसाबमा हामी इकोनोमिक इम्पावरमेन्ट पनि कमजोर छौँ, किनकि राज्यले कुनै पनि त्यस्तो आरक्षण कोटा तपाईँको समावेश सिद्धान्तको आधारमा हामीलाई कुनै पनि तह तपका अथवा अवसरको ढोका खोलिदिएको छैन, जे जति छौ हामी काम गरेकाहरू तपाईँको यसैसँग सरकार राख्ने संस्थाहरूमा काम गर्छौ जहाँ पनि लिमिटेड कोटा हुन्छ सर। अब कतिपय साथीहरू खुलेर आउँछ, खुलेर आइसकेपछि रोजगारको अरू ढोका बन्द भएपछि संस्था ताक्छ, संस्थामा लिमिटेड कोटा भएपछि तपाईँको पाउँदैन, त्यहाँ पनि
0: पाउँदैन,
1: सो ब्याक टु उहाँहरू अलिकति जोखिमपूर्ण व्यवहारमा, मैले अब त्यो टर्म यहाँ युज गर्न सकिनँ होइन सर, जोखिमपूर्ण व्यवहारमा संलग्न हुन्छ नाइट लाइफमा, जहाँ त्यहाँ थुप्रै किसिमको लान्छना विभेद जीबीबी लैङ्गिक हिंसा थुप्रै हुन्छ, त्यहाँबाट उहाँले आफ्नो जीवनलाई एउटा जीवनलाई मृत्युको दोसरमा राखेर त्यो पैसा गर्नुहुन्छ, त्यहाँबाट कमाएको जीवनभरको पैसा
0: अप्ठ्यारोबाट कमाएको पैसालाई
1: तपाईँ काम गर्नुहुन्छ, सेभिङ गर्नुहुन्छ, भविष्यको लागि सुरक्षित राख्नुहुन्छ होइन, तर म काम गर्छु सेभिङ चाहिँ मेरो यो पहिचान पाउनको लागि सेभिङ गर्दाखेरि बुढेसकालको लागि सेभिङ छैन सर। सो खर्चको हिसाबमा कुरा गर्नु पर्दाखेरि चाहिँ यसको चाहिँ 5 लाख भन्दा बढी बटै स्टार्ट हुन्छ सर
0: होइन।
1: त्यसमा पनि कम्प्लिकेसन कस्तो छ भन्दाखेरि अब नेपालमा त्यो संरचना छैन, फलोअपको लागि फेरि जानुपर्छ, त्यहाँनिर गाह्रो छ, पैसाको सँगसँगै समयको, त्यहाँनिर त्यो पिरियडमा छिर्दाखेरिको आफ्नो मानसिक स्ट्रेसहरूको त कुरै नगरौं, अनि त्यो छ अब त बटम सर्जरी गर्दाखेरि अझै झन महँगो छ सर होइन। सो आर्थिक हिसाबमा हामी कमजोर छौ, यो रूपमा आउनको लागि हामीलाई त्यो गर्नै पर्ने बाध्यता अथवा आवश्यकता पनि हो,
0: आवश्यकता चाहिँ तपाईँको मनले मान्दै मान्छ, तपाईँको शरीरलाई तपाईँको आफ्नो मनले रिफ्युज गरिरहेको छैन, मानिरहेको छैन, आफ्नो मन अनुसारको त शरीर त बनाउनु पर्यो, त्यसको लागि तपाईँ सबै चिज त्यागेर पनि त्यो खर्च गरिरहेको
1: छ, अनि अब जिन्दगीभरको कमाईको सेभिङलाई यो रूपमा आउनको लागि खर्च गरिसकेपछि फेरि चिन्ता चाहिँ अर्को भविष्यमा के होला भन्ने डर छ। अहिलेको फेरि करेन्ट अब केही समय पहिलासम्म जागिर थियो सर मेरो होइन, अब जागिर थियो, जागिर भइरहेको छ, म सेभिङ गराउला, अहिले चाहिँ यो सेभिङ भएको पैसाले सर्जरी गराउला, सर्जरी गरेछ, अनफोर्चुनेटली अहिले हामी ग्लोबल सिनारियो कन्टेक्स्ट

0: सबैलाई थाहा छ,
1: अहिले
0: जबलेस छु, अब यसले चाहिँ अर्को किसिमको तनाव वृद्धि गराइरहेको छ कि सर। सो पैसा लाग्छ सर, अनि सबैको चाहना हुँदा हुँदै पनि आर्थिक हैसियत कमजोर भएको हुनाले चाहिँ सर्जरी गर्न सकिरहेको अवस्था छैन। अब मैले काम गर्यो अनि त्यसबाट केही सेभिङहरू गरेर नखाई नखाई सर नखाई नखाई सेभिङ गरेर मैले यो इच्छा पूरा गरेको हो,
1: त्यही
0: अहिले चाहिँ अलिकति गाह्रो।
1: त्यही त एकदमै यो चिज किन मैले कुट्याइरहेको भने हामीले चाहिँ यो पाटो पनि हेरेका छैनौँ
0: क्या,
1: अनि उल्टो ढङ्गले नेगेटिभ ढङ्गले हामीले चाहिँ बुझिरहेछौँ होइन। तर यो त कस्तो भने उसले त होल लाइफ चाहिँ आफूलाई आफ्नो पहिचानसँग बाँच्नको लागि चाहिँ उसले होल लाइफ डिभोसन गरेको छ, खर्च गरेको छ, र उसको एउटै मात्रै आशा अथवा विश्वास के छ भने मैले सबै चिज गरेर भए पनि म बेस्ट बनाउँछु होइन,
0: अथवा
1: केटीको स्वरूपमा आउँछु भन्ने छ भनेपछि कति धेरै तनाव र कति धेरै चाहिँ समस्याको बीचमा उहाँहरू आफ्नो पहिचानमा बाँच्न चाहिराख्नु भएको छ होइन। त्यसैले यो पनि समाजले बुझिदिनु जरुरी छ, रेस्पेक्ट गरिदिनु जरुरी छ, र उहाँहरूले समाजलाई कुनै हानि नोक्सानी गर्नु भएको छैन होइन, उहाँहरूले कसैलाई चाहिँ बिगारिदिनु भएको छैन, उहाँहरू आफ्नो पहिचानमा बाँच्न चाहनु भएको छ होइन। त्यसलाई हामीले चाहिँ रेस्पेक्ट गर्नुपर्छ, आदर गर्नुपर्छ भन्ने कुरा नै हो। अब अलिकति सेक्सुअल लाइफको कुरा होइन, जस्तो चाहिँ एउटा क्वालिटी अफ लाइफ भन्छौँ नि हामीले, जीवनको एउटा चाहिँ गुणस्तरीय जीवनको एउटा महत्वपूर्ण पाटो भनेको चाहिँ उसको चाहिँ यौनिक जीवन पनि हो, यौन जीवन पनि हो, र त्यसमा चाहिँ त्योसँग जोडिएर आनन्द आउँछ अथवा आनन्दको पाटो आउँछ क्या, प्लिजरको पाटो आउँछ होइन। प्लिजर भनेको चाहिँ हामी सबैले संसारभरि जे जे गरिरहेछौँ त्यसको अल्टिमेट एम भनेको प्लिजर प्राप्त गर्ने हो। तपाईँ सम्पत्ति कमाउनुहोस्, तपाईँ चाहिँ जेसुकै गर्नुहोस्, यो सबैलाई के छ भने त्यसको अल्टिमेट गोल भनेको प्लिजर प्राप्त गर्ने होइन। त्यसमा प्लिजरको एउटा महत्वपूर्ण पाटो भनेको चाहिँ सेक्सुअल लाइफ होइन। त्यसैले अब तपाईँहरूको समुदायको चाहिँ सेक्सुअल लाइफको बारेमा अलिकति बताइदिनुहोस्, कसरी इन्जोय गर्नुहुन्छ, कसरी आनन्द प्राप्ति गर्नुहुन्छ होइन, त्यसको चाहिँ पाटो के छ।
0: अब प्लेजरको विषयमा त हामी एकदम कम चर्चा गर्छौँ सर होइन, हाम्रो कम्युनिटीभित्र होस् अथवा हेटरोसेक्सुअल कम्युनिटीभित्र होस् प्लेजरको हामी एकदम कम चर्चा गर्छौँ, र प्लेजरको कुरा गर्ने बित्तिकै यसलाई चाहिँ हामी यो उश्रृङ्खल भई यसले बोर्डर क्रस गरी भनेर उसलाई ट्याकहरू लगाइदिने
1: चाहन्छ। तर एउटा प्रश्न के भन्नु पर्यो भन्दाखेरि चाहिँ त्यो जसले भन्छ त्यसलाई पनि त्यो प्लेजर आवश्यक छ
0: हो, एक्ज्याक्टली सर। उसले पनि बन्द कोठाभित्र गर्न खोज्छ,
1: बन्द कोठा गर्छ,
0: तर उसले चाहिँ बाहिरी रूपमा देखाउँदा चाहिँ उसले चाहिँ ऊ साधु, यो शब्द प्रयोग नगर, साधु शब्द प्रयोग नगर, उसले चाहिँ आफूले आफूलाई चाहिँ महान ठान्छ अथवा सोबर ठानेर चाहिँ
1: सोबर ठान्छ। तर त्यो जति उसले चाहिँ आफूलाई सोबर ठान्छ,
0: हजुर,
1: जति उसले चाहिँ हामीलाई अथवा यो प्लेजरको कुरा गर्ने मान्छेहरूलाई चाहिँ गाली गर्छ, त्यति नै त्यो उसको चाहना होइन। र ऊ चाहिँ त्यो प्लिजरको समाउ मेरो एउटा अनुसन्धानबाट चाहिँ के देखेको छ भने जसले आनन्द प्राप्ति गर्न सकेको छैन नि तिनै मान्छेहरू चाहिँ बढी आलोचक
0: हो सर। अब म तपाईँकै प्रश्नलाई जवाब दिँदै प्लेजरको कुरा गर्नुपर्दाखेरि प्लेजर सेक्सुअल इन्टरकोर्सको मात्रै प्लेजर होइन सर, रोमान्सको पनि कुरा प्लेजर हो, रिलेसनसिपको पनि प्लेजर हो होइन, आफ्नो डिसिजनको र चोइसेसको र कन्सेन्ट को पनि प्लेजरको कुरा आउँछ होइन सर। अब हाम्रो समुदायको कुरा गर्नुपर्दाखेरि हामीलाई कहिले पनि सिकाएन कि ट्रान्स व्यक्तिको प्लेजर यस्तो हुन सक्छ, यसो हुन सक्छ, समलिङ्गीपन भएको व्यक्तिको प्लेजर यसरी हुन सक्छ भनेर होइन, र सम्बन्ध योसँग हुन सक्छ भनेर कहिले पनि हामीलाई सिकाएन, बुझाइएन। अनि तपाईँहरूको कुरा गर्नुपर्दा तपाईँहरू 13-14 वर्ष उमेरमा जुन तपाईँहरूकोमा विकास हुन्छ भावनाको, शारीरिक यौन चाहनाको, त्यतिखेर तपाईँहरूले आफ्नो यौन चाहनाहरू, यौन इच्छाहरू एउटा समय पुगेपछि सजिलै इन्जोय गर्न सक्नुहुन्छ। यसले गर्दा तपाईँहरूमा कुनै पनि किसिमको मानसिक प्रेसर हुँदैन, तपाईँहरूको बौद्धिकता त्यसै अनुरूप विकास भइरहेको हुन्छ, तपाईँहरू आफ्नो क्वालिटी लाइफलाई जिएर अगाडि बढेर एउटा सक्सेसफुल लाइफ जिइरहेको, जिउन सफल हुन्छ
1: सर।
0: एट द सेम टाइम मेरो कुरा गर्नुपर्दा अथवा मसँग सरोकार राख्ने एलजीबीटीक्यूको कुरा गर्नुपर्दाखेरि उहाँ ले यो आफ्नो यौन चाहना, यौन जुकाब, लैङ्गिक पहिचानको प्रश्न खोज्दा खोज्दै नै त्यो एउटा यौनिकता तपाईँको उजागर गर्ने समय त्यतिको व्यतीत गरेको हुन्छ कि
1: लामो समय आफूलाई खोज्दा खोज्दै हराइरहेको
0: बितेको हुन्छ. सो मैले अघि नै भनिसकेँ मैले मेरो सेक्सुअल लाइफलाई इन्जोय गर्नको लागि तपाईँहरू सामान्य हिसाबमा 16 वर्ष 17 वर्ष 18 वर्ष एउटा उमेर पुगेपछि त्योभन्दा अगाडि पनि हुनसक्छ पछाडि पनि हुनसक्छ. अब हामीले लिगल वाइज कुरा गर्नुपर्छ 18 वर्षपछिको कुरा गर्छौँ. तपाईँहरू 18 वर्ष पुगेपछि तपाईँहरूको आफ्नो प्लेजरको लागि तपाईँहरूलाई समाजले पनि खोजिदिन्छ परिवारले पनि
1: खोजिदिन्छ
0: आफै खोल्न पनि सक्नुहुन्छ सजिलै प्राप्त गर्न सक्नुहुन्छ होइन. तपाईँलाई कुनै एउटा व्यक्ति मन पर्यो महिला होइन तपाईँ सजिलै सँग कुनै एउटा व्यक्तिसँग तपाईँले आफ्नो यौन चाहना पूरा गर्न सक्नुहुन्छ. तर त्यही ठाउँमा मैले आफूले आफूलाई बोध्नको लागि त 24 वर्ष लाग्यो नि सर. 24 वर्ष लाग्यो र त्यो आत्मबल निकालेर म खुल्नको लागि अझ टाइम लाग्यो. सो मैले त आफ्नो यौनिकता त 30 वर्षपछि मात्र इन्जोय गर्दाखेरि त मेरो त 30 वर्ष जीवनको क्वालिटी लाइफ जिने समय त मेरो व्यतीत बित्यो नि त. त्यो गर्दाखेरि मेरो लाइफलाई मैले आफ्नो क्वालिटी लाइफ बिताउन सकिनँ नि त. सो एट त्यही पनि खैर होइन 30 वर्षपछि मैले आफ्नो यौन चाहनाहरू यौन आवश्यकताहरू पूरा गर्नको लागि अझै कठिन छ होइन. किनकि म जस्तो व्यक्तिलाई माया गर्ने पुरुषहरू कमै मात्रामा सोसाइटीमा पाउँछ. पाइहालेको खण्डमा पनि तपाईँको विभिन्न कारणले गर्दाखेरि सम्बन्धहरू स्थायी हुन सक्दैन होइन. त्यहाँनिर फेरि आफ्नै किसिमको डोमिनेसनहरू छँदैछ होइन. त्यसले गर्दाखेरि ट्रान्स व्यक्तिहरूले अनि तपाईँहरूले देख्नुहुन्छ ट्रान्स व्यक्तिहरू कति ओर सिङ्गल भएको यिनीहरू यौन पेसामा मात्रै लागेको यिनीहरूको पार्टनर धेरै हुन्छ भन्दाखेरि के भन्दा के त्यो के कारणले हुन्छ भन्दा सर मैले चाहेको पुरुष त तपाईँ जस्तो मैले चाहेको पात्र तपाईँ जस्तो पुरुष हुन्छ होइन. तर तपाईँबाट मैले त्यो माया पाउँदिन होइन. सेक्सुअल इन्टरकोर्स पाउँछ तर माया सेक्सुअल इन्टरकोर्स सँगसँगै माया
1: सेक्सुअल इन्टरकोर्स मात्रै सबै चिज
0: होइन सर. हो
1: यो पनि हामीले चाहिँ दर्शक श्रोताहरूलाई भन्नुपर्छ यो एउटा त सानो कम्पनी
0: हो.
1: माया भन्ने चिज धेरै ठुलो
0: माया सम्बन्ध त्यो नपाउँदाखेरि तपाईँबाट पाउला कि अर्कोबाट पाउला कि भन्दाखेरि त्यो वान टू गर्दा चाहिँ बृहत हुन जान्छ म्याक्सिमम हुन जान्छ. त्यहाँबाट आफ्नै किसिम अरू जोखिम छँदैछ सर
1: छँदैछ. अनि उसले योबाट पनि पाउँदैन उबाट पनि पाउँदैन उबाट पनि पाउँदैन लाइफ इज टू फ्रस्ट्रेटिङ होइन. त्यो पनि एउटा ठुलो श्रृङ्खला छ.
0: अनि
1: हामीले हेर्दाखेरि समाजले हेर्दाखेरि चाहिँ उनीहरू बहि बहुत उश्रृङ्खला भएको अथवा चाहिँ मल्टिपल पार्टनरहरू बनाएको जस्तो सोचिन्छ. तर उनीहरूको आफ्नो चाहिँ बाध्यता हामीले बुझिरहेछौँ.
0: हामीले सम्बन्ध विस्तार गर्न खोज्दाखेरि सम्बन्ध बनाउन खोज्दाखेरि होइन रिलेसनसिप गर्न खोज्दाखेरि त्यो नपाउँदाखेरि हाम्रो मल्टिपल पार्टनर भएर आफ्नै जोखिममा छ होइन. अनि अब प्लेजरको कुरा गर्दाखेरि कतिपय अवस्थामा हामी आफ्नो सेल्फ प्लेजर भन्दा पनि पार्टनरको सेल्फ प्लेजरलाई बढी महत्त्व दिन्छौँ ताकि उसले छोडेर नजाओस् मलाई. किनकि बल्ल बल्ल दुःख गरेर एउटा पार्टनर पाएको छ यसले पनि मलाई छोडेर गयो भने मेरो सेक्सुअल लाइफ अर्को पर्सनल लाइफ ड्यामेज हुन्छ भन्ने डरले पनि धेरै समूहको साथीहरूको सेक्सुअल लाइफ प्लेजर मै छैन होइन. र जो जति त्यो पेसामा लागेर आफ्नो जीवन यापन गरिराख्नु भएको छ उहाँहरूको पनि प्लेजर लाइफ छैन हजुर. सो अब हामीले बुझ्न जरुरी छ किनकि यो किन भयो भन्दाखेरि हाम्रो सम्बन्धलाई स्थायित्व दिने कुनै कानूनी आधारहरू पनि अझैसम्म पूर्ण रूपमा बन्न सकेको अथवा कार्यान्वयन हुन नसक्दाखेरि सोसाइटीले एक्सेप्ट नगर्दाखेरि चाहिँ हाम्रो लाइफ चाहिँ अझै प्लेजरमय हुन सकेको छैन. यसले गर्दाखेरि एउटा पैसाको लडाईले गर्दाखेरि मानसिक तनाव एउटा नम्बर छ र त्यो चाहिँ बाहिरी रूपबाट दिने भयो सर. र आफैभित्रको त्यो माया खोज्दाखेरि सम्बन्ध खोज्दाखेरि त्यो नपाउँदाखेरि चाहिँ आफैभित्रको आन्तरिक तन्त्रले गर्दाखेरि चाहिँ हाम्रो जिन्दगी चाहिँ म्याक्सिमम म फेरि सबैको भन्न सक्दिनँ म्याक्सिमम प्राय जसोको जिन्दगी चाहिँ यो मेन्टल हेल्थको प्रब्लमबाट चाहिँ गुजिरहेको छ.
1: अनि त्यसो भएपछि आनन्द प्राप्ति अथवा प्लिजर भनौँ न एउटा आनन्दको अनुभूति होइन मा चाहिँ एकदमै
0: ह्रास
1: छ होइन. हामीले बाहिरबाट देख्दाखेरि जे देखिरहेछौँ तर अहिले सेतचन्दजी सिमरन होइन सिमरन सेतचन्दजी हामीसँग कुराकानी गर्दा गर्दा पनि उहाँ आँखा रसिलो बनाइराख्नु भएको छ. भावना चाहिँ कसरी अभिव्यक्त गरिराख्नु भएको छ भने वास्तवमा हाम्रो समाजले यो कुराहरूलाई बुझिदिनु जरुरी छ होइन. उहाँहरू पनि एउटा चाहिँ माया भएको व्यक्ति हो र उहाँहरू आफैले रहर गरेको प्रकृतिले नै त्यस्तो गरिदियो. अहिले चाहिँ सिमरनजीले भन्नुभयो नि उहाँ चाहिँ बालक भएर जन्मिनु भएको थियो तर जब किशोर अवस्थामा जब यौन तथा प्रजनन अङ्गहरूको विकास हुँदै जाँदाखेरि उहाँको भावना चाहिँ म त केटी हो नि केटा होइन नि भन्ने जुन भावना भयो त्यो त उहाँले आफैले रहर गरेको होइन नि. यो त भित्रदेखि आएको हो नि. त्यसैले यसरी बायोलोजिकली अथवा चाहिँ प्रकृतिले जसरी उहाँहरूलाई एउटा चाहिँ पहिचानमा उभ्याइदिएको छ त्यो प्रकृतिले उभ्याइदिएको पहिचानलाई त हामीले रेस्पेक्ट गरौँ न आधार गरौँ न होइन. अनि मात्रै उहाँहरू पनि एउटा चाहिँ एउटा हामी जस्तै चाहिँ एउटा मानव भएर मानव जाति भएर जे ढंगले हामीले चाहिँ सबै खालको स्रोतहरूको उपभोग गर्न पाएका छौँ, त्यस्तै स्रोतहरूको उपभोग गर्ने अधिकार उहाँहरूको पनि हो र उहाँहरूले पनि आफ्नो चाहिँ लाइफलाई एउटा प्लेजरेबल बनाउन सक्नुहुन्छ। त्यसैले अब सम्भवतः हामीसँग समय एकदमै सकियो जस्तो लाग्छ, हामीले थोरै गफ गरे जस्तो लागेको छ, होइन? कुनै अर्को दिन पनि सिमरनजी हामी भेटेर कुराकानीहरू गरौँला। धेरै इस्युजहरू छन्, धेरै समस्याहरू छन् र यो हाम्रो श्रोताहरू दर्शक साथीहरूले पनि यो कुराहरूको बारेमा जानकारी लिनुपर्ने, होइन, यो बारेमा छलफल गर्नुपर्ने र उहाँहरूको म स्ट्रेट भएर अथवा चाहिँ म एउटा चाहिँ हेट्रोसेक्सुअल भएर विपरीत लिङ्गी भएर मैले जे अनुभूत गर्न सक्छु म तपाईँलाई बताइरहेको छु, होइन, तर योभन्दा धेरै चिज तपाईँहरूलाई अनुभूति गरिराख्नु भएको छ र मेरो सबै श्रोता दर्शक साथीहरूलाई के हो भने हामीभन्दा फरक खालको चाहिँ पहिचान भएका, हामीभन्दा फरक खालको सोच भएका व्यक्तिहरू पनि हाम्रो समाजमा हुनुहुन्छ, उहाँहरूको बारेमा पनि बुझौँ र उहाँहरूलाई हामीले चाहिँ सहयोग गरौँ, स्वाभाविक रूपमा उहाँहरूले पनि हामीलाई सहयोग गर्नुहुन्छ। त्यसैले हामी एउटा चाहिँ एकदमै विविधता भएको देशमा, विविधता भएको सोसाइटीभित्र, समाजभित्र छौँ र हामीले एक्लै अर्कालाई आधार गर्ने, सम्मान गर्ने, सहयोग गर्ने भयो भने मात्रै हामीले यो पृथ्वीनारायण शाहले भनेको होइन यो के भन्छ 4036 वर्णको एउटा फुलबारी हो भनेर भन्छ नि, होइन? त्यसैले यो फुलबारी राम्रो बनाउन सक्छौ, ब्युटिफुल बनाउन सक्छौ। अब यही भनाइका साथ आज हामी चाहिँ आजको श्रृङ्खलाबाट बिदा हौ र हामी श्रोता दर्शक साथीहरूलाई तपाईँहरूको सुझाव सल्लाह तपाईँहरूले चाहिँ हामीलाई बहुत माया गर्नुभएको छ र तर सुझाव पनि दिनुहोला, सल्लाह पनि दिनुहोला र आउँदो श्रृङ्खलाहरूमा के विषयमा छलफल गर्ने होला त्यो पनि हामीलाई भन्नुहोला, हामी त्यही अनुसारको चाहिँ छलफल गर्छौँ र सकेसम्म हामी वैज्ञानिक कुराहरू तपाईँहरूलाई चाहिँ पस्किन्छौँ। यति भन्दै आजको श्रृङ्खलाबाट सिमरनजी र म संयुक्त रूपमा बिदा चाहन्छौ, नमस्कार।
2: मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली, फ्रेन्डशिप र रिलेशनशिप
1: खुल्दुली .com म डाक्टर खेम कार्कीको साथ खुल्दुली .com म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे
3: नयाँ वर्षको शुभकामना।
4: नव वर्ष 2083 को पावन अवसर में हमारा संपूर्ण ग्राहक वर्ग, शुभचिंतक एवं देश विदेश में रहने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: गुणस्तरीय बिजुली पानी को सुलभ समाधान, प्रोपराइटर दीपेश पांडे, एपी ट्रेडिंग परिवार, तिलोत्तमा 5 मणिग्राम चोक देखि 100 मीटर पूर्व, साथ ही हामी कहाँ बिजुली पानी प्लम्बिंग का उच्च स्तरीय सामान तथा सेवा सर्वसुलभ मूल्य में उपलब्ध छन्। थप जानकारी का लागि संपर्क नंबर 98 5 70 42 8 48।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो। पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
3: हेलो
4: हजुर, हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: लु दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी।
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जय बहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
13: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
14: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुमा 10 सिताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
15: त्यही बाबु म बेस्तरी खुसी, म त अहिले
14: अब त म त बच्यो भनेको छ नि। म
15: सुँगै रामराजीपुर कल्याणपुर भन्छ पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
16: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: आग लागी तथा डडेलो बाट जोगियौ र जोगाउ।
1: चैत बैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाउ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ।
0: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाउ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय पण्डको जीवनी कवितालाई सत्सङ्ग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्म प्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म। समय 11:30 बजेदेखि 2 बजेसम्म। स्थान आश्रम प्राङ्गण। अध्यक्ष मैनादेवी भण्डारी।
4: बर्जर घर रंग रौनक। घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
5: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
6: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
5: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
7: तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
6: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
8: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
9: किन झोक्राउनु भछ काका?
10: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
9: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
10: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
11: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी हुने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-98-228।
4: बर्जर घर रंग रौनक। घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
12: होइन पुर्खेबा, किन के भयो?
13: बाह्र चौरा आइसक्रिम खै एक गरेर आउनु न। बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
14: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
15: होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
16: ए, क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खेबा पनि हिन्छ मर्निङ वाक।
14: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ, मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
17: उत्सवको पर्व
18: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
17: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
18: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
17: फोन नम्बर 071-542-649
19: खुसीको खबर खुसीको खबर खुसीको खबर
20: होइन के खुसीको खबर हो दाजु?
19: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
20: हो र?
19: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल। फोन नम्बर 071-573-823।

नववर्ष 2083 सालको पावन अवसरमा तिलोत्तमा व्यापार संघका पदाधिकारी ज्यूहरू, संघमा आबद्ध सम्पूर्ण सदस्य ज्यूहरू, व्यावसायिक मित्रहरू एवं देश विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष नेत्रप्रसाद लेउपाने एवं तिलोत्तमा व्यापार संघ परिवार।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 को हाल खबरमा बिन्दु भट्टराईको स्वागत छ। यो हाल खबर बिन्दु भट्टराई र चन्दा भूषालको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। राजसभाको प्रशिक्षणमा सांसदको सहभागिता कम भएकोमा संसदीय दलका उपनेता पराजुली असन्तुष्ट। पार्टीको बाचा पत्रलाई न्याय गर्ने गरी बजेट आउने अर्थमन्त्री वाग्लेको भनाई। न्यायपालिका कुनै पनि प्रकारको प्रभावबाट मुक्त हुनुपर्नेमा कायम मुकायम प्रधान न्यायाधीश मल्लको जोड। प्रधान न्यायाधीश सिफारिशमा अनपेक्षित भएको बार एसोसिएशनको टिप्पणी। एमाले गठन गर्यो 21 सदस्यीय संसदीय बोर्ड। रिक्त सार्वजनिक निकायहरूमा पदपूर्ति प्रक्रिया शुरू। कार्यविधि बनाएर विज्ञापन। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैले लिए अनुमति। आज र भोलि बिहान मुलुकका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना। बुटवलमा 3 दिने मीडिया मन्थन तथा राष्ट्रिय संचार सम्मेलन शुरू। मीडिया मर्चको विकल्प नभएकोमा सहभागीहरूको जोड़। अत्यधिक तात्दै समुद्र, अर्को वर्ष अहिलेसम्मकै तातो वर्षको रेकर्ड तोडिने चेतावनी। सिद्धार्थनगरमा मेलमिलापलाई जग्गा विवाद सम्बन्धी अभिमुखीकरण। नवलपरासीमा यात्रु बस दुर्घटना, 16 जना घाइते। अमेरिका र स्कटल्याण्ड विरूद्ध हुने सिरिजका लागि नेपालको टोली घोषणा। र बुटवलमा महिला फुटबल शुरू। डिफेन्डिङ च्याम्पियन ट्रेनिङ क्लब विजयी।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: सत्तारूढ़ दल राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाली राखेको प्रशिक्षण कार्यक्रममा सांसदहरूको उपस्थिति न्यून देखिएको छ। रासोपाका 182 जना सांसद मध्ये थोरै सांसद मात्र उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। शनिबार ललितपुरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउनुभयो। उहाँले प्रशिक्षणमा अपेक्षित उपस्थिति नदेखिनुले संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको बताउनुभयो। पराजुलीले यसको पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी समेत दिनुभयो। प्रशिक्षण कार्यक्रम शुरूआत मात्र भएको र आगामी दिनमा थप विषय समेटेर नियमित प्रशिक्षण सत्र सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो। उहाँले आगामी अधिवेशन र बजेटको व्यस्ततालाई ध्यानमा राख्दै केही सत्रहरू स्थगित गरिएको बताउनुभयो। सोही कार्यक्रममा सहभागी अर्थमन्त्री डाक्टर सोडिम वाग्लीले सरकारले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्रलाई समेट्ने गरी ल्याउने बताउनुभयो। समावेशी बजेट ल्याउने प्रयास भइरहेको बताउँदै उहाँले वैशाखको अन्तिममा सिद्धान्त तथा प्राथमिकता जेठ 15 गते सरकारले बजेट ल्याउने स्पष्ट पार्नुभयो।
2: नवलप्रासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका 4 स्थित पूर्व पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा 16 जना यात्रु घाइते भएका छन्। पोखराबाट महेन्द्रनगरतर्फ